यो प्रपञ्चलाई अध्यात्म हो भनेर भनिन्छ भने त्यो अध्यात्म होइन। र कतिपय धर्मको परिभाषा नबुझेर, अध्यात्मको परिभाषा नबुझेर, अधर्मको परिभाषा नबुझेर हरेक धेरै धर्म छन् भनेर प्रचार गरिरहेको पाइन्छ। जसले धेरै धर्म छन् उसले एउटा ईश्वरलाई पनि धेरै बनाइदिन्छ, अनि ईश्वरको त्यो महिमा, ईश्वरको शक्तिको उपहास त्यसले गरिरहेको हुन्छ। जसरी ईश्वर एक छ, जसरी ईश्वरको ज्ञान एक छ, त्यसरी नै ईश्वरले जुन यो सृष्टि गरेको छ, यो सृष्टि भित्र रहेका तमाम त्यस्ता अदृश्य शक्ति, अदृश्य तत्वहरू जो जे जति छन्, त्यो अदृश्य तत्व जसलाई अध्यात्म भन्छ त्यो पनि एउटै छ, त्यो पनि भिन्न भिन्न छैन। जसरी एउटा भिन्न मत मान्नेको र मान्ने दुईजनाको शारीरिक रूपमा कुनै प्रकारको त्यहाँ हुने इन्द्रियहरूमा फरक फरक स्थान देखिँदैन, समान स्थानमा देखिन्छ, ठिक त्यसै गरी ईश्वरीय ज्ञान, ईश्वर सबै समान छ, कुनै प्रकारको यी अलग अलग छैन, यी धेरै छैन। यही ज्ञान त वेदले दिन्छ, किनकि वेद एक ईश्वरको प्रतिपादन गर्छ र त्यो ईश्वर सर्वव्यापक पनि भन्छ। र वेद ज्ञानले ईश्वरलाई यज्ञेशी बनाउँदैन, ईश्वरलाई मनुष्य बनाउँदैन, वेदले ईश्वरलाई शरीरधारी पनि बनाउँदैन, किनकि ईश्वर व्यापक भएका कारणले उसले शरीर धारण गर्न आवश्यक हुँदैन। व्यापक कण कणमा व्यापक, कहीँ खाली छैन। त्यसैले देवहरू र असुरहरूको सधैँ युद्ध हुने अवस्था आइरहन्छ। अनेक पटक यस्तो प्रतीत हुन्छ कि देव पराजित भइहाल्नेछन्, किन्तु अन्तमा देवहरूको नै विजय हुन्छ, हुनु पनि पर्दछ, किनकि देव सत्य पक्षावलम्बीको नाम हो। जति पनि साँचा कुराहरूलाई हामी धारण गर्दछौं, जीवन उतार्ने प्रयास गर्दछौं, त्यसैको नाम के हो? देव हो, देवता हो। र संसारको यो नैसर्गिक नियम हो कि सत्यमेव जयते नानृतम मुण्डक उपनिषद 3:1-6 सधैं सत्यको विजय हुन्छ न कि असत्यको। र सत्यमेव देवाः शतपथ ब्राह्मणमा भनिएको छ, यो देव सत्य स्वरूप नै हुन्छन्। त यहाँ यो अध्यात्म ज्ञानले जुन सत्यमेव जयते नानृतमको जो उपदेश गरेको छ, यो कुनै संसारका मानिस मानिसको बीचमा, देश देशको बीचमा जुन लडाई हुन्छ र हरेकले आफूलाई म सही बाटोमा छु भन्ने ठान्दछ पनि, र त्यो लडाईको यहाँ सत्यमेव जयते होइन। यहाँ सत्यमेव जयतेको अर्थ हो कि हाम्रो शरीरमा देव पनि छन्, दानव पनि छन्, अथवा असुर पनि छन्। देव र असुर दुइटै छन्, र यी देव र असुर को जो संग्राम छ हाम्रो यो शरीरमा, त्यो संग्राम मा जुन सत्य पक्ष छ, अथवा झुटो बोलेर जुन कुरालाई, गलत कुरालाई सही साबित गर्ने प्रयास गरिन्छ, त्यसले हार्छ। उसले त्यसलाई सही बनाउनका लागि चाहे हजारौं झुट किन बोल्न नपरोस्, तर त्यसको छिट्टै नै पर्दाफाश हुन्छ र त्यो झुटको पराजय हुन्छ र जो सत्य पक्ष छ त्यसको चाहिँ विजय हुन्छ। यसरी सत्य पक्षको विजयको कुरा चाहिँ यहाँ गर्दैछ, यहाँ आध्यात्मिकताको कुरा गर्दैछ यसले। त त्यसैले ब्राह्मण ग्रन्थहरू, उपनिषदहरू तथा अन्य आश्रय ग्रन्थहरूमा जहाँ जहाँ पनि देवासुर संग्रामको वर्णन छ, त्यहाँ सबै ठाउँमा यो पनि लेखिएको छ कि देवहरूले विष्णुलाई अगाडि लगाए, विजय प्राप्त गरे, इन्द्र समेत देव विष्णुका नजिक जान्छन्। वास्तवमा विष्णु परमदेव भगवान विष्णुर्वै देवानाम परमः भनेर शतपथ ब्राह्मणमा भनिएको छ। विष्णु सबै देवहरूमा श्रेष्ठ हुनुहुन्छ, को सहयोग बिना अथवा विष्णुको सहयोग बिना कुनै शुभ कार्यमा सिद्धि प्राप्त हुन
सक्दैन भनिएको छ। त यो जो विष्णु यहाँ आएको छ, यो विष्णु जो सर्वव्यापक छ, सबैतिर छ, यो जसको बिना कुनै ठाउँ खाली हुँदैन, त्यसको यो चर्चा हो। यस तत्वलाई देव स्वभाव मनुष्य सधैँ अगाडि राख्दछन्। जीव इन्द्र देव राज हो, अथवा जो जीव हो यो नै देवराज हो। असुरहरू पाप भावनाहरूद्वारा यससँग युद्ध गर्नु छ, जो पाप रूपी भावनाहरू छन् त्यसले यससँग युद्ध गरेको छ, तिनै असुर हुन्। निसन्देह देव दिव्य भाव यसका सहायक हुन्, किन्तु जबसम्म यो परम देवको सहायता प्राप्त गर्दैन तबसम्म विजय सन्दिग्ध रहन्छ, विजय प्राप्त हुन सक्दैन। त्यसैले सत्य जुन पक्ष छ, सत्य आचरणका जो कुराहरू छन् त्यसैलाई यहाँ देव भनिएको छ, जो पाप रूपी भावनाहरू छन् त्यसलाई असुर भनिएको छ, र संग्राम पनि पुण्य रूपी भावना र पाप रूपी भावनाकै बीचमा हुन्छ, र पुण्य रूपी र पाप रूपी भावनाले नै मानिसलाई त्यहाँसम्म पुर्याउने काम गर्छ कि ऊ संग्राममा कहिले पराजित हुन्छ, कहिले विजय हुन्छ। र यदि यो संग्रामको कुरा गर्ने हो भने जो सत्य पक्ष छ अथवा जो सत्य भावनाहरू छन् मानिसभित्र, त्यसैले अन्तत्वगत विजय प्राप्त गर्छ, किनकि पाप रूपी भावना नष्ट भएर जान्छन्। यो उपदेश यो मन्त्रले गरेको छ। त वेदका मन्त्रले सदैव सत्यको उपदेश गरिरहेका हुन्छन्, र हामी जति पनि छौ अथवा जसले पनि वेदमाथि विश्वास गर्नुहुन्छ, वेद सही हो भन्ने जसलाई पनि एउटा श्रद्धा छ, भक्ति छ, र वेद पढ्नुपर्छ भन्ने पनि चाहना छ, त्यस्ता सम्पूर्ण मनुष्य मात्रले यसको अनुसरण गर्न पनि आवश्यक छ, र यसलाई बुझेर नै हामी हाम्रो जीवनलाई सार्थक बनाउन सक्दछौ। किनकि वेद न कुनै सम्प्रदाय ग्रन्थ हो, न कुनै जातीय ग्रन्थ हो, न कुनै अथवा आजका मानिसहरूले यसलाई धर्म भनिरहेका छन्, विभिन्न सम्प्रदायलाई त्यस्तो प्रकारको धार्मिक ग्रन्थ पनि होइन, त्यस्ता प्रकारका तर धार्मिक ग्रन्थ चाहिँ हो। तर कस्तो धार्मिक ग्रन्थ हो त भन्दा मानव धार्मिक ग्रन्थ, सम्पूर्ण मानिसहरूलाई कुनै प्रकारको पनि भेदभाव नगर्ने र सबैलाई समान रूपले ज्ञान दिने र सबैलाई वास्तविक ज्ञानको परिज्ञान गराउने हुनाले वेद सबैका लागि हो। र यो वास्तवमै यदि साँच्चै भन्यो सनातन धर्मको मूल आधार वेद नै हो, र वेद नै वास्तवमा धार्मिक ग्रन्थ पनि हो। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ, अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनेर हेरेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोताहरू र दर्शकहरू, र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहेका भाइ आकाशलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवाद नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 2 गते मंगलबार, जून 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीया तिथि, अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 2.93 खर्ब बराबरको प्रदेशको बजेट, पूर्वाधार कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा, घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
1: राहुल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार। विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके 2 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने।
0: तोडिएको 7 महिनापछि सुनकोशी मरीनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउनै कठिन।
1: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी, मध्य पूर्वको ट्रम्पको असफल नीति रहेको टिप्पणी।
0: र उरुग्वे अनि साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने, अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले पोर्चुगलको सामना गर्ने।
2: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रदेशहरूले सार्वजनिक गरेको बजेटको विश्लेषण।
1: संघीय सरकारले बजेट सार्वजनिक गरेको 2 सातापछि मात्रै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएका छन्। प्रदेशहरूले कुल करिब 2.93 खर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। अधिकांश प्रदेशले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राखेका छन् भने कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, रोजगार सृजना र सामाजिक विकासका कार्यक्रमलाई पनि महत्वका साथ उठाएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड़ 98 लाख रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
3: बहुवर्षीय खानेपानी आयोजनाको लागि रू 24.15 करोड़ बजेट विनियोजन गरिएको छ।
1: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड़ 86 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11.22 करोड़ 75 लाख संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँड बाफत 12.83 करोड़ प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। मध्य प्रदेशले प्रहरी ऐन कानूनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
4: मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
1: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66.93 करोड़ 33 लाख रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालूतर्फ 22.96 करोड़ 19 लाख रूपियाँ अर्थात 34.31% र पुँजीगततर्फ 43.97 करोड़ 14 लाख रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
4: बागमती प्रदेशको प्रतिवेदी आए सबै प्रदेशको भन्दा बढी अर्थात 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
1: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1.96 करोड़ विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32.99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरचनले पुँजीगततर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
5: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त
4: हुने अनुदानमा निर्भर रहेको छ।
1: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन फलफूल खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पूँजीगततर्फ 22,71,65,40,000 रूपियाँ तथा चालूतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
5: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि, नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई टेवा पुर्याउने विश्वास दिएको छु।
1: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
6: मध्य प्रदेशले घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्। पूँजीगत खर्च अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
1: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेशले राति अबेर बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेशले करिब 38,00,00,000 रूपियाँको बजेट ल्याएको हो।
0: अब रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रसंग। सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको हो। नालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्ने जानकारी दिइएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनुभयो। मन्त्रालयले काम थालिसकेको उहाँले बताउनुभयो। अब सबै सरोकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि उहाँको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने पनि मन्त्री रावलले बताउनुभयो। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको नेतृत्वको 8-सदस्यीय सहजीकरण समिति पनि गठन गरिसकेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा हिजो छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर कामलाई तीव्रता दिइने र अनुसन्धान गरिने बताउनु भएको छ।
1: नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्ने बारे छलफल गरेका छन्। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यी बीच हिजो चीनको बेजिङमा यस बारेमा उच्चस्तरीय छलफल भएको हो। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढ़ाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको छ। उच्चस्तरीय भेट बारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभयो, अब आज बेजिङमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीलाई भेट्न पाउँदा खुशी लाग्यो। हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्र सहितको द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेका छौं। वहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्ध व्यवस्थालाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको समेत स्पष्ट पार्नु भएको छ। परराष्ट्रमन्त्री खनाल र विदेश मन्त्री ईले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डल सहितको द्विपक्षीय वार्तामा आपसी मित्रता, सद्भाव र सहयोगले चिनिएको नेपाल चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अधिकार प्राप्तिका लागि किसान एकताको प्रभाव,
7: एउटै आवाज बनाएर हामी अगाडि किसानका आवाजलाई सुनाउनु पर्छ र भन्नुपर्छ, त्यसका लागि सबै एकजुट हुनको लागि म अनुरोध गर्छु।
1: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन लगायतका खबर र कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 7 असार 2 गते सत्य शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते कापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
9: 24 352 5523
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा खबर प्रकाशित छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोलाथिन र सिस प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालको ती औषधिको आपूर्ति व्यवस्थापनमा कठिनाई बढ़दै गएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा गिरीबन्धुको फैसला 2.5 वर्षसम्म भएन कार्यान्वयन, सर्वोच्चको फेरि ताकता शीर्षकमा नवराज मैनालले खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोड़िएको गिरीबन्धु टी स्टेट सम्बन्धी मुद्दाको फैसला 2.5 वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले फेरि ताकता गरेको छ। सो टी स्टेटलाई हदबन्दी भन्दा धेरै जग्गा सट्टा पट्टा गर्न दिने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्चले 24 माघ 2080 फैसला गरेको थियो। त्यस्तै बेजिङमा नेपाल चीन परराष्ट्र मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ भने विद्यालय छात्रवृत्ति व्यवस्था व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले पाउँछन् निशुल्क पढ़न शीर्षकमा अर्को खबर प्रकाशित छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ, 5 वर्षसम्म विद्यार्थी भएका निजी विद्यालयले 10% 5 वर्षदेखि 8 वर्षसम्म विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी भएका निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न, असहाय, दलित, जेहेन्दार र अपाङ्गता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐनले भने अनुसार विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके देशभर 2.5 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क रूपमा पढ़न पाउने उल्लेख गरिएको छ। त्यस्तै नयाँ पत्रिकाको अर्को खबरमा अघि बढ़ाउँदै नेपाल र सशस्त्र प्रहरीको विधेयक शीर्षकमा पनि अर्को खबर प्रकाशित रहेको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तिए बैंक खाता शीर्षकमा अजबी पौड्यालले लेख्नुभएको खबर छ। किर्तिपुर बस्ने आचार्य थरका एकजना युवकलाई फुटबल औधी मनपर्छ। विश्वकप शुरू भएता कहाँबाट हेर्ने भन्ने चिन्तामा उहाँको मोबाइलमा एउटा म्यासेज आयो, जहाँ भनिएको थियो फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ तलको लिंक क्लिक गर्नुहोस्। लिंक क्लिक गर्दै आफ्नो विवरण भर्दै गए, केही बेरमा उहाँको मोबाइलमा ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म मोबाइलमा भएको मोबाइल ब्याङ्किङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रित्तिएपछि उहाँ यतिखेर साइबर ब्यूरोमा रकम फिर्ता हुन्छ कि भनेर धाइरहनु भएको छ। मोबाइलमा स्क्याम लिंकको म्यासेज रोक्नको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ। विश्वकप हेर्ने लोभमा विभिन्न त्यस्ता लिंकहरूमा क्लिक गर्दा जोखिममा पर्ने सम्भावना बढ़ी हुन्छ। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। निर्माण ढिलाइ गर्ने व्यवसायीको खुट्टा भाँच्ने मन्त्रीको अभिव्यक्तिको चौतर्फी निन्दा भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर हो। पूर्वाधार आयोजना अनुगमनका क्रममा धादिङ पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति विवादमा परेको हो। निर्माण व्यवसायीको खुट्टा भाँच्नु समयमा काम नगर्ने निर्माण व्यवसायीलाई त्यस ढंगबाट कार्यवाही गर्नुपर्ने अभिव्यक्ति उहाँले दिनुभयो र त्यसको सर्वत्र आलोचना पनि भइरहेको छ। नागढुङ्गा मुस्लिम मुगलिन सड़क आयोजना अन्तर्गत नौबिसे मल्लेखु सड़क खण्ड अनुगमनको क्रममा उहाँले लामो समयसम्म सड़क विस्तारमा भइरहेको ढिलाइको बारेमा जानकारी लिन कोशिश गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको हल अझै तयार नभएको बारेमा पनि सभामुख र निर्माण व्यवसायीको बीचमा भनाभन भएका केही खबरहरू र दृश्यहरू पनि सार्वजनिक भएका छन्। 15 जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोल प्रसाद अर्यालले हिजो निरीक्षण गर्नुभयो। सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड़ जरिवाना लगाउनुपर्ने चेतावनी दिनुभयो। नदिने हो भने हरेक दिन 1 करोड़ जरिवाना गराउने भनेर निर्णय गरौं, यस्तो पनि हुन्छ सभामुखले भन्नुभयो। एकपटक शहरी विकास मन्त्री र सचिवलाई बोलाउं अनि बसौं, यो मजाक गरे जस्तो भयो नि भनेर उहाँले निर्माण व्यवसायीलाई भन्नुभएको छ। असार लाग्दा पनि भित्रिएन मनसून शीर्षकमा एम बमले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नुभएको खबर छ। यस वर्ष असार लागिसक्दा पनि मनसूनी वायु नभित्रिँदा किसान चिन्तित छन्। असारसँगै धान रोपाई हुने भए पनि यस पटक ढिलो गरी मात्रै मनसून भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन गरिएको हो। नेपालमा सामान्यतया 13 जूनमा मनसून प्रवेश गर्ने सरदर अनुमान हो। गत वर्ष 2 साता अघि मध्य जेठमै मनसून भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकाले यसपटक मनसूनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज कुमार पुडासैनीले बताउनु भएको छ। पश्चिम तराईमा ताता हावा कायमै छ। स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाड़ी क्षेत्रमा पानी परिरहेको छ, तर तराई त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ। सोमबार हिजो नेपालगंजमा अधिकतम तापक्रम 39.5 डिग्री सेल्सियस मापन भयो। धनगढ़ीमा 39, भैरहवामा 37.8 र सिमरामा 36.2 डिग्री सेल्सियस मापन गरिएको छ। तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का परेको बारेमा विमल खतिवड़ाले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। भिक्षु टोली र अल्लोका लुम्बिनीमा शीर्षकमा मनोज पौडेलले लेख्नु भएको खबर पनि छ। शान्तिको सन्देश फैलाउन विश्व पदयात्रामा निस्किएको भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको हो। टेक्सासको फोर्ट बर्थ स्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट 26 अक्टोबरमा यो पदयात्रा शुरू गरिएको थियो। त्यसक्रममा 108 दिनसम्म हिँडेर 3,700 किलोमिटर पैदल यात्रा गरिएको थियो। भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोलीमा अलोका नामको कुकुर पनि सहभागी थियो। वाक फर पीस अर्थात शान्तिका लागि पदयात्रा नाम दिएको शान्ति पदयात्रामा भिक्षु पन्याकरको नेतृत्वको टोली र अलोका आइतबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको खबरमा उल्लेख गरिएको छ। एसईका करिब 1,000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा सुदीप कैनीले लेख्नुभएको खबर छ। एसईमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर् योगको नतिजा प्रकाशित भइसकेको छ। करिब 1000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। तथ्याङ्कमा 2335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण पनि तथ्याङ्क 1000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनु भएको छ। त्यसै गरी अर्को खबर छ, नागरिक दैनिकको बाहिरी पन्नामा गुणस्तर जाँच नाममा चियामा भारतीय अड्चन, 53 चिया उद्योग बन्द, किसान चिन्तित शीर्षकमा भीम चापागाईले यो इलामबाट लेख्नु भएको खबर हो। वर्षभरको मेहनतपछि हरियोपत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि किसानहरू चिन्तामा छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिया उद्योगीले आइतबार बन्द को घोषणा गरेपछि किसानहरू थप चिन्तामा परेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताउनु भएको छ। क्यानाडामा जारी G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनसँगको भेटवार्तापछि ट्रम्पले सम्झौताका सबै प्रक्रिया पूरा भएको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको हो। अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका केही मुख्य बुदाबारे जानकारी दिँदै आगामी शुक्रबार स्विजरल्याण्डको जेनेभामा औपचारिक रूपमा घोषणा गरिने समेत प्रतिक्रिया दिएका छन्। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज नाका शुक्रबारदेखि पुनः सबै जहाजका लागि खुला गरिनेछ। अधिकारीहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी प्राविधिक वार्ता यसै सातादेखि शुरू हुने पनि बताएका छन्। अमेरिका इरान युद्धलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै सबैभन्दा ठूलो विदेश नीति सम्बन्धी भूलका रूपमा विश्लेषण गर्न थालिएको छ। विश्लेषकहरूका अनुसार युद्धले अमेरिकाको प्रतिद्वन्दी राष्ट्रहरूलाई रोक्ने तथा आफ्नो शक्ति प्रदर्शन गर्ने क्षमतामाथि प्रश्न उठाएको छ। साथै यसले मध्यपूर्वका तेल उत्पादक अरब राष्ट्रहरूसँगको अमेरिकाको सम्बन्धमा पनि असर पुर्याउने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युरोपेली संघले युक्रेन र मालदोभालाई सदस्य राष्ट्र बनाउने औपचारिक प्रवेश प्रक्रिया शुरू गरेको छ। यस प्रक्रियासँगै दुवै देशले युरोपेली संघको सदस्यता प्राप्त गर्न आवश्यक राजनीतिक कानूनी तथा संस्थागत सुधारका कार्यक्रमहरू गर्ने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्नुभयो। त्यसअघि अब्दुल्लाह अलामरीले 41 मिनटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाउनु भएको थियो। यसअघि भएको खेलमा आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टसँग 1-1 बराबरीमा रोकिएको हो। खेलको 19 मिनटमा इजिप्टका इमाम आशोरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो, तर 66 मिनटमा आत्मघाती गोल हुँदा इजिप्ट जीतबाट टाढा रहनु पर्यो। समूह जीमा रहेका बेल्जियम र इजिप्टले समान 1-1 अंक बाँडेका छन्। अहिले बिहान 7:15 इरान र न्यूजील्याण्डको बीचमा खेल हुँदैछ। साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दैछ। समूह आईको पहिलो खेल मंगलबार आज मध्यरातीमा हुने। अमेरिकाको मेटलाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर द्वन्दीका रूपमा नलिने योजना छ। 24 वर्ष अघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन। त्यस बेलाका प्रमुख खेलाड़ी डिडियर अहिले फ्रान्सको प्रशिक्षक रहनु भएको छ।
1: रासायनिक मलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
11: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
12: पढ़ाइ हुने विषयहरू
13: अनिवार्य नेपाली,
12: अनिवार्य अंग्रेजी,
13: सामाजिक गणित,
12: ऐच्छिक लेखाशास्त्र,
13: ऐच्छिक वित्तशास्त्र,
12: ऐच्छिक अर्थशास्त्र,
13: कम्प्युटर विज्ञान,
12: भर्ना सम्बन्धी कार्यक्रमहरू,
13: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
12: भर्ना सुरु जेठ 3 गतेदेखि,
13: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
12: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-71 र 98-48-43-36-77।
13: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
14: संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
15: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब किसानको एकता। किसान बीचको एकता नै अधिकारको शक्ति हुन सक्ने भनिए पनि किसान आस्था र विचारका आधारमा विभाजित छन्। यसको प्रभाव र एकताको पहलका बारेमा राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।
7: यो मलको अभाव छ, तर यसपालि मल चाहिँ पर्याप्त मात्रामा नभए तापनि तर समस्या हुँदैन भन्ने खालको भन्नुभएको छ। सम्पर्क सम्बन्धीबाट मैले यो सरकार बन्दै गरेको अवस्थामै 1 महिना अगाडि मैले सम्पर्क गर्दाखेरि त्यति धेरै त छैन, अब हामीले कमी चाहिँ गरेको छैन। द्वन्द्वको कारणले अहिले माग गरिहाल्यो भने हामीलाई आपत्तै पर्छ। हामीसँग भएको दिन अलिअलि दिन चाहिँ सक्छौं, तर किसानले पहिला जस्तै लाइन लगाएर पेट्रोल जस्तै यो ग्यासको लाइन जस्तै बसेर किसान हरते आउन थाल्यो भने हामीलाई निकै गाह्रो हुन्छ भन्ने कुरा गर्नुभएको छ। म सबै किसान मित्रहरूलाई देशै गरिरहेका नेपाल सरकार

0: अरू सँग परनिर्भर भएर कति दिन बाँच्ने भन्ने कुरा अब सोच्नुपर्छ। त्यसैले हामीले पैसा हातमा छ, म पैसा धेरै कमाएपछि खान्छु, म बाँच्छु भन्ने खालको अथवा मलाई यो पैसाले जोगाउँछ भन्ने खालको कल्पना नगर्नुहोस्। उत्पादन जोसँग छ ऊ बाँच्छ र उत्पादन पैसा जोसँग छ उसले बजारमा सामान नपाउने अवस्था हुन सक्छ। त्यसकारणले उत्पादनलाई बढाउने र उत्पादनलाई जोगाउने काम गर्नुपर्छ र खेतीपाती गर्ने किसानलाई सम्मान गर्नुपर्छ र उसलाई हेला होइन सम्मान गर्नुपर्छ। त्यसका लागि चाहिने नीतिगत निर्णयहरू सरकारको तहमा रहँदा आफूले पनि कृतिमान राख्ने गरी र आफूले इतिहास रच्ने गरी काम गरेर अगाडि बढ्नुहोस् र किसानले भोलिका दिनसम्म सम्झिने गरी काम गर्नुहोला, देशले सम्झिने गरी काम गर्नुहोला भन्ने म भन्न चाहन्छु।
1: राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको यो विचारसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: 2,93,00,000,000 बराबरको प्रदेशको बजेट, पूर्वाधार, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा घटेको खर्च, तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने,
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार, विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके, 2,00,000 भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने,
2: तोड़िएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन,
1: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको, राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी, मध्यपूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी,
2: र उरुग्वे र साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने, अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले पोर्चुगलको सामना गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन राजेश मानन्धरले फितकौली .com बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा अर्थमन्त्रीले संसददेखि विभिन्न सार्वजनिक स्थानमा दिइरहेको अभिव्यक्ति, 2 रूपियाँ पनि आफ्नो तर्फबाट बदमाशी भएको भए पद त्याग्नको लागि तयार भएको भनेर उहाँले टिप्पणी गर्दै आउनु भएको छ। यहाँ 2 जना व्यक्तिहरू छन्, एक अर्काको बीचमा केही भनाभन गरेर जिस्कदै गरेको जस्तो देखाइएको छ। दुई मध्ये पहिलो व्यक्ति भन्छन्, 2 रूपियाँको नोट त छैन, हँसायो क्या, अनि अर्को व्यक्ति भन्छन्, 2 अर्ब होइन, 2 रूपियाँ बराबरको बदमाशी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिमको बजेट 37 अर्ब 70 करोड़। टीकापुर अस्पताललाई 100 शैयामा स्तरोन्नति गर्न बजेट व्यवस्था। बजेट कार्यक्रम प्रतिपक्षी सांसदद्वारा बहिष्कार। जानकी गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई

0: आन जनता मावि कञ्चनपुर उत्कृष्ट मगर जातिको संस्कृति प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले टिकापुरमा भूमि पर्व उद्घाटन टिकापुर नगरपालिकाद्वारा विभिन्न समयमा बजारबाट बरामद गरेका सामानहरू नष्ट र जनप्रतिनिधि प्राविधिक कर्मचारी निर्माण कर्मी र परामर्शदातालाई टिकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी अभिमुखीकरण खोज खबर अब विस्तारमा सत्तारूढ़ दलबीच भागमण्डामा लामो रस्ता कस्तीबीच सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गरेको छ। बजेट प्रस्तुत कार्यक्रमलाई प्रतिपक्षी दलका सांसदले बहिष्कार गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विक्रम सिंह धामीले आर्थिक वर्ष 2083-84 लागि 37 अर्ब 70 करोड़को बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभयो। चालू आर्थिक वर्ष 2082-83 ल्याएको 33 अर्ब 47 करोड़ 60 लाख भन्दा आगामी वर्षको बजेट करिब 4 अर्ब बढ़ी हो। मन्त्री विक्रम सिंह धामीले वक्तव्यमा कुल बजेट र बजेटको स्रोत उल्लेख गरे पनि चालू र पूँजीगत बजेट विनियोजनको अंक भने प्रस्तुत गर्नुभएन। स्रोतका अनुसार बजेट वक्तव्य तयार गरे पनि सरकारले विस्तृत कार्यक्रम तयार गरेकै छैन। बजेट वक्तव्यमा मन्त्री धामीले बजेटको उच्च अंक सड़क सुधारका लागि विनियोजन गरेको उल्लेख गर्नुभयो। उहाँले सड़क सुधारका लागि 1 अर्ब 74 करोड़ 79 लाख विनियोजन गर्नुभएको छ। यस्तै उच्च पहाड़ी जिल्ला दार्चुला बजाङ र बाजुरामा भेड़ा पालनका लागि 6 करोड़ 50 लाख विनियोजन गरिएको छ। बाजुरा र बजाङमा जलवायु उत्थानशील आयोजनाका लागि 28 करोड़ 50 लाख छुट्याइएको छ। पर्यटक सहायता कक्ष स्थापना पर्यटन क्षेत्रको विकास कार्यक्रम अन्तर्गत देवा टबी पर्यटन विकास कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। गरीबी दर बढ़ी भएका 6 वटा स्थानीय तह अछामको ढकाली गाउँपालिका कमल बजार नगरपालिका डोटीको शिखर गाउँ नगरपालिका बाजुराको त्रिवेणी नगरपालिका तथा बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा पोषण सुधार कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्र सुधारका लागि टिकापुर अस्पताल सेती र महाकालीलाई 100 सयमा स्तर उन्नति गर्न पहाड़ी जिल्लालाई जिल्ला अस्पताललाई 25 देखि 50 सयमा स्तर उन्नति गर्न बजेट विनियोजन गरिएको छ। सेती महाकाल र टिकापुर अस्पतालबाट प्रदान गरिँदै आएको डायलासिस सेवालाई सुदृढ बनाउन आवश्यक बजेट विनियोजन गरिएको वक्तव्यमा उल्लेख छ। सत्तारूढ दलहरूबीचकै विवादले अपरान्ह 5 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने भएपछि 9 बजेका लागि सारिएको थियो। 9 बजेसम्म मन्त्री परिषदकै बैठक समेत बस्न नसकेपछि बजेट मध्यरातमा धकेलिएको हो। प्रदेश नीति तथा योजना आयोगले तोकेको बजेट सिलिङलाई भागभण्डाकै कारण बढ़ाउने निर्णय गरिएको थियो। आयोगले शुरूमा 24 अर्बको सिलिङ दिएर पूर्व निर्धारित बजेट सिलिङबाट सत्ता साझेदार दल एमाले र आफ्नै दलका सांसदको माग अनुसार भागभण्डा नपुग्ने भएपछि मुख्यमन्त्री कमल बहादुर शाह आकार बढ़ाउन बाध्य भएको बजेट निर्माणमा संलग्न पदाधिकारीले बताएका छन्। आइतबारदेखि दुई दलबीच भएको रस्साकस्सीका क्रममा एमाले सरकार छाड्नेसम्मको धम्की मुख्यमन्त्रीलाई दिएको कांग्रेस सांसदले बताएका छन्। त्यसपछि मुख्यमन्त्री थप दबावमा पर्नु भएको थियो। सुदूरपश्चिम सरकारले ल्याएको बजेट हालसम्मकै ठूलो आकारको हो। सरकारले आगामी वर्षका लागि शुरूमा प्रत्यक्षतर्फका सांसदलाई 5 करोड़ र समानुपातिकका लागि 3 करोड़ दिने तयारी गरेर उनीहरूबाट योजनाको सूची माग्ने गरेको थियो। तर सांसदहरूले नमानेपछि अन्तिम समयमा प्रत्यक्षतर्फका सांसदका लागि 7 करोड़ र समानुपातिकतर्फ 5 करोड़को एकमुष्ट भाग हिस्सा बजेट दिएको छ। उता कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा 35 अर्ब 88 करोड़ बराबरको बजेट ल्याएको छ। कर्णालीले चालू बजेट 32 अर्ब 99 करोड़ कार्यान्वयन गरिरहेकोमा आगामी बजेट 35 अर्ब 39 करोड़ पुर्याएको छ। बागमती प्रदेश सरकारले चालू बजेट 67 अर्ब 46 करोड़ ल्याएकोमा आगामी बजेट 67 अर्ब 93 करोड़ बराबरको सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश सरकारले चालू बजेट 38 अर्ब 91 करोड़ रूपियाँ बराबर ल्याएकोमा आगामी बजेट 37 अर्ब 38 करोड़ बराबर ल्याएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट 46 अर्ब 98 करोड़ कार्यान्वयन गरिरहेको छ। यस प्रदेशले आगामी बजेटमा समेत केही कटौती गरी 41 अर्ब 13 करोड़ बराबर बजेट ल्याएको छ। जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ। पालिकाले सीमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता मावि कञ्चनपुरलाई 4 लाख अनुदान दिएको छ। यस्तै दोस्रोमा धेरै विद्यार्थी पास गराउने राष्ट्रिय मावि अमौरीलाई 2,50,000 तेस्रो भएको भिरकुटी मावि सुवर्णपुरलाई 1,50,000 अनुदान दिएको छ। गाउँपालिकाभरिमा कक्षा 8 मा उत्कृष्ट नतिजा ल्याउने राष्ट्रिय आधारभूत विद्यालय खैरीपुरलाई 3 लाख दोस्रो स्थान ल्याउनेलाई भिरकुटी मावि सुवर्णपुरलाई 2 लाख अनुदान दिएको छ। मोती मावि मोतीनगरमा आयोजित कार्यक्रममा मावि तहमा अनिवार्य विषयका उत्कृष्ट शिक्षकहरूलाई जनाई 15,000 पुरस्कार दिएको छ। कार्य सम्पादनमा उत्कृष्ट विद्यालय कक्षा 8 र एसीमा उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार दिएको छ। पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कोमल गेवालले पुरस्कार तथा अनुदानले शिक्षक विद्यार्थी र विद्यालय प्रोत्साहित हुने वातावरण बनेको बताउनुभयो।
1: शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति र संस्थाको सम्मान गर्नु भनेको समग्र समाजले शिक्षाको मूल्य स्वीकार गर्नु हो। उत्कृष्ट नतिजा हासिल गर्ने तपाईँहरूको सफलता निरन्तर अध्ययन अनुशासन र मेहनतका परिणाम हो। विद्यालयहरू बीच स्तर प्रतिस्पर्धा बढ्दै जाँदा शिक्षाको गुणस्तर पनि बढ्नेछ। नतिजामा आधारित पुरस्कार प्रणालीले सबै विद्यालय शिक्षक र विद्यार्थीलाई अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएकी छु।
0: कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले 2028 सालमा बनेको शिक्षा ऐनले नेपालको शिक्षा प्रणाली सञ्चालन गर्न कठिन भएकाले छिटो ऐन ल्याउन सांसद कमल गिवाललाई आग्रह गर्नुभयो।
2: मैले आज माननीय ज्यूलाई एउटा हाम्रो सम्पूर्ण प्रहरीहरू सम्पूर्ण शिक्षक शिक्षाजीहरू तर्फबाट एउटा हार्दिक अनुरोध गर्न चाहन्छु। हामी शिक्षा ऐन 2028 अहिलेसम्म हामी शिक्षा सम्बन्धी सेवा प्रवाह गरिरहेका छौँ। यो निकै नै पुरानो भयो। अब पञ्चायत कालदेखि आजसम्म थुप्रै बदलावहरू आए, परिवर्तनहरू, शासकीय व्यवस्था बदलिए र अहिले हामी नयाँ रक्त संचार प्रवाह गरी अहिलेको शासन प्रणालीमा छौं र हामी हाम्रो जानकीवासीको तर्फबाट यहाँहरूले मान्यज्यूले संसदमा हाम्रो आवाज बुलन्द गरिदिनुहुन्छ भन्ने अपेक्षा लिएको छु कि शिक्षा ऐनलाई नयाँ ढाँचामा नयाँ शासन शैली अनुरूप बनाउन यहाँको भूमिका अतुलनीय हुनेछ।
0: सामाजिक विकास समितिका संयोजक कमल महतोले पुरस्कारले प्रोत्साहन र स्वच्छ प्रतिस्पर्धा हुने अपेक्षा गर्नुभयो।
3: नतिजामा आधारित अनुदान तथा पुरस्कार कार्यक्रमले विद्यार्थीहरू बीच स्वस्थ प्रतिस्पर्धा सृजना गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। यसबाट शिक्षकहरू पनि थप जिम्मेवार, विद्यार्थीहरू थप मेहनती र विद्यालयहरू थप परिमाणमुखी बन्ने विश्वास लिएको छु।
0: वडा नम्बर 9 वडा अध्यक्ष खगेन्द्र भण्डारी प्रतिस्पर्धात्मक हुन आफैतिर औंला छड्याएर सुधार गर्न विद्यालयका सरकारहरूलाई अनुरोध गर्नुभयो।
4: हामी प्रतिस्पर्धा गरौंको लागि सबै मेहनत गरौं। हामीहरूलाई मात्र औंला गर्छौतिर औंलाहरू फर्किएको थपाउँदैनौ। त्यसैले अरूतिर औंला फर्काउनुभन्दा पनि आफ्नो काम कर्तव्य र अधिकार प्रति प्रतिबद्ध भएर लाग्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: अरुणोदय मावि खरी भाँडाका अध्यक्ष प्रेमराज भाटले अनुदान र पुरस्कारले सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने तर पुरस्कार जित्न विद्यार्थी पास गर्न नहुने बताउनुभयो।
5: उहाँहरूमा ऊर्जा थपियोस् ताकि यसको नेगेटिभ प्रभाव परेर हामीले 8 र 10 इक्जाम लगिरहेका छौँ बोर्ड इक्जाम भनेर विद्यार्थीको हेरेर उसलाई सघाउनुपर्छ भन्ने त्यसैले गलत नियतका साथ शिक्षकहरू जानुहुन्न। हजुरहरू नै कान्की गाउँपालिकाको भविष्य हो। तपाईँहरूको हातमा सम्पूर्ण बच्चा बच्चीको भविष्य भएका हुनाले सम्पूर्ण गुरुवर्ग जीवहरूमा एकदमै पोजिटिभ ऊर्जा आओस्।
0: गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जानकीमा बस्छौं भन्दा गर्व लाग्ने हुनुपर्ने बताउँदै पुरस्कार पाउनेले गर्व गर्नुपर्ने बताउनुभयो।
6: जसले मेहनत गर्छ, राम्रो गर्छ, त्यसले चाहिँ पक्कै पनि पुरस्कार पाउँछ भन्ने हो। र अहिले म जानकी गाउँपालिकाको अध्यक्ष छु। मलाई व्यक्तिगत हिसाबले म के सोध्छु भन्नुहुन्छ भने जानकी गाउँपालिकामा बस्ने जति पनि नागरिकहरू हुनुहुन्छ उहाँ कतै जानुभयो, कहाँ बस्नुहुन्छ, तपाईँ घर कहाँ हो भनेर सोध्यो भने म जानकी गाउँपालिकाको भन्यो भने महसुस गर्नुपर्छ भन्ने फिलिङ आउँछ। र त्यो महसुस गराउनका लागि तपाईँ हाम्रो
0: टिकापुर नगरपालिकाले विभिन्न समयमा बजारबाट बरामद गरेका सामानहरू नष्ट गरेको छ। टिकापुर नगरपालिका प्रहरी प्रशासन उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको रोबरमा सामान नष्ट गरिएको हो। बरामद सामानबारे जानकारी दिनुहुँदै टिकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्य।
7: हामीले चाहिँ यो विभिन्न समयमा हाम्रो नियमित नगर प्रहरीहरूबाट पनि बजारको अनुगमन हुने क्रममा यो चाहिँ म्याद नागेका अब खान अयोग्य खालका वस्तुहरू चाहिँ जफत गरिएको थियो। त्यो सम्बन्धमा हाम्रो चाहिँ जम्मा जम्मी 34 आइटमहरूलाई चाहिँ आज हामीले धुल्याई नष्ट गरिएको छ, जसको चाहिँ मूल्य हाम्रो जम्मा सबैको गरेर 96,090 रुपियाँ बराबरको रहेको छ। जसमा चाहिँ अब यो अलिअलि पाउडरहरू, बडी लोसनहरूदेखि लिएर नमकिन, खाने चिजहरू, कर्नफ्लावर, यस्तो खालको आइटमहरू चाहिँ रहेको छ।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
9: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई?
8: हेर्नु न,
9: साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरोला रोड, टिकापुर, कैलाली।
12: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
13: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
12: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
13: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
12: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
13: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
12: नरम मुलायम सुतीको कपडा लगाउने।
13: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने।
12: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
14: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
16: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
15: सानो कुरामा तनाव हुने,
16: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
15: कुलटमा लाग्ने,
16: छटपटी हुने,
15: मुटु धेरै ढुकढुक हुने,
16: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। मगर जातिको संस्कृति प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले टिकापुरमा भूमि पर्वको उद्घाटन गरिएको छ। नेपाल मगर संघ टिकापुरको आयोजनामा 2 दिने कार्यक्रम शुरू भएको हो। कार्यक्रममा मगर समुदायले मनाउँदै आएको भूमि पर्वको महत्वका बारेमा चर्चा गरिएको छ। नेपाल मगर संघ टिकापुरका कार्यवाहक अध्यक्ष दिलुगर्ती मगरले पहिलो दिन भूमि पूजा सहित विविध कार्यक्रम गरिएको र आज विभिन्न कार्यक्रम गरी समापन गरिने जानकारी दिनुभयो। कार्यक्रममा आठबहादुर जिगमले मगर समुदायमा प्रचलित पर्व मनाउन आफू दाङदेखि टिकापुर आएको बताउँदै दैविक क्षति नहोस्, विपत्तिबाट बस्न सहयोग होस् भनी भूमि पूजा गर्ने, नाचगान गर्दै रमाइलो गर्ने गरिएको बताउनुभयो।
17: टिकापुरमा यो भूमि मगर खाम समुदायमा प्रचलित यो पौराणिक तथा ऐतिहासिक मौलिक सांस्कृतिक पर्व हो। यो म यसै पर्वको लागि यहाँ आएको, यो विशेष त पूर्वी रूकुम तथा रोल्पाका थाबाङको भेगमा यो भूमि पर्व यो प्रचलित छ र भूमिलाई यो उभेली मासको बाली लगाएर अनि भूमिलाई पूजा गरेर कोही दैविक प्रकोप नलागोस्, भारी पहिरो नलागोस्, खोला नालाले केही क्षति नगरोस् भनेर अनि बाली नालीमा किरा फट्याङ्ग्रा नलागोस् भनेर भूमिको पूजा गरेर अनि 2-3 दिनलाई चाहिँ हामीले काम पूजा गरेदेखि काम नगर्ने, कुनै पनि यो खनजोट नगर्ने, ढुङ्गा मुढा नउठाउने भएकोले त्यो काम नगरेको बेलामा चाहिँ नाचेर रमाइलो गरौँ, दुःख सुख एक आपसमा साथासाथ गरौँ भनेर पुर्खाहरूले यो परम्परा चलाउँदै आएको अवस्था छ।
0: कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा टिकापुर नगरपालिका वार्ड नम्बर 1 का वडा अध्यक्ष मोहन लुवार विक, मगर समुदायका अगुवा धर्मराज गर्ती मगर, रमेश थापा मगर, संघका सुदूरपश्चिम अध्यक्ष दलबहादुर गर्ती मगर, मगर संघका जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, कमलपुन मगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमालेका नगर सचिव भानुभक्त जैसी, नेपाली कम्युनिष्ट पार्टीका नगर इन्चार्ज दयाराम सन्ज्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश खका अध्यक्ष डम्बर थापा लगायतले बोल्नु भएको थियो। गणेश कर्ती मगरले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन चक्र अस्लामी मगरले गर्नुभएको थियो। टिकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी जनप्रतिनिधि प्राविधिक कर्मचारी निर्माण कर्मी परामर्शदाता नक्सा निर्माण गर्ने कन्सल्टेन्सी प्राविधिकलाई जानकारी दिएको छ। टिकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपत्तिपछिको पुननिर्माण र पुनर्लाभ शाखाका स्ट्रक्चरल इन्जिनियर रविन चौलागाईले विभिन्न खाली विपदबाट जोगिनका लागि भवन निर्माण गर्दा मापदण्डको पालना गर्नुपर्ने बताउनुभयो। उहाँले टिकापुरमा भवन निर्माण आचार संहिता पालनाका लागि पालिकाले असल अभ्यास शुरू गरिरहेको प्राविधिक र डकर्मीलाई पनि जानकारी दिने गरेको तर घरधनीलाई समेत सचेत बनाउन आवश्यक रहेको बताउनुभयो।
18: अब यो भवन निर्माण संहिता पालना गर्ने विषय चाहिँ धेरै सरकारवाला निकायसँग जोडिने हुन्छ। जस्तै नगरपालिकाको तर्फबाट भवन निर्माण संहिता लागू गर्नकै लागि भनेर शहरी विकास भवन निर्माण चाहिँ एउटा विभाग, त्यसको पनि भवन निर्माण संहिता कार्यान्वयन उपशाखा र झण्डै 12-13 जनाको दरबन्दी सहितको संरचना चाहिँ 16 कार्यपालिका बैठकबाट पनि निर्णय गरिएको र सोमबन्जिम प्लस करारका प्राविधिकहरू चाहिँ राखेर चाहिँ कामको लोडलाई उहाँहरूले चाहिँ व्यवस्थित गर्ने प्रयत्न गरिराख्नु भएको पनि पाइयो। अब घर बनाउँदाखेरि प्राविधिकले गर्नुपर्छ न्यूनतम चेक जाँच, घरधनीको निवेदन पश्चात नगरपालिकाको प्राविधिकले यो घरको चाहिँ जग निर्माणको स्वीकृति र टाइबिमसम्मको निर्माणको आधारमा चाहिँ सुपर स्ट्रक्चर त्यहाँभन्दा माथि चाहिँ बनाउन स्वीकृति दिनको लागि गरिने प्राविधिक निरीक्षण पनि नगरपालिकाबाट गर्दै आइएको रहेछ। अब सो दौरान निर्माण सम्पन्नसम्म पुग्ने चरणमा पनि त्यो घर चाहिँ नक्सा बमोजिम र मापदण्ड बमोजिम बाटोबाट सधियारबाट र अरू अन्य चाहिँ छोड्नुपर्ने जुन सेटब्याकहरू रहन्छन् मिनिमम त्यो पनि छोडेर बनाएको नआएको भन्ने कुरा चाहिँ यकिन गरेर मात्रै निर्माण सम्पन्न चाहिँ दिने गरेको पनि नगरपालिकाको तर्फबाट पाइयो भने अब परामर्शदाताको हकमा चाहिँ उहाँहरूले एउटा घरधनीलाई भवन निर्माण संहिता भवन निर्माण मापदण्ड पालना गरेर मात्रै चाहिँ भवन बनाउनु पर्छ, नत्र चाहिँ भोलि गएर यस्ता निर्माण सम्पन्नका कागजातहरू चाहिँ पाइँदैन, यसले गर्दाखेरि चाहिँ अन्य प्रयोजनमा पनि हामीलाई चाहिँ दुःख हुने र अल्टिमेटली चाहिँ एउटा भूकम्पको हिसाबले सुरक्षित भवन बन्दैन भन्ने विषय चाहिँ उहाँहरूको तर्फबाट पनि जुन घरधनीहरूलाई जानुपर्छ त्यो चाहिँ गइरहेको र अब चाहिँ अझै बढी प्रभावकारी तरिकाले जाओस् भन्ने नै परामर्शदाताबाट नगरपालिकाले पनि एउटा चाहिँ प्रतिबद्धता आशा चाहिँ राखेको कुरा रह्यो भने घरधनी र निर्माण कर्मीको तर्फबाट चाहिँ प्रत्यक्ष यो भवन निर्माण संहिता भनेको चाहिँ घर बनाउने खर्चसँग मात्रै रिलेटेड कुरा, यसले चाहिँ घर महँगो बनाउँछ भन्ने मात्रै विषय चाहिँ नभएर यसले सुरक्षित बनाउँदै गर्दाखेरि आधारभूत कुराहरूमा मात्रै थोरै ध्यान दिनुपर्ने र त्यति गर्दाखेरि चाहिँ भूकम्प प्रतिरोधात्मक हुन्छ, मापदण्ड बमोजिम घर बन्दाखेरि चाहिँ हाम्रो समुदाय नै चाहिँ सुरक्षित सुन्दर हुन्छ भन्ने विषयमा चाहिँ उहाँहरूलाई पनि कन्भिन्स गर्नुपर्ने चाहिँ अलिक बढी चाहिँ आवश्यकता देखिएको छ।
0: उहाँले भूकम्प जस्ता विपत्तिबाट जोगिन आचार संहिता पालना गरेर मात्रै घर बनाउनु पर्नेमा जोड़ दिनुभयो।
18: विपद जोखिमका हिसाबले चाहिँ टिकापुरको यो भू उपयोग नक्सा नै पनि निक्लिसकेको अवस्था रहेछ। अब सो अनुसार चाहिँ कुन क्षेत्रमा घर बनाउन उपयुक्त हुने, कहाँ चाहिँ विपदका घटनाहरू बढ़ी भएका हुनाले चाहिँ त्यसलाई प्रयोग गर्न नमिल्ने भन्ने पनि एउटा रेखाङ्कन चाहिँ नगरपालिकाले गरिसकेको अवस्था रहेछ। तर अब निजी आवास बनाउने सन्दर्भमा त्यो नक्सालाई चाहिँ हामीले प्रभावकारी रूपमा नगरपालिका परामर्शदाता सबैले चाहिँ त्यसको वैज्ञानिक आधारको हिसाबले चाहिँ घरधनीलाई कन्भिन्स गर्न उहाँहरूलाई मनाउन चाहिँ अलिकति गाह्रो परिरहेको अवस्था चाहिँ यहाँ भर्खर तालिमकै दौरान कुरा पनि चाहिँ उठिसकेको थियो। तैपनि मापदण्डले चाहिँ घरहरूको चाहिँ भूकम्पीय विपद मात्रै नभइकन अरू विपदका हिसाबले पनि घरलाई चाहिँ प्रतिरोधात्मक राम्रो बनाउनलाई चाहिँ सहयोग गर्छ। यसले जस्तो खुल्ला भागको चाहिँ महत्वका विषय, खुल्ला क्षेत्रको चाहिँ महत्वका विषय चाहिँ आग लागि एउटा घरमा मानौ आगो लाग्दैछ भने अर्को घरमा आगो चाहिँ त्यो सर्दै गर्दाखेरि पनि दुईटा घर बीचमा ग्याप रहँदाखेरि त्यसले गर्दाखेरि चाहिँ आगो लागि चाहिँ फैलिँदै नजाने जस्ता विषयहरू पनि जोडिन सक्छन्।
0: कार्यक्रममा नगरपालिकाका इन्जिनियर नवीन ओझाले आगामी वर्षको नीति तथा कार्यक्रम बन्दै गरेको अवस्थामा आगामी योजना निर्माणमा सहयोग होस् र भवन संहिताबारे जानकारी दिन कार्यक्रम गरिएको बताउनुभयो।
19: पहिलो दिनको तालिमको मुख्य उद्देश्य के थियो भने जनप्रतिनिधिहरूले पनि अब बजेट बनाउने प्रक्रियामा हुनुहुन्छ, उहाँहरू नीति तथा कार्यक्रम बन्ने प्रक्रियामा छ, यो प्रक्रियामा पनि यो प्रकोपलाई पनि एड गरेर भोलिको दिनमा त्यही अनुसारको नीति तथा कार्यक्रम र बजेटको कुराहरूमा पनि केही सहज होला भन्ने हिसाबले चाहिँ उहाँलाई पहिलो दिनको तालिम दिएको थियो भने दोस्रो दिन भनेको यो भवन संहिताको चाहिँ के छ त अवस्था, हामी कार्यान्वयनको अवस्थामा कुन अवस्थामा छौं भन्ने कुरालाई मध्यनजर गरेर निर्माण कर्मी जसले चाहिँ यो हाम्रो चाहिँ दिएको नक्सालाई चाहिँ निर्माण गर्नुहुन्छ उहाँलाई र नक्सा बनाउने परामर्शदाता र हामी कार्यान्वयन गर्ने नगरपालिका जनशक्तिहरूलाई चाहिँ एउटा स्किल अप गर्नको लागि चाहिँ हामीले यो आयोजना गरेका छौँ। यो तालिमको लागि चाहिँ हामीले एनसेटमा योभन्दा अगाडि एनसेटमा कार्यरत हाम्रो स्ट्रक्चरल इन्जिनियरलाई चाहिँ बोलाएर यो सम्पूर्ण कुराहरूको चाहिँ यो सिकाइ भएको छ यो दुई दिनमा।
0: टिकापुर नगरपालिका भवन तथा बस्ती विकास उपशाखा घर नक्सा पास इकाईका सब इन्जिनियर दानेन्द्र आचार्यले यसअघि काम गर्दा धेरै अलमल हुने गरेको अवस्थामा नयाँ संहिताबारे धेरै सिकाइ भएको बताउनुभयो।
20: यहाँ चाहिँ धेरै कुराहरू कन्फ्युजन थियो हामीलाई, अब परामर्शदाता हाम्रो इन्जिनियर सर रविन सरले चाहिँ हामीलाई क्लियर पार्नु भएको छ। म चाहिँ फिल्डसँग र डकुमेन्टेसन र फिल्डको दुईटै कुराहरू हेर्ने भएको हुनाले चाहिँ अब पुरानो र अहिलेको भवन संहितामा के छ फरक त्यो चाहिँ एकदमै राम्रोसँग प्रष्ट पारिदिनु भयो सरले। अनि पहिलाको चाहिँ 12x12 पिलर राख्नु र अहिले चाहिँ 14x14 पिलर राख्नुको कुरा पनि उहाँले क्लियर गरिदिनु भएको छ।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।

0: कब्बू का पिए रही था, कब्बू पेंसिल रही था, कब्बू झोले फटाका आज था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई राहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम
0: था कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठिन
1: लिया लिया मैं अब भी ही जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
12: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ बाँकी खबर टिकापुर नगरपालिकाका विभिन्न विद्यालयका शिक्षकहरूलाई सर्प पहिचान र बस्ने उपायका बारेमा जानकारी उपलब्ध गराइएको छ टिकापुर नगरपालिकाको विपद व्यवस्थापन कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको हो कार्यक्रममा कस्ता सर्पहरू विषालु हुन्छन् सर्पको पहिचान कसरी गर्ने कस्ता ठाउँमा सर्प बढ़ी देखिन्छन् भन्ने विषयमा सिकाइएको छ यसै विषयमा सर्प उद्धारकर्ता लक्ष्मण उपाध्यायलाई सहकर्मी पूर्ण विकले विद्यालयमा सर्प पहिचान तालिम किन भनी सोध्नु भएको छ
13: टिकापुर तथा यसको वरिपरिको आसपासको क्षेत्रमा यो तराई क्षेत्रमा पर्ने भएको कारणले गर्दाखेरि यहाँ चाहिँ धेरै विषालु सर्पहरूको प्रकोप देखिने र मान्छेहरू चाहिँ अकालमा मृत्यु हुन पर्ने सर्पदंशको कारणले देखिरहेको हुन्छ र यो कुराबाट बस्नको लागि विशेष गरेर विद्यार्थीहरू र शिक्षकहरू जसरी समाजमा चाहिँ यो मानसिकता परिवर्तनका लागि ठूलो रोल प्ले गरिराख्नु भएको हुन्छ अहिले शिक्षकहरूलाई चाहिँ यो कार्यक्रममा चलिरहेको छ र विद्यार्थीहरूलाई केही विद्यार्थीहरूलाई पनि यो कार्यक्रमहरू चलिरहेको छ जसले गर्दाखेरि उहाँहरूको घर परिवारसम्म यो कुराहरू सजिलै पुग्न सक्ने र सबै मान्छेहरूलाई चाहिँ सबै समुदायका मान्छेहरूलाई एकै ठाउँमा भेटाउन सक्ने भएको कारणले विद्यालयलाई चाहिँ बढी फोकस गरेको छ
14: विद्यालयमा यो कार्यक्रमको महत्व चाहिँ के हुन सक्छ कसरी चाहिँ विद्यालयमा यो प्रोग्रामलाई अझ चाहिँ बढी आवश्यकता देखियो किन चलाउनु पर्यो नि
13: अब अहिले नगरपालिका तथा मेरो आफ्नो व्यक्तिगत इन्ट्रेस्टमा भन्ने हो भने विद्यालयमा विद्यार्थीहरू आउँछन् पहिलो शिक्षकहरू मार्फत विद्यार्थीहरूले जुन इन्फर्मेसन लिएर जानुहुन्छ त्यो कुरा चाहिँ समुदायसम्म सजिलै पुग्न सक्छ हामी समुदायबाट त्यो साइडबाट आउनुभन्दा पनि हामी एउटा विद्यालयमा सबै विद्यार्थीहरू सबै समुदायको होइन विद्यार्थीहरू नै भएको कारणले गर्दाखेरि यसले चाहिँ समुदायमा पार्ने प्रभाव र विद्यार्थीहरूले जुन तरिकाले यो इन्फर्मेसनहरूलाई डेलिभर गर्न सक्नुहुन्छ सोसाइटीमा त्यो बढी अझ राम्रोसँग गर्न सक्ने भएको कारणले कारणले विद्यार्थीलाई र शिक्षकहरूलाई चाहिँ यो फोकस गरेर बनाइएको र शिक्षक चाहिँ मुख्य इन्फर्मेसनको ज्ञानको चाहिँ स्रोत भएको कारणले गर्दाखेरि शिक्षक मार्फत विद्यार्थी र विद्यार्थी मार्फत समुदायमा पुर्याउने लक्ष्य हो सर।
14: टिकापुरमा कतिवटा विद्यालयलाई सेलेक्ट गर्नुभयो?
13: टिकापुरमा 7 विद्यालयहरूलाई भयो। हाम्रो चाहिँ कर्णाली मावि सत्ती, त्रिभुवन मावि बटनपुर, त्यसपछि जनता राष्ट्रिय मावि चाहिँ वैदी, त्यसपछि लिएर यो कर्णाली मावि, त्यसपछि बनगाउँ, अनि त्यसपछि लिएर हाम्रो वार्ड नम्बर छ र त्यसपछि हाम्रो विजयनगर स्वास्थ्य चौकी। यति गरेर यो हामीले जेठको चाहिँ 20 पछाडि चाहिँ हामीले करिब 7-8 सेसनहरू चलाएछौँ सर।
14: यदि भाइस चान्स सर देखिहाल्यो सर त्यो समस्या आयो भने तपाईँमा कसरी पाउने?
13: हजुर, यो अहिले हाम्रो टिकापुर नगरपालिकाको नगर प्रहरीहरू पनि एकदमै काम गर्ने रूपमा एकदम तत्पर अवस्थामा पुगिसक्नु भएको छ, क्षमतावान बनिसक्नु भएको छ भने सँगसँगै हामी चाहिँ म आफै पनि मेरो सम्पर्क नम्बर 98697020 अर्थात 9869702016 सम्पर्क गर्न सकिन्छ र हाम्रो चाहिँ नगर प्रहरीको नम्बर 9848064397 हाम्रो नगर प्रहरी प्रमुखको नम्बर हो, उहाँहरूलाई सम्पर्क गर्नुभयो भने हामी चाहिँ सर्प उद्धार गर्न सक्छौँ।
12: खोज खबरमा अब पालो योजना आवाजको टिकापुरमा भवन निर्माण संहितामा भएको व्यवस्था बारे तालिम दिएको छ। आजको जनावाजमा हामीले तालिममा के सिकाइ भयो भने तालिमका सहभागीलाई सोधेका छौं।
15: मेरो नाम सुखदेव कुमार दास हो, म यो टिकापुर ढकर्मी व्यवसाय संगठनको अध्यक्ष हुँ। तर यहाँ समस्या के देखियो टिकापुरमा, काम गरेको क्रममा पैसा समयमा नपाउने, अब पछि गएर यो टाइम पनि बढी लाग्यो, यो धेरै समस्या छ। अब हाम्रो ठेकदारहरूको पनि कमी कमजोरी छ, ठेकदारहरूको विशेषता के छ, काम लिने धेरै तर समयमा नगरिदिने, त्यो पनि समस्या हो। तर कतिपय ठेकदारहरू काम गरेर पनि समयमा पैसा पाउँदैन, पैसा माग्ने गएपछि अन्य कुरा हुन्छ, यो घर समयमा भएन, यो घर करेक्ट भयो, धेरै टेन्सन आउँछ, त्यसले गर्दा अलिकति समस्या बढी हुने लाग्यो। मापदण्डको पालना अनुसार त जे छ मापदण्डमा त्यही अनुसारले काम गर्नुपर्छ, हामी त गरिराखेको छौँ। अब कुनै ठाउँमा भुलचुक भयो होला, अब हामीले जस्तो अलिकति यहाँको रेटको कारणले अब काम बढी मात्रामा यहीँ हामी लिन्छौँ, लिने क्रममा अब यहाँ वहाँ गर्दाखेरि अब अलिकति केही लेबर मिस्त्रीबाट पनि त्रुटि हुन्छ, चाहे बमोजिम हुँदैन, समस्या हुन्छ, हामीबाट पनि भएको हो। तालिममा त धेरै कुरा आयो, तर त्यो अनुसार अहिले यो हाम्रो स्थानीय सरकारले गर्यो भनेपछि अति राम्रो हुन्छ, यसको लागि एकदम हामी खुसी छौँ। यस्तो हुनु पर्यो, तर यो डकर्मीहरूको पनि एउटा रेट निर्धारण गरिदिनु पर्यो स्थानीय सरकारले।
16: मेरो नाम सुरज चौधरी हो, संघर्ष इन्जिनियरिङबाट। त्यो मापदण्ड हामीले इन्जिनियरहरू पालना गर्नु पर्यो। अब कोही कोही कस्ता हुन्छन् कि मापदण्ड त छ हामीसँग तर पालना गर्दैनन्, अब सरियाहरूको बा घटबट गर्ने त्यस्तो काम गरे हुन्छ कि नसक्नुहुँदाखेरि त्यो मापदण्ड पालना गर्नु पर्यो।
17: मेरो नाम रामप्रसाद चौधरी हो, म चाहिँ एएनबी इन्जिनियरिङ सर्भिसेसदेखि। पुरानो 2082 साउन 1 लागू भएको मितिले जो हाम्रो नयाँ नियमहरू आएको थियो त्यसको बारेमा चाहिँ हामीले चाहिँ अहिले भर्खरै तालिम पाइरहेछौँ, त्यसको चाहिँ गुनासो नै हो। अब अहिले चाहिँ हामी पायौँ, केही कुरा सिक्यौँ, नक्सा बनाउँदा अलिकति सहजता होला।
18: मेरो नाम अमर बहादुर शाही, युपेक नेपालको मजदुर संघको टिकापुर नगर अध्यक्ष हो। हामीले निर्माण सम्बन्धी सरले हामीलाई चाहिँ सिकाउनु भयो, यो धेरै राम्रो लाग्यो। तर यो कार्यान्वयन चाहिँ नगरपालिकाले गरिदिनु पर्यो, कार्यान्वयन नगरपालिकाले फिल्डमा गएर कुन चाहिँ दक्ष छ कुन अर्धदक्ष छ, अब यिनै कुराहरू, अब तालिम यहाँ गर्यो तर बाहिर काम गर्दाखेरिमा चाहिँ फिल्डमा नगरपालिकाको भूमिका चाहिँ मैले धेरै कम देखिरहेको छु, किनभने म 9 नम्बरमा 10 नम्बरमा म पनि ठेकदारी काम गर्ने मान्छे हो, त्यस कारणले कति घरहरू उल्टा सिधाहरू काम भइराखेका छ, भूकम्पहरूको रहित बनाउने भनेर उनीहरू रेटको कुरा मागिरहेछन् तर काम चाहिँ गुणस्तरीय छ, त्यस कारणले घरबेटीहरू चाहिँ बोलाउँदैनन्, इन्जिनियरहरू प्राविधिकहरूलाई घर नक्सा नगरपालिकाले बनाएको नक्सामा त नगरपालिकाले पनि त त्यो हेर्नु पर्यो नि।
12: फिफा विश्वकप 2026 उरुग्वे र साउदी अरबले बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडा स्थित मियारी स्टेडियममा भएको खेलमा दुवै टोली एक एक बराबरीमा रोकिएका हुन्। साउदीले खेलेको 41 मिनटमा अग्रता लिएको थियो, अब्दुल्लाह अल्लागरीले गोल गर्दै साउदीलाई अग्रता दिलाउनु भएको थियो, तर खेलको अन्त्यतिर उरुग्वेले खेलमा फर्कियो र 80 मिनटमा उरुग्वेका लागि म्याक्सी आरोजले गोल गर्दै बराबरीमा पुगाउनु भयो। त्यसपछि दुवै गोल तर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकिएको छ। बस पोजिसनमा उरुग्वे अघि रहे पनि थप गोल गर्न सकेन। खेलभर सट अन टार्गेट उरुग्वेले 11 पटक, साउदीले 3 पटक प्रहार गरेका थिए। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिमको 37 अर्ब 70 करोड़को बजेट, टीकापुर अस्पताललाई 100 सयमा स्तरोन्नति गर्न बजेट व्यवस्था, बजेट कार्यक्रम प्रतिपक्षी सांसदद्वारा बहिष्कार, जानकी गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान, जनतामावि कञ्चनपुर उत्कृष्ट, मगध जातिको संस्कृति प्रबन्धन तथा संरक्षण गर्ने उद्देश्यले टीकापुरमा भूमि पर्व उद्घाटन, टीकापुर नगरपालिकाद्वारा विभिन्न समयमा बजारबाट बरामद गरेका सामग्रीहरू नष्ट, र जनप्रतिनिधि प्राविधिक कर्मचारी निर्माण कर्मी र परामर्शदातालाई टीकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी अभिमुखीकरण। यसपछि अहिले 7:30 बजे कार्यक्रम आजको चर्चामा टीकापुरका समाजसेवी रामराज खरेलका विचारहरू सुन्न सक्नुहुनेछ। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
19: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रै सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग गरी।
20: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
21: आमा, राति छ, कता जान लाग्नु भयो नि?
22: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
21: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
22: किन नि सानो लट्ठी र टर्च लाइट
21: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायमको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
22: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
21: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
23: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
20: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
24: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
25: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 2 गते मंगलबार, तदनुसार जून 16 तारीक सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि उनीहरूको व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्नेछ, कार्यविस्तारको सम्भावनामा बल मिल्नेछ। वृष राशि उनीहरूको कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नेछ, नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ। मिथुन राशि उनीहरूको वैदेशिक यात्रालाई लिएर गरिएको संघर्षमा सफलता मिल्नेछ, यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं, स्वास्थ्यले साथ दिनेछ। कर्कट राशि उनीहरूको व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ, कार्यक्षेत्रमा आँटेको काम सम्पादन गर्न सकेला, विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। सिंह राशि उनीहरूको कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ, नयाँ नोकरीमा सफलता मिल्नेछ, साहसिक कार्य गरेर आफूलाई चिदाउने मौका छ। कन्या राशि उनीहरूको कार्यक्षेत्रमा नयाँ सम्पर्क पदोन्नतिमा सहायक हुनेछ, धर्मकर्ममा आस्था बढ़नेछ। तुला राशि उनीहरूको कार्यक्षेत्रमा जोखिमयुक्त निर्णय नलिनुहोला, व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोला, वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। वृश्चिक राशि उनीहरूको साझेदारी व्यापारबाट लाभ मिल्नेछ, पारिवारिक झगडाले मनमा असन्तोषको भावना रहनेछ। धनुराशि उनीहरूको नयाँ अवसरलाई पछ्याउन नसक्दा व्यवसाय व्यवहारमा पछाडि रहनु पर्ला, सचेत रहनुहोला, कार्यक्षेत्रमा गोपनीयता भंग हुन सक्छ। मकर राशि उनीहरूको रोजगारीका लागि विदेशतिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला, कृषि वा पशुधनमा क्षय हुने सम्भावना छ। कुम्भ राशि उनीहरूको बोलेको शब्दले विशेष प्रभाव पार्न सक्छ, आवश्यक जानकारी सही समयमा प्राप्त हुनेछ। अन्तिममा मीन राशि उनीहरूको आज नयाँ विषय जान्ने इच्छा बढ़नेछ, अध्ययन वा ज्ञानसँग सम्बन्धित काममा रूचि रहनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5161-255 मा फोन गरी यति पाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: प्रस्कानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 37 कार्यक्रम आजको चर्चा, 8-10 कार्यक्रम 9 बजे, थारू भाषामा समाचार 12 बजे, मध्याह खबर 1 बजे, कार्यक्रम अपनेन के लग 5 बजे, थारू भाषामा समाचार 6 बजे, खोज खबर 6:40 कार्यक्रम महिला बोल्छिन 7 बजे, कर्णालीका भाका 7:30 साझा खबर 8:10 कार्यक्रम विपद व्यवस्थापन चौतारी 8:45 बीबीसी नेपाली सेवा र 9:55 खबर संक्षेपसँगै हाम्रो आजको प्रसारण पूरा हुनेछ। हौस् आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौं। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: ए रुक रुक रुक,
6: के भयो? किन कराएको यस्तो
5: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147799, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नी सम्पर्क गरे।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रममा आजको चर्चामा यहाँलाई स्वागत छ। म एकिन्द्र तिमिलसेना। शिक्षा, समाजसेवा लगायतका विविध क्षेत्रमा जीवन अर्पित गर्नुभएका 70 वर्षीय रामराज खरेल टिकापुरको बासिन्दा हुनुहुन्छ। आज हामी उहाँको जीवनका विविध अनुभवका बारेमा चर्चा गर्दैछौ। खरेल सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यो यसरी हेर्दा, जिम्मेवारीका हिसाबले तपाईँलाई हेर्दा फरक फरक चित्र मेरो दिमागमा आइराखेको छ। तपाईँ आफ्नो परिचय कसरी दिनुहुन्छ छोटोमा? त्यहीबाट सुरु।
1: म रामराज खरेल, मेरो जन्म काभ्रे पलाञ्चोक जिल्लामा भएको हो, त्यहाँ फलाटे भन्ने ठाउँमा 2013 र म 2033 यहाँ कृषि पूर्व व्यावसायिक शिक्षा पढाउनको लागि म यो वीरेन्द्र विद्या मन्दिरमा, जहाँ प्रिन्सिपल थोमस वर्गिस हुनुहुन्थ्यो, म त्यहाँ आएँ र त्यहाँ 3 वर्ष उहाँसँगै पढाएर होस्टेल वार्डनको रूपमा पनि थिएँ। म पूर्व व्यावसायिक तथा कृषि पढाउँथे र पछि मैले करुणा इङ्ग्लिस बोर्डिङ स्कूल 2036 साल चैत्र 1 गतेबाट खोलेर अनि त्यसपछि म अहिले यतै छु, बाहिर आउने जाने गर्छु।
0: टिकापुर आउनुभन्दा अगाडि पनि के कामहरू गर्नुभएको थियो?
1: टिकापुर आउनुभन्दा अगाडि म, मेरो सरकारी जागिर थियो, म स्कूलमा पढाउँथे, टिचर थिएँ म
0: काभ्रेकै
1: गाउँमा। त्यसपछि म फेरि अध्ययन विदा लिएर म सानो ठिमी क्याम्पस शिक्षा शास्त्र इन्स्टिच्युटमा आएँ अनि त्यसपछि म अपराध अनुसन्धान शाखामा पनि काम गरेँ, त्यसको पनि केही अनुभव छ मेरो। त्यसपछि म यहाँ आइसकेपछि मैले उता चाहिँ राजीनामा दिएँ।
0: भनेपछि थोमस वर्गीसँग तपाईँको कसरी सम्पर्क भयो?
1: थोमस वर्गीसँग यहाँ चाहिँ एउटा त्यो त्यतिखेर नयाँ शिक्षा लागू भएको थियो भर्खर नेपालमा, अनि तालिम प्राप्त शिक्षकहरूको आवश्यकता थियो, अनि यहाँ चाहिँ खडगबहादुर सिंहले नै लिएर आउनु भएको रहेछ, अनि उहाँलाई, थोमस वर्गीसलाई, अनि यहाँ टिचरको आवश्यकता भएको कुरा चाहिँ थोमस वर्गीसले आफ्नो धेरै साथीहरूलाई भनिराख्नु भएको रहेछ काठमाडौँमा, र त्यहाँबाट कन्ट्याक्ट भयो र म यता आएँ।
0: मतलब जागिरकै सिलसिलामा टिकापुर आउनुभयो?
1: खास चाहिँ म 6 महिनाको लागि चाहिँ पढाइदिनु पर्यो, त्यसपछि अरू शिक्षकहरू हामी खोज्छौ भन्ने त्यो माग थियो, र म 6 महिनाको लागि भनेर आएको हो।
0: 60 वर्ष
1: तर अब अहिले

0: 2033 सालमा आएको हो, म माघ 17 गते प्रवेश गरे, अहिलेसम्म अब यहाँ छु।
1: त्यतिस है, 50 वर्ष
0: भन्ने 50 वर्ष भयो।
1: अलिकति थोरै अनुसन्धानमा जागिर पनि भयो भन्नुभयो, त्यो चाहिँ कस्तो खालको भनेको, फौजी खालको हुन्थ्यो कि पार्ट टाइम खालको कस्तो?
0: अब त्यो अनुसन्धान अब अहिले त के छ थाहा छैन। त्यतिखेर चाहिँ विशेष गरेर यो रात दरबारमा चाहिँ अलिकति राजालाई प्रहार गर्ने खालका कुराहरू थिए, जस्तो यो प्लेन पनि अपहरण भएको कहानीहरू छ, अनि यातायात मन्त्री प्रयागराज सिंह सुवाललाई काठमाडौँको भोगल पार्कमा चाहिँ नि गाडीमा आउँदै गरेर बम हानिएको पनि कुरा थियो होइन। अब राष्ट्रको चाहिँ नि सुरक्षाको लागि चाहिँ नि काम गरे हो।
1: अब छ महिनाकै लागि आउनु भएको मान्छे अलिक कति भयो, 3 वर्ष भन्नुभयो अरे होइन?
0: 3 वर्ष त थमस परिसँग भयो। त्यसपछि म जाँदै थिएँ, फेरि काठमाडौँ नै जाँदै थिएँ। त्यतिखेर मेरो दाजु जिल्ला शिक्षा अधिकारी हुनुहुन्थ्यो काठमाडौँमा, उतै एउटा स्कुल खोल्ने योजना थियो, तर म बीचमा म रोकिएँ।
1: स्कुल खोल्नुभयो?
0: स्कुल खोलेँ। म चाहिँ अलि बिरामीको अवस्थामा थिएँ। म जाँदा जाँदै बाटोबाट राजापुर भएर जानु पर्थ्यो, ज्ञानी शाह आउँदाखेरि बाटोमा मलाई उहाँले फेला पार्नुभयो, अनि उहाँले फेस स्टडी गर्नुभएछ, तपाईँ बिरामी हुनुहुन्छ, काठमाडौँ जाने अवस्था छैन, फर्कनुहोस् भनेर। अनि उहाँ कोही बिरामीहरू हेरेर आउँदै हुनुहुन्थ्यो, अनि एउटा लहरूमा बुलकाटमा बसेर, अनि म चाहिँ एउटा सानो सुटकेस लिएर हिँडेर राजापुर जाँदै थिएँ। राजापुरबाट फेरि कतन्याघाट टाँगामा जानु पर्थ्यो, त्यहाँबाट बहराइज गोन्डा हुँदै 3 दिन इन्डियाको बाटो जानु पर्थ्यो। अनि लौ त भनेर म फर्केँ, 15 दिन उहाँसँग उहाँको घरमा बसेर उपचार गरेँ, र त्यसपछि उहाँले मलाई यतै भिजन दिनुभयो, यतै एउटा स्कुलको आवश्यकता छ, हामी सहायता गर्छौँ अनि भनेर। अनि त्यो बिरामीको अवस्थामा उहाँले गरेको काउन्सिलिङ, दुर्गम स्थानमा पो काम चाहिन्छ तपाईँहरू जस्तो जवान मान्छेको भन्ने कुराले म अलि मोटिभेट भएँ।
1: करुणा बोर्डिङ स्कुल खुलेको पनि भएछ 36 साल भन्नुभयो?
0: 36 साल चैत्र 1 गते मैले सुरु गरेँ।
1: 44 वर्ष
0: भयो होला।
1: अलिकति 44 वर्षलाई खालि शिक्षाकै कुरा सम्झौँ त, कस्ता कस्ता बालबालिकाहरूले पढे? अब तपाईँले त त्यहाँ चाहिँ आवासीय राखेर पनि सोना बालबालिकाहरूलाई पनि लामो समय पढाउनु भयो, सायद अहिले पनि छन् कि?
0: अहिले त
1: सोचले स्कुल खोल्नु भएको थियो, कस्तो भयो?
0: मैले चाहिँ त्यतिखेर स्कुलै थिएन एक प्रकारले, थोमस वर्गी सरले पनि अलिकति छोडेको जस्तो अवस्था थियो, केही कुराहरू नमिलेर पछि फेरि उहाँले स्टार्ट गर्नुभयो, जेनिसाले मलाई यो भिजन दिनुभयो, र अनि मैले त्यहाँ 5 जना नानीहरूबाट स्कुल सुरु गरे हो। पछि कालान्तरमा केही वर्षपछि गएर मैले सोनाहा जनजातिमा चाहिँ 0% लिट्रेसी साक्षरता चाहिँ 0 थियो, अनि त्यहाँ मैले नन फर्मल एजुकेसन त्यहाँ मान्छे पठाएर त्यहीँ लालटिन बालेर पढाएँ, गाउँमा नै पढाएँ। त्यो ठुला बुढाहरूलाई पनि शिक्षा दियो। पछि केही विद्यार्थी 25 जना विद्यार्थीहरूलाई चाहिँ मैले फुल स्कलरसिपमा बस्ने खाने सबै सुविधा दिएर अनि फेरि यहीँ ल्याएर आवासीय रूपमा पढाएँ। अनि अरू पनि थिए, दलितहरू पनि थिए, चौधरीहरू पनि थिए, सोना मात्रै थिएन, झन्डै 50 जनालाई मैले त्यसरी राखेको थिएँ, आवासीय नै राखेको थिएँ। त्योभन्दा अगाडि त मैले अर्को एकदम राम्रो धनाढ्य मान्छेहरूको पनि होस्टेल राखेको थिएँ, 28 जना थिए, तर बीचमा त्यो स्कुलमा कसैले आगो लगाइदियो, त्यही ठाउँमा आगो लगाइदियो, खरका छानाहरू थिए, अनि विद्यार्थीहरूलाई बचाउन मुस्किलले चाहिँ विद्यार्थीहरू बचाइयो।
1: अनि कति सालको कुरा
0: त्यो? 2045 साल मङ्सिर 16 गतेको कुरा हो त्यो चाहिँ। अनि त्यसपछि बीचमा बोर्डिङ बन्द भयो, अनि पछि फेरि मैले छात्रवृत्ति प्रोग्राममा अनि 50 जना नानीहरूलाई सबै एकदमै उनीहरू चाहिँ एफोर्ड गर्न सक्दैनथे पढाइ राम्रो, तिनीहरूलाई ल्याएर मैले पढाएँ। अनि त्यसपछि उनीहरू र पहिलेदेखि पढाएका पछि होस्टेलमा राखेर पढाएकाहरू गरेर अब धेरै भए, कोही सांसद पनि भए, सहिले पनि सांसद छन्, कोही मन्त्रीसम्म पनि भए, कोही डाक्टर भए, इन्जिनियर भए होइन, अनि कोही व्यापारीहरू छन्, अब कोही करोडौंपति पनि छन् होइन व्यापारहरू।
1: स्कुलमा आग्जनी भन्ने केही विवादहरू त्यस्तो थियो कि अथवा?
0: विवाद केही थिएन, कसैले चाहिँ नि अब त्यो रिस जलेसी जाड खाएको मान्छेले गरिदियो, पछि चाहिँ नि यो मलाई ईर्ष्या भयो, मेरो चाहिँ केही उन्नति प्रगति भएन, यहाँ त यस्तो प्रगति देखेँ। अब त्यो प्रगति त स्कुलको प्रगति थियो, पछि प्रहरीहरूले समाते।
1: तर
0: हजुर
1: अहिले के छ त स्कुलको अवस्था? यति पुरानो 45 वर्ष करिब भएछ।
0: अब स्कुलको अवस्था अहिले चलिराखेको छ, यो चाहिँ सार्वजनिक शैक्षिक गुठीमा मैले दर्ता गराएर अब त्यो डोनेसन गरिसकेँ। 1 बिघा 17 कट्ठा 10 जोर जग्गा अनि 9 कोठाको 25 कोठाहरू।
1: अहिले पनि सोना बालबालिका पढिराखेका
0: छन्? अहिले सोनाहरू छैन, अब अहिले त गाउँ गाउँमा मसँग स्कलरसिपमा त पढिरहेछन्, तर डे स्कलरसिपमा बाहिरबाट आउँछन् अनि केही थोरै मात्रामा छन् स्कलरसिप। अनि तर त्यो एकदम निम्न, सम्भवतः यहाँको सबैभन्दा सस्तो फिस भएको स्कुल नै त्यो हो रे, यहाँ अस्ति खबर पाएँ मैले। त्यसले गर्दाखेरि एउटा लेबर निम्न आय वर्ग भएकोले पनि पढाउँछ, 700 रुपियाँबाट सुरु छ महिनाको फिसहरू। अनि त्यसले गर्दाखेरि स्कलरसिपमा धेरै छैन। फेरि अब गाउँ गाउँमा टोल टोलमा स्कुलहरू भए, जिल्ला जिल्लामा स्कुलहरू भए, अनि पहिलो एसएलसी पनि सोनाले त्यहीँबाट बसेर गर्यो होइन। अब अहिले त सोनाहरू इन्द्र सोना तपाईँलाई थाहा पनि रहेछ, अनि अब त पढाउनु पर्छ भन्ने चेतना सबैमा आयो। अनि अहिले त्यतिखेर त अब कस्तो थियो भने चौधरीहरूले त केटीलाई पढ्न नै पठाउँदैन थिए। एकजना थियो वर्गी सरसँग हामीले पढाउँदाखेरि, एकजना मणिकापुरबाट आउने एउटा केटी थियो, अनि पछि त्यहाँ चाहिँ त्यो स्कुलको अध्यक्ष भएर पनि बस्नुभयो ज्ञानी शाह, अनि उहाँ र म भएर, अनि केटीहरू जति पनि आउँछन् निशुल्क पैसै नलाग्ने गरेर अनि ल्यायौं। फेरि अनि कसैलाई स्कुल ड्रेस दिएर पनि प्रभावित पार्न खोज्यौं त्यतिखेर, तर स्कुल ड्रेस लिन आउने अनि 6-7 दिनपछि अनि भाग्ने, त्यस्तो थियो।
1: तपाईँ अघि अनौपचारिक कुरा पनि गर्यौं, खेलाडी पनि हुँ भन्नुभयो, खेल जीवनको बारेमा थोरै कसरी सिक्नुभयो, कहाँसम्म पुग्यो, कसरी त्यो खेलको यात्रा टुङ्गियो त्यो पनि भन्नु।
0: खेलको यात्रा त अब एथलेटिक्समा पनि खेल्थेँ, हाई जम्पहरू दौड्ने कुराहरूमा। अब यहाँ बेला बेलामा वीरेन्द्र विद्या मन्दिरको अभिभावक दिवसमा दौड र हाई जम्पहरू हुन्थ्यो। अब हाई जम्पमा त त्यो मलाई कसैले पनि जित्दैन थियो त्यतिखेर, म आफै चाहिँ हुन्थ्यो, खडगबहादुर सिंहको पालामा त्यस्तो आयोजना हुन्थ्यो। पछि म सुटिङ, मलाई चाहिँ यो निशानाप्रति धेरै इच्छा लागेर अनि मैले सुटिङ खेलमा चाहिँ आफ्नो भनौँ न स्किल डेभलपमेन्ट गरेँ।
1: कुन अवधिमा थियो त्यो चाहिँ, कहाँसम्म पुग्नु?
0: म प्र्याक्टिस त म आफै पर्सनल प्र्याक्टिस गर्थेँ यो 2038 सालदेखि नै, तर 2040 सालमा पोखरामा भएको दोस्रो नेसनल गेम जस्तो लाग्छ मलाई होइन। अनि त्यहाँ मैले पहिलोचोटि यहाँबाट एउटा टिम लगेर मैले भाग लिएँ त्यहाँ, अनि त्यहाँ चाहिँ 10औं स्थानसम्म प्राप्त गर्नेलाई त्यो ओलम्पिक खेलमा जुन युज हुन्छ त्यही हतियारहरू किन्न पाउने भनेर थियो। मेरो 8औं स्थान आयो, 8औं स्थान आएपछि मैले एउटा आफूले आफ्नै पर्सनल हतियार पनि मगाएर त्यो चाहिँ खेलकुदको लाइसेन्स हुन्थ्यो, लाइसेन्स हामीलाई दिन्थ्यो, हामीले रिन्यु गरिराख्थ्यौँ, तर खेलकुदकै नाममा। त्यतिखेर चाहिँ हाम्रो नेपाल सुटिङ एसोसिएसनका उपाध्यक्ष पछि अध्यक्ष पनि हुनुभयो मोहन विक्रम शाह, अनि उहाँको जिम्मामा त्यो रहने गरेर आउँथ्यो र अनि मेरो पर्सनल पैसा चाहिँ मैले पर्सनल तिरेर मैले पर्सनल युज गर्न पाउँथेँ, त्यस्तो थियो।
1: भनेको त्यो पनि बन्दुकै त हो नि?
0: त्यो बन्दुक हो।
1: भनेको अहिले पनि छ तपाईँसँग भन्नु मिल्छ?
0: अहिले पनि मसँग छ, तर ती पुरानाहरू अब काम लाग्दैन, होइन निशाना पनि लाग्दैन, त्यसका पार्ट्स पुर्चाहरू बिग्रिसके।
1: भनेको नमुना मात्रै छ?
0: नमुना जस्तो मात्रै छ, अलिअलि काम गर्नेहरू पनि छ, त्यस्तै छ।
1: कुनै समय तपाईँले पत्रकारिता पनि गर्नुभयो?
0: हजुर
1: होइन,
0: हजुर गरे।
1: के छ त्यसको याद चाहिँ, कहाँ गर्नुभयो, कस्तो गर्नुभयो, कस्ता कस्ता समाचार हुन्थ्यो त्यो बेला?
0: मैले एउटा भित्ते पत्रिका पनि सञ्चालाउँथे यहाँ, साप्ताहिक यहाँ राख्थेँ। यो अहिले एउटा ओम मिष्टान्न भण्डार छ नि, त्यो हाम्रो एकजना आलेजीको घर थियो, त्यसैको भित्तामा टाँस्थेँ। अनि त्यो भित्ते पत्रिकाहरूमा चाहिँ न्युजहरू, समसामयिक कुराहरूलाई दिएर अलि चित्र आफैले हातले लेखेर त्यो राख्थेँ। पछि एकजना प्रहरीले पनि भन्नुहुन्थ्यो भित्ति पत्रिका निक्लेको थिएन त्यो के न्युजहरू निक्लिएको छ त्यो सबै ल्याएर यहाँ रिपोर्ट गर्नु भनेर हाम्रो जिम्मा हुन्थ्यो भनेर एकजना अवकाश भइसकेकोले पनि भन्नुहुन्थ्यो प्रभात भन्नेबाट निकाले अनि पछि मैले चक्षु पत्रिकामा काठमाडौँबाट निक्लने साप्ताहिक पत्रिका लगायतका पत्रिकाहरूमा चाहिँ न्युजहरू दिन्थे मैले विज्ञापनहरू पनि मैले बटुलिन्थे अनि राक्षसहरूले पनि मसँग सोधेर न्युजहरू लिन्थे
1: यहाँका
0: संवाददाताहरूले सोध्थे कोही बाहिर अन्तर्राष्ट्रिय संवाददाताहरूले पनि यहाँ यस क्षेत्रमा कुनै घटनाहरू घट्यो अरे भने
1: त्यो कहिलेदेखि कहिलेको समय हो
0: त्यो समय चाहिँ यो एक्ज्याक्ट त म अहिले भन्न सक्दिनँ किनकि त्यो मैले 10-12 वर्ष जस्तै नै गरेँ यो
1: मैले किन भन्दाखेरि अब 2046 सालभन्दा अगाडि त पत्रकारिता गाह्रो थियो
0: हो
1: होइन 10-12 वर्षभन्दा त तपाईँको अब त्यो उदयको समय
0: 46 सालभन्दा उता चाहिँ मैले त्यो भित्ते पत्रिका निकाल्थेँ अनि भित्ते पत्रिकाहरू निकाल्थेँ त्यसपछि चाहिँ 46 साल पछाडि मैले पत्रकारिता गरे हौ अब त्यो 10-12 वर्ष जति मैले पत्रकारिताहरू गरेँ
1: धेरै चुनौती
0: होइन पारिश्रमिकको हिसाबमा गरिनँ मैले मलाई चाहिँ विज्ञापनको चाहिँ अब विज्ञापन उठाउँथे विज्ञापनको त्यो खर्चहरू त हुन्छ नि त जानु पर्यो यताबाट विज्ञापनको एउटा सर्टेन पर्सेन्टेज चाहिँ मलाई पत्रिकाले दिन्थ्यो म कुनै तलबमा काम गरे पनि होइन तर जनताहरूमा चाहिँ अब उनीहरूलाई सूचनाहरू प्राप्त हुनुपर्छ न्युजहरू थाहा पाउनुपर्छ जनचेतना चाहिँ ल्याउनुपर्छ त्यसको माध्यमबाट होइन मान्छेहरूलाई चाहिँ कृपा गर्नुपर्छ भनेर त्यसरी काम गरे हो नेपालमा प्रजातन्त्र ल्याउनको लागि पनि हामीले काम गरेको हो अनि त्यतिखेर काङ्ग्रेस माओवादी के अरे काङ्ग्रेस र कम्युनिस्टहरू जो विभिन्न स्कुलमा टिचरहरू विभिन्न पेसामा हुन्थे अनि गोप्य रूपले एउटा ठाउँमा जम्मा भएर हामीले साहित्यहरू ल्याएर त्यहाँ प्रस्तुत गर्ने ऊ गर्ने त्यस्तो कामहरू पनि गर्थ्यौँ अब जतिखेर चाहिँ 6 महिना जेल जानु पर्थ्यो सिडिओले सामान एउटा आदेश एउटा सहयोग गर्न साथ अनि हामी त्यो कहिले यो जनता माझीमा हुन्थ्यो कहिले मेरो स्कुलमा हुन्थ्यो कहिले कता हुन्थ्यो बेला बेलामा बडा गोप्य रूपले त्यसरी गर्थ्यौँ त्यो चाहिँ उद्देश्य हाम्रो नेपालमा प्रजातन्त्र ल्याउनु प्रजातन्त्र ल्याउने काममा सहायता गर्नु थियो त्यो हो
1: अर्को तपाईँले अर्को चिनाउने भनेको हेबिटेट
0: हजुर हो
1: आवास घरहरू बनाउने संस्था पनि थियो ताका यो ठाउँमा होइन
0: हो
1: कुन समयमा थियो त्यो कति चल्यो कसरी गर्नुभएको थियो त्यो पनि भन्थ्यो
0: त्यो चाहिँ 1995 1997 नेपालमा एउटा सर्वे भयो त्यो सर्वेमा चाहिँ अनि मैले पनि हेल्प गरेँ 34 लाख झुपडीहरू 34 लाख परिवारकाहरू चाहिँ झुपडी देखियो नेपालमा अनि उनीहरू चाहिँ हुरी बतास पानी आउँदाखेरि राम्रोसँग बस्न नपाउने कपडाहरू भिज्ने अनाजहरू भिज्ने लुकेर एउटा कुनामा बस्नुपर्ने अथवा केही सामानले छेकेर बस्नुपर्ने त्यस्तो अवस्थामा देखेर अब यिनीहरूलाई चाहिँ नि त्यो त्यस्तो खालको खरहरू अनि आगो लाग्यो भने पुरा गाउँका गाउँ आगो लाग्ने अनि यसलाई हटाउने अभियान अन्तर्गत यो हेबिटेट फर ह्युमेनिटी अर्थात् मानवताको लागि आवास भन्ने संस्था चाहिँ यहाँ नेपालमा ल्याएको हो त्यसको म फाउन्डरहरू मध्येको म एउटा फाउन्डर मेम्बर हो
1: कतिजना हुनुहुन्थ्यो
0: यसमा चाहिँ हामी 7 जना भएर हामीले यसलाई एउटा संस्था चाहिँ सिडिओ कार्यालय काठमाडौँमा दर्ता गऱ्यौं 1995 नेपालमा त्यो रिसर्च गऱ्यौं रिसर्च गर्नमा मैले सहायता गरेँ र अनि यहाँ चाहिँ हामीलाई 2 वर्ष लाग्दैन थियो 2 वर्ष हामी 95 पनि सुरु गर्न सक्थ्यौँ तर यहाँ कस्तो भयो भने यो पोलिटिकल एपोइन्टमेन्टहरू हुँदो रहेछ अनि स्वीकृति लिनुपर्ने अर्थ मन्त्रालयको आवास मन्त्रालयको अनि फेरि योजना आयोगको अनि यो समाज कल्याण परिषदको अनि त्यसपछि लियो गभर्नमेन्टले चाहिँ आफै लिन खोज्ने मन्त्रालय अन्तर्गत चलाउन खोज्ने अनि यो चाहिँ हामीले रिसर्च गर्दाखेरि सरकारबाट चलाउँदा चाहिँ यो महँगो पर्छ स्थानीय उसमा चाहिँ चलाउनुपर्छ किनकि त्यहाँ इन्जिनियरहरू ओभरसियरहरू मेटेरियल्सहरू राम्रो नदिने करप्सन बढी हुने त्यो भएर हामीलाई चाहिँ 2 वर्ष लाग्यो उनीहरूले नै लिन खोजिराखे तर त्यो यहाँ चाहिँ करप्सन छ भन्ने हाम्रै प्रतिवेदन हाम्रो रिसर्च अनुसार चाहिँ अब यो संस्थाले पनि मानेन सरकारलाई दिनलाई र हाम्रो 1997 नगरकोटको एउटा होटेलमा हाम्रो चाहिँ नि अन्तर्राष्ट्रिय हेबिटेट फर ह्युमेनिटी र नेपाल सरकारको सम्झौता भयो तर संस्था चाहिँ पब्लिकले चलाउने भनेर अनि 1997 बाट यहाँ टिकापुरमा सुरु भएको पहिलो घर पनि टिकापुरमै बनेको हो दिबु चौधरी भन्ने एकजना कमैया यो बङ्गलापुरको उसको घर पहिलो बन्यो त्यहाँबाट अरू धेरै घरहरू बने अनि आवास तथा भौतिक मन्त्री बालाराम घरती मगर ल्याएर उद्घाटन गरेर अनि यो सुरु भएको
1: कति समय चल्यो कति जति घर बन्यो भन्ने कि
0: अब यो मैले चाहिँ 1997 सुरु गरेर 2003 डिसेम्बरसम्म मैले काम गरेँ होइन र त्यसपछि अरूलाई यहाँको कमिटीलाई ह्यान्ड ओभर गरेर म चाहिँ अब बाहिर गएँ
1: कति जति घर बन्यो भन्ने
0: अब यो चाहिँ पहिलो घर टिकापुरमा भयो यो 56 कन्ट्री थियो अनि त्यसपछि 101 नम्बरको घर यहाँबाट 101 नेपालकै 101 घर चाहिँ पोखरामा उद्घाटन भयो यसैको संस्थापक मिल्लाड फुलर आएर अनि राजा वीरेन्द्रलाई पनि उहाँले भेट गर्नुभयो राजा वीरेन्द्रलाई भेट गर्नलाई पनि म लगायत अरू साथीहरूले हेल्प गऱ्यौँ हामी र भेट गराउन सफल भयौँ त्यो बेला कान्तिपुरमा पनि निक्लेको थियो म हेल्प गरौँला भनेर राजा वीरेन्द्रले पनि आश्वासन दिएको थियो वचन दिनुभएको थियो अनि पछि मैले 162 बनाएर म गएँ पछि धेरै बनेन 8-10 घरहरू मात्रै थपिएछन् अनि फन्ड रेज गर्न सकेनन् उनीहरूले
1: त्यसमा त घर बन्दाखेरि बिस्तारै त्यो अनर जो
0: उसले तिर्ने यो बिना ब्याजको 10 किस्तामा हामीले दिएका थियौँ
1: सबै मान्छेले पैसा तिरेनन् कि अथवा तिरिसकेपछि
0: होइन त्यो त्यतिखेर यस्तो थियो दृष्टिबन्धक पास हुन्थ्यो दृष्टिबन्धक पास भएपछि उनीहरूको जग्गा रोकिन्थ्यो अनि दृष्टिबन्धक पास हुनलाई पनि एउटा करोड रुपियाँ ऋण लिँदाखेरि पनि त्यतिखेर 5,000 चाहिँ त्यो जग्गा रोक्का गरे बापत दृष्टिबन्धकको तिर्ने एउटा ठुलो व्यापारीले पनि तर एउटा गरिबको लागि घर बनाउन पनि 5,000 तिर्नु पनि यो मिलेन भनेर अनि मैले नै यहाँबाट हाम्रो कमिटीको बैठक निर्णय गराएर माग गरे पछि राजपत्रमा प्रकाशित भयो कि यो संस्थाले बनाएको घरमा दृष्टिबन्धक निशुल्क भनेर राजपन्द्रमा निक्ल्यो त्यसपछि निशुल्क दृष्टिबन्धक हुन्थ्यो जग्गा चाहिँ रोका राख्थ्यो सुरक्षाको लागि किनकि यो रिभल्भिङ फन्ड हो फेरि अर्कोले घर बनाउनु पर्यो
1: त्यही त त्यो फन्ड चाहिँ पछि कसरी एन्ड भयो त
0: फन्ड चाहिँ यस्तो गरी एन्ड भयो जब मैले छोडेपछि फन्ड रेज गर्न सकेनन् उनीहरूले यसलाई राम्रोसँग चलाएनन् अनि यसको एउटा उद्देश्य चाहिँ के राखेको थियो भने कर्मचारी र यसमा भएका कमिटी मेम्बरहरूले चाहिँ यो सुविधा लिनै नपाउने भनेर गरेका थियो म जानसाथ अनि त्यो कर्मचारीहरूले नै सुविधा लिने पैसा लिने लाखौं रुपियाँ लिने अनि कमिटीका अध्यक्ष उपाध्यक्षहरूले पनि सुविधा लिने अनि जथाभावी चाहिँ दिने अनि अब एउटा कार्यालय सहायक भए पुग्ने ठाउँमा 2 कार्यालय सहायक राख्ने होइन अनि अब त्यस्तो खर्चिलो तलब मात्रै बढाउने भएर अनि त्यो पैसा धेरै सकियो
1: पछिल्लो 20-25 तपाईँको अब विदेश आउजाउ पनि
0: हजुर
1: कहाँ कहाँ जानुहुन्छ के गर्नुहुन्छ अलिकति
0: मेरो चाहिँ हबी चाहिँ धेरै राष्ट्र घुम्ने हो अब एउटा दुइटा यसो घडेरी जग्गा जमिन बिग्री भयो भने म कहीँ न कहीँको ट्राभल बनाइहाल्छु अब घुम्न त म 22 कन्ट्री जति घुमे होला अब सबै कन्ट्री सायद भन्न सक्छु कि सक्दैन अस्ट्रिया गएँ अस्ट्रेलिया गएँ इजरायल गएँ अनि के अरे प्यालेस्टाइन गएँ अनि चेकोस्लोभाकिया नेदरल्यान्ड्स बेल्जियम स्विजरल्यान्ड्स फ्रान्स डेनमार्क अब अरू जापान जर्मन होइन अनि लक्जमबर्ग
1: सबभन्दा धेरै बसाइ
0: धेरै बसाइ म अमेरिकामा बसेँ त्यसपछि 4 जति म जर्मनमा पनि बसेँ धेरै बसाइ त खोइ नेपालमै भयो होला लगातार 7 बसे फेरि आएर हजुर
1: अब हुन त सामाजिक क्षेत्रमा यहाँको कुरा हामीले गऱ्यौँ धेरै क्षेत्रमा यहाँ जोडिनुभयो समय खर्चियो होइन तपाईँको र यो मिसिनरी भन्दा अब इसाईसँग कहाँ जोडियो तपाईँ पहिल्यै भएर यता आउनुभएको हो कि पछि हो कि अब यो समस्या देखिने काम हो धार्मिक अब मिसनको लागि कति काम गर्नु थोरै
0: त्यो चाहिँ तपाईँले बडा राम्रो क्वेसन गर्नुभयो है त्यतिखेर 3-6 चाहिँ जेल जान्थे पञ्चायत कालमा पनि ठाउँ परिवर्तन गरे गराए बापत भनेर होइन त्यतिखेर चाहिँ अब कसैले रिपोर्ट गरे खण्डमा अनि आफ्नै मान्छेहरू चाहिँ रिपोर्ट गर्ने पारिवारिक रिसिभीले गर्दाखेरि जेलमा पठाउन खोज्ने जस्तो प्रयासहरू धेरै भइराखेको थियो। त्यतिखेर धेरै हामी भूमिगत नै थियौँ।
1: भनेको इसाई अंगाली बाफतमा चाहिँ भूमिगत हुनुपर्ने डराएर
0: होइन, कतिजना भूमिगत थिए। अब म एक प्रकारले भूमिगत हुनलाई पनि यहाँ आएको हो, किनकि यता शिक्षक पनि चाहिएको रहेछ थोमस वर्गिसले भनेको, अनि नेपालमा चाहिँ धेरैलाई त्यस्तो खालको ऊ गरिरहेको थियो फट्टाफुट्ट। तर त्यो दुई चारवटा त्यस्ता घटनाहरू थिए, समष्टि रूपमा त म त्यो दोष लगाउन त सक्दिनँ। अनि यहाँ चाहिँ अब फेरि खड्गबहादुर सिंहलाई चाहिँ इसाईहरूले विद्यालय चलाएको मन पर्दो रहेछ, उहाँले कहाँबाट प्रभावित
1: हुनुभएको
0: कस्तो
1: मतलब अब त्यो शिक्षण गर्न सक्ने अर्को त्यस्तो जनशक्ति नभेटाएर संयोगले इसाईहरू पर्यो कि अथवा तपाईँले भन्नुहुन्छ रुचाएर
0: होइन त्यो उहाँले चाहिँ नि किनभने जस्तो गोर्खाको मा बाबुराम भट्टराई प्रधानमन्त्री पनि हुनुभयो, उहाँ गोर्खाको स्कुल त्यो इसाईहरूले चलाएको हो होइन, त्यो स्कुलमा थोमस वर्गिसले नै पढाउनु भयो। त्यसै बुटवला पनि त्यस्तै स्कुलहरू भयो, किनकि उनीहरूको चाहिँ पुरै सेवाको भावनाले प्रेरित भएर नठगेर त्यसरी चलाउने भए। अब अहिले त शिक्षा त हेर्नुहोस् न बिजनेस भएको छ, पैसा कमाउने व्यापार भएको छ, शिक्षा जस्तो क्षेत्रमा व्यापारीकरण भएको छ, अनि त्यसले गर्दा उहाँलाई चाहिँ धेरै नेपालका ठूला ठूला मान्छेहरू पनि फेरि मिसन स्कुलमा गएर पढ्ने रहेछन्। जस्तो उदाहरणको लागि राजा वीरेन्द्र, अनि त्यसपछि राजा वीरेन्द्रलाई त फादर वाट्रिनले नै लगेर दार्जिलिङमा भर्ना गर्नु भएको छ। त्यो कुरा यहाँ त्यो हेबिट्याटको सिलसिलामा फादर वाट्रिन आएर मेरो घरमा बस्नुभयो सेन्ट जेभियरको, अनि फाउन्डर प्रिन्सिपल त्यतिखेर उहाँले भन्नुभएको। अनि त्यो शिक्षा राम्रो लागेर अनि धेरैजना चाहिँ इन्डिया देहरादून नैनीतालमा चाहिँ त्यो शिक्षा पाएकोले प्रभावित भएर सायद उहाँले फिसन स्टाफ खोज्नु भएको छ। अनि उहाँले त वर्गिसभन्दा अगाडि मिस फ्याङ्कलिनलाई लिएर आउनुभएको थियो, त्यो महेन्द्र भवनको फाउन्डर मिस फ्याङ्कलिन अहिले बितिसक्नुभयो, तर उहाँसँग केही कुरा नमिलेर उहाँ यहाँ छोडेर जानुभयो। अनि त्यहाँ वीरेन्द्र विद्या मन्दिरमा यता भएको कुवा पनि उहाँले नै खनाउन लग्नु भएको छ त्यहाँको मिस फ्याङ्कलिनले, तर मिस फ्याङ्कलिन पछि जानुभयो अनि एकैचोटि महेन्द्र भवनको सिल्भर जुबिलीमा उहाँ आउनुभयो, किनकि क्विन ऐश्वर्यले पनि त्यहीँ पढ्नु भएको छ। अनि पछि मिस फ्याङ्कलिनले यहाँ काम नगरेपछि उहाँले फेरि थोमस वर्गिसलाई ल्याउनुभयो, कसरी कुन कन्ट्याक्टबाट त्यो चाहिँ मलाई थाहा भएन।
1: भनेको रामराज खरेलको चाहिँ यहाँ टिकापुरमा आइसकेपछि क्रिस्चियनिटीको परिवर्तन गर्नमा कतिको योगदान रह्यो भन्ने कुरा बुझ्नुहोस्।
0: अब क्रिस्चियन म त क्रिस्चियनको प्रवर्धन मात्रै होइन, म त हरेक समाजमा चाहिँ काम गरिराखेको हुन्छु
1: होइन,
0: म त यहाँ एउटा क्रिस्चियनको एउटा सल्लाहकार अगुवाको रूपमा मात्रै छु, अनि म बेला बेलामा शिक्षाहरू दिन्छु चर्चमा, प्रवचनहरू दिन्छु होइन, उचित शिक्षाहरू हाम्रो लाइफ चाहिँ कस्तो हुनुपर्छ, हामीले अरू समाजको लागि हामीले कसरी बिताउनु पर्छ, ख्राइस्टको शिक्षा के छ होइन, अनि तिमीहरू संसारका ज्योति पनि हौ, म संसारको ज्योति हौ, तिमीहरू पनि संसारको ज्योति हो भनेपछि अरूको लागि प्रकाश दिने काम गर्नुपर्छ भन्ने जस्ता आदर्शवादी शिक्षाहरू म सिकाउँछु सबैलाई।
1: अब हामी कुराकानीको करिब एकदम अन्तिमतिर आइसकेका छौँ। अब यहाँ चाहिँ सामाजिक शैक्षिक क्षेत्रको अगुवा हुँदा हुँदै पनि अलिकति अब आध्यात्मिक पनि भएको हुनाले संक्षिप्त म दुई चारवटा कुराहरू राख्न चाहन्छु। त्यसमा चाहिँ उत्तर एकदम संक्षिप्त, एकै शब्दमा, दुई शब्द, एक वाक्यमा राम्रो। अब उमेरले पनि अब हजुर 70 वर्ष हुनुभयो, आफ्नो व्यक्तिगत अनुभव पनि धेरै छ होइन, पढेर आउने अनुभव पनि होला। जीवन चाहिँ के हो भनेर बुझ्नु हजुर?
0: जीवन चाहिँ अब यो चाहिँ एकदम महत्वपूर्ण प्रश्न हो होइन, अब जीवन अब बिब्लिकल उसमा गयो भनेदेखि बाटो सत्य र जीवन चाहिँ म हुँ भनेर ख्राइस्टले भनेको कारणले उहाँमा विश्वास गर्दाखेरि मात्रै जीवन प्राप्त हुन्छ
1: होइन,
0: त्यो बाइबलीय भयो। जीवन भनेको यो छोटो यो संसारमा दिएको ईश्वरले यो संसारमा क्षणिक समयको लागि दिएको एउटा लाइफ हो, जो चाहिँ अरूको लागि, आफ्नो लागि नभएर अरूको लागि बाँच्नुपर्ने र आदर्श भएर बाँध्नुपर्ने त्यो नै जीवन हो। तर जीवनमा दुःख कष्ट पीडाहरू सबै सङ्घर्षमय हुन्छ, त्यो नै जीवन हो।
1: अझै मैले छोटोमा उत्तर चाहेँ, अब जीवन भइसकेपछि अब प्रेम, विवाह, परिवार, आफन्त, सम्पत्ति, शिक्षा थुप्रै कुरा छ, प्रेम अगाडि हो कि विवाह अगाडि हो?
0: प्रेम र तपाईँले विवाहको कस्तो खालको प्रेम त धेरै प्रकारको छ. एउटा त तपाईँलाई म एउटा उदाहरण दिन्छु. प्रेम चाहिँ जस्तो अङ्ग्रेजीमा लभ भनिन्छ, एलओभीई, अनि त्यो एल चाहिँ माथिबाट आउँछ, होइन, मतलब हेभेनली कम्स, अनि तल आएर अनि स्पिरिट हुन्छ, यस्तो एल हुन्छ र अनि ओ आउँछ, त्यो ओ चाहिँ द्याट इज ओल्ड, पृथ्वीमा त्यो स्पिरिट हुन्छ, त्यसपछि मात्रै विजय प्राप्त हुन्छ भी, र अनि त्यसपछि इटर्नल लाइफ हुन्छ. त्यो प्रेम चाहिँ, त्यस कारणले प्रेम चाहिँ विवाह पछाडि होइन, विवाह अगाडि नै, जन्मेको बेलादेखि नै प्रेम चाहिँ सुरु हुन्छ. एउटा बच्चाले आमालाई प्रेम गर्छ, चिनेको मान्छेलाई प्रेम गर्छ. अब यो चाहिँ अगाते प्रेमको कुरा गरेँ. अब अरू धेरै प्रकारका प्रेमहरू हुन्छन्. अब त्यो प्रेम
1: परिवारलाई चाहिँ कसरी हेर्ने?
0: परिवार भनेको त एउटा त्यो ईश्वरले यो संसारमा सृष्टि कायम हुनको लागि दिएको एउटा सिस्टम हो, होइन, त्यो ईश्वरले नै राखिदिएको एउटा सिस्टम हो. मानिस चाहिँ एक्लो रहन उचित हुँदैन भनेर परमेश्वरको सृष्टिलाई स्प्रिड गरेर संसार चलाउनको लागि दिएको परिवार हो.
1: भन्नुभयो होइन, होइन, अब म्याडम हुनुहुन्छ,
0: हो,
1: छोरीहरू हुनुहुन्छ, होइन,
0: हो,
1: हजुर, त उहाँहरू सबै अमेरिकैतिर हुनुहुन्छ, फेरि
0: होइन, आउने जाने गरिराख्नु छैन. आजको दुनियाँमा त संसारै एउटा सानो मोबाइलमा छ, वर्ल्ड नै यहाँ छ, एक्लोपन त कसरी हुन्छ र? फेरि समाजमा बिजी भइदियो, सामाजिक भनेदेखि मान्छेलाई थाकिन्छ, सुतिन्छ, फेरि गइन्छ, भेटघाट गरिन्छ, कहिले उनीहरू आउँछन्, त्यो एक्लोपन भन्ने त मलाई फिलै हुँदैन. चुपो लागेर बस्ने र खाने मात्रै होइन, एक्लो फिल हुन्छ होला, म त आफूलाई यति बिजी हुन्छु कि फुर्सदै हुँदैन.
1: यो आफन्त भन्ने छ नि,
0: हजुर,
1: परिवार अनि त्यसै नाता गोतालाई आफन्त भन्ने पनि हुन्छ. कतिले अलिक वाइडली हेर्दाखेरि होइन, जहाँ बस्यो त्यही छिमेकी आफन्त हुन्छ भन्ने हुन्छ.
0: यो महाउपनिषद छ अध्यायको 72 पदमा लेखेको कुरालाई चाहिँ म विशेष भ्यालु दिन्छु. त्यहाँ के लेखेको छ भने, धेरैले वसुधैव कुटुम्बकम भनेर भन्छन्, पुरै पृथ्वी नै एउटा परिवार हो भनेर, तर अगाडिको कुरा चाहिँ भन्दैनन्. त्यहाँ के लेखेको छ भने, अयम बन्धु रयम नेति गणना लघु चित्त साम उदार चरिता नाम तु वसुधैव कुटुम्बकम. त्यसको पूरा वाक्य त त्यो हो. अयम बन्धु भनेको यिनीहरू मेरा दाजुभाइहरू, रयम नेति यिनीहरू चाहिँ पराईहरू हुन्, शत्रुहरू हुन्. त्यो चाहिँ गणना लघु चित्त साम, सानो चित्त हुनेले भन्छ, तर उदार हृदय भएकोले चाहिँ वसुधैव कुटुम्बकम, पूरा पृथ्वी नै दाजुभाइ हो भनेर म चाहिँ त्यसलाई एकदमै सेल्युट गर्छु, भ्यालु गर्छु. तपाईँ हामी चाहिँ, किनकि हाम्रो दुईटा बाबु हुन्छ, एउटा संसारको भौतिक बाबु, अर्को चाहिँ स्वर्गीय बाबु, जो चाहिँ तपाईँको मेरो सबैको एउटा
1: अन्तिममा.
0: हजुर,
1: सम्पत्ति.
0: हजुर,
1: सम्पत्तिलाई कसरी?
0: सम्पत्ति भनेको यो संसारमा रहँदाखेरि मात्रै चाहिने कुराहरू हो, त्यो हामीलाई चाहिन्छ, तर सम्पत्ति भित्रै चाहिँ डुब्नु हुँदैन. मैले के शिक्षा लिएको छु भने, पृथ्वीमा धन सम्पत्ति नथुपाएर जहाँ चोरहरूले चोर्छन्, किराहरूले खान्छ, खियाहरूले खान्छ, तर स्वर्गमा धन सम्पत्ति थुपाएर जहाँ न चोर लाग्छ, न किरा र खियाले खान्छ, त्यो हामीलाई पछि चाहिन्छ भने, त्यो असल कार्य गर्नु, अरूको लागि बाँच्नु, भलाइको काम गर्नु, त्यो चाहिँ नि सम्पत्ति हो.
1: हस्, आफ्नो अमूल्य समय र अमूल्य वचन सामुदायिक रेडियो टिकापुरलाई दिनुभयो. शिक्षा, समाजसेवा, अध्यात्म लगायतका विविध क्षेत्रमा जीवन अर्पित गर्नुभएका समाजसेवी, खास समाजमा केही गरेपछि समाजसेवी भन्दा पनि हुन्छ, 70 वर्षीय हुनुहुन्छ रामराज खरेल, महत्वपूर्ण समय दिनुभयो. यहाँलाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तुता यकिन र तिमिल सेना पनि बिदा हुन्छु. नमस्कार.

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए रोक,
4: के भयो, किन कराएको यस्तो?
3: दाइ यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: हाँ
1: ता केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पड्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: असार 6 गते पहिलो शनिबार
4: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रायसिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खट्ने तो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डी फोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
6: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
5: डाक्टर आउने दिन असार 6 गते पहिलो शनिबार
4: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637272

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सर
1: आऊ आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
0: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी
1: मरेको सर्पलाई चलाउन त चलाएन नि
0: चलाइन सर
1: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
2: सर मरेको सर्प भेटियो भने के गर्ने त
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: लूबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
7: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
6: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ
7: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
6: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
7: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
6: नरम मुलायम सुतीको कपडा लगाउने
7: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
6: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
8: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिजन पनि भएन, जाउँ भने भुवाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846394261।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाबु के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष डाक्टर आजु डिजिटल

0: तराजू तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्री लाटेडस,
1: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
3: ए रोक रोक रोक, के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र?
3: 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: तहाँ
1: केही अद्दु पढ्यो भा
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पढन्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठे बचौ
2: सिद्धार्थ बैंक बठे जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि धुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
2: हेरामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रिया टाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 44 1208, 9486 39 261।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरी का लागि
4: ड्रिंकिंग वाटर एक्वा शीतल,
2: टीकापुर, कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत कर सकिन भन्या? खेत में काम करने खेतला खाजा लग दिन पर्ने थियो,
0: सकिन लाग्यो आमा लिपपोत कर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
2: हो,
0: पुरिदिनु पर्यो।
3: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
1: लौ न, खै खै कहाँ टोक्यो छोरी?
3: यहाँ दाहिने हातमा टोक्यो आमा।
1: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
4: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
4: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले रस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
5: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
4: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
4: नरम मुलायम सुतीको कपडा लगाउने
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग।
4: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 सम्पर्क हरे।

0: सामुदायिक रेडियो टीकापुर एफएमको दिउँसो 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाईहरूले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्टजका साथै अनलाइनमा www.tikapureFM.org मोबाइल एप हाम्रो पात्र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट कार्यवाहक वडाध्यक्षको पनि निधन, मगर जातिको संस्कृति प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले टीकापुरमा भूमि पर्व उद्घाटन, सुनको मूल्य बढ़्यो चाँदीको घट्यो, र फिफा विश्वकप 2026 उरुग्वे र साउदी अरब बीचको खेल बराबरी। अब मध्याह्न खबर विस्तारमा। कैलालीको मोहनल्यान गाउँपालिका तीनका कार्यवाहक वडाध्यक्ष मानबहादुर विष्टको निधन भएको छ। कार्यवाहक वडाध्यक्ष विष्टको कमलपित्त रोगका कारण 48 वर्षको उमेरमा असार गते निधन भएको हो। विष्ट 2079 सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट ओडा सदस्य निर्वाचित हुनुभएको थियो। 2079 सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष नन्दराम गिरी नवीनको मंगिर एक्काइसको निधन भएको थियो। गिरीको निधनपछि वडा सदस्य मानबहादुर विष्टले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पाउनु भएको थियो। मोहनल्यान गाउँपालिका तीनमा एउटै कार्यकालमा वडा अध्यक्ष र कार्यवाहक वडा अध्यक्षको निधन हुँदा स्थानीय दुखित भएका छन्। स्थायीनी दीपक विकलले भन्यो हो, एउटै वडाले छोटो अवधिमा दुईजना नेतृत्वकर्ता गुमाउनुका वडावासीका लागि दुःखद र पीड़ादायी भएको छ। मंगर जातिको संस्कृति प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले टीकापुरमा भूमि पर्वको उद्घाटन कार्यक्रम शुरू भएको छ। नेपाल मगर संघ टीकापुरको आयोजनामा दुई दिने कार्यक्रम शुरू भएको हो। कार्यक्रममा मगर समुदायले मनाउँदै आएको भूमि पर्वको महत्वको बारेमा चर्चा गरिएको छ। नेपाल मगर संघ टीकापुरका कार्यवाहक वडा अध्यक्ष दिलु घरती मगरले पहिलो दिन भूमि पूजा सहित विविध कार्यक्रम गरेको र आज विभिन्न कार्यक्रम गरी समापन हुने जानकारी दिनुभयो। कार्यक्रममा आशा बहादुर जी कमलले मगर समुदायमा प्रचलित पर्व मनाउन आफू दाङदेखि टीकापुर आएको बताउँदै दैविक क्षति नहोस्, विपत्तिबाट बस्न सहयोग होस् भनी भूमि पूजा गर्ने नाचगान गर्दै रमाले गर्ने गरिएको बताउनुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष मोहन भार्विक, मगर समुदायका अगुवा धर्मराज घरती मगर, रमेश थापा मगर, संघका सुदूरपश्चिम अध्यक्ष दल बहादुर घटी मगर, मगर संघका जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, कमलपुन मगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमालेका नगर सचिव भानुभक्त जैसी, नेपाली कम्युनिष्ट पार्टीका इन्चार्ज दयाराम सन्ज्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश खका अध्यक्ष डम्बर थापा लगायतले बोल्नुभएको थियो। गणेश घटी मगरले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन चक्र असलामी मगरले गर्नुभएको थियो। कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका 14 जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फैसला कार्यान्वयन अभियान अन्तर्गत माताहतका प्रहरी इकाईबाट खटेको टोलीले अदालतको विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरू विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका थिए। उनीहरूलाई अदालतको आदेश बमोजिम पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी न्याय परीक्षक युगेन्द्र तिमुन सेनाका अनुसार प्रहरी पक्राउ परेका सबैलाई आवश्यक कार्यवाहीका लागि जिल्ला अदालतमा बुझाएको छ। प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ। मध्याह्न खबरमा एकैछिन विश्राम। अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 7 असार 2 गते सत्ती शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते टिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि पुनः स्वागत छ मध्याह्न खबरमा। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रू 300 बढ़ेको छ। यस्तै चाँदीको मूल्य तोलामा रू 25 घटेको छ। सोमबार प्रति तोला रू 2,98,200 कारोबार भएको छापावाला सुन आजका लागि भने रू 2,98,500 निर्धारण भएको छ। यस्तै सोमबार प्रति तोला रू 5,015 रूपमा कारोबार भएको चाँदी आजका लागि भने रू 4,990 निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस 4,327.66 अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। टिकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी जनप्रतिनिधि, प्राविधिक कर्मचारी, निर्माण कर्मी, परामर्शदाता, नक्सा निर्माण गर्ने कन्सल्टेन्टी प्राविधिकलाई जानकारी दिएको छ। टिकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपत्तिपछिको पुनः निर्माण र पुनलाभ शाखाका स्ट्रक्चर इन्जिनियर रविन चौलागाईले विभिन्न खाले विपद बाट जोगिनका लागि भवन निर्माण गर्दा मापदण्डको पालना गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले टिकापुरमा भवन निर्माण आचार संहिता पालनका लागि पालिकाले असल प्रयासहरू गरिरहेको प्राविधिक र डकर्मीलाई पनि जानकारी दिने गरेको तर घर धनीलाई समेत सचेत बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले भूकम्प जस्ता विपत्तिबाट जोगिन आचार संहिता पालना गरेर मात्र घर बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नगरपालिकाका इन्जिनियर नवीन ओझाले आगामी वर्षको नीति तथा कार्यक्रम बन्दै गरेको अवस्थामा आगामी योजना निर्माणमा सहयोग होस् र भवन संहिताबारे जानकारी दिन कार्यक्रम गरेको बताउनुभयो। टीकापुर नगरपालिका भवन तथा बस्ती विकास उपशाखा घर नक्सा पास इकाईका सब इन्जिनियर दानेन्द्र आचार्यले यसअघि काम गर्दा धेरै अलमल हुने गरेको अवस्थामा नयाँ संहिताबारे धेरै सिकाइ भएको बताउनुभयो। मध्याह्न खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: सूचना सूचना

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौँ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौँ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: विश्रामपछि पुनः स्वागत छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको उरुग्वे र साउदी अरब बीचको खेल बराबरी टुंगुइएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको 41औं मिनटमा साउदीले पहिलो अग्रता लिएको थियो। उसका लागि अब्दुल्लाह अलरामीले गोल गर्दै साउदीले अग्रता दिलाएका हुन्। त्यस्तै साउदीको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 80औं मिनटमा उरुग्वेका लागि मेक्सी अराजोले गोल गर्दै खेललाई बराबरी ल्याए। त्यसपछि दुवै टोलीले गोल गर्न सकिन् र अन्तत खेल एक एक गोलको बराबरी सकियो। यस खेलसँगै समूह एचमा चारवटै टोलीले पहिलो खेलमा पछि समान एक एक अंक जोड़ेका छन्। गैराती भएको समूह एचकै अर्को खेलमा स्पेन र केप भर्डेले पनि एक एकको बराबरी खेलेका थिए। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कार्यवाहक वडाध्यक्षको पनि निधन। मगर जातिको संस्कृति प्रबन्धन तथा संरक्षण गर्ने उद्देश्यले टीकापुरमा भूमि पर्व उद्घाटन। सुनको मूल्य बढ़्यो, चाँदीको घट्यो। र फिफा विश्वकप 2026 उरुग्वे र साउदी अरब बीचको खेल बराबरी। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
2: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: सानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
2: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: संगे मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में
1: असार 6 गते पहिलो शनिवार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: असार 6 गते पहिलो शनिवार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली, सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एपमा

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: CCTV निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
6: स्वास्थ्यका लागि पानी,
7: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरु, उनीहरू विवरण मागि भर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
8: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
10: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो?
11: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
12: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
10: हो र।
11: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
13: अझै यो सुपर भ्यालु प्याक *123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
14: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
15: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
14: ठिक गरी बा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
15: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आई किन हो भाई महीनो
1: खाइल
0: हम बा मनो खाओ चलता

0: बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: ए रोक रोक रोक
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र
1: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
5: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा असमानता बिग्रदो स्वास्थ्य एचआईभी एड्स बलात्कार घरेलु हिंसा बहुविवाह आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक शिक्षक समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
8: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

विश्रामके पास फेन्स स्वागत कार्यक्रममा बाटोमा मिसन भर्खर रेडियो खरल विकर्सी इहो रेडियो टिकापुर एफएम 101 मेगाहर्ज मार्फत सुन्दै बाटी विशेष करके आफ्नो गणके संख्या अन्ताक्षरी आफ्नो गला कमीके साथ धेरै मोर आवाज अत्यन्त पुगैटी बाटी भाइ आकाश चौधरी अतिवरमै हाम्रो एकदमै लम्बा व्यापारिक विश्राम लैसकली अठी एक ठोकी ज्वरमै गीतके पास मेने बाटो रेडियो छोडके कम्पनी जेबी डायल गर्दै 91 561 2 सय

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
3: अनिवार्य अंग्रेजी,
5: सामाजिक गणित,
3: ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्त शास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
5: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
3: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
5: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
3: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
5: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
3: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
5: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
3: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
5: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
3: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
5: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
3: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
5: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
3: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
5: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
3: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
5: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
3: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
2: यही असार 13 गते दोस्रो शनिबारका दिन।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
5: कार्यक्रम छोट मिट, साता के बुधबार दिन के 1 बजे से। अपने उगन थारू भाषा के कोई गीत मन परत?
6: जब देखनो तो हिन है।
5: यदि मन परत हुई कल से अपन मनन सुनेना चाहती, कल से हमन फोन करी और कही महीन ई गीत मन परत, गीत के बोल बताई। गीत मन परना के 2 कारण, वो गीत कौन एल्बम के हो या फिल्म के नाम बताई, और अंतिम में एक जन के नाम अनिवार्य ले भी। कल से हमारे गीत अपने पक्के से सुना, तो उठाई मोबाइल और डायल कर भी 0915-61-255। साता के बुधवार दिन के 1 बजे जरूर डायल करे हुई। कार्यक्रम छोट मीट में केवल सामुदायिक रेडियो टीकापुर FM 101 MHz में सुने ना बिस्तरी। मई कार्यक्रम संचालक रमेश मिशन के साथ में।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144860204।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 बजेदेखि 8:45 बजेसम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग
2: होइन चाइनिज माइलो
3: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकराला रोड टिकापुर कैलाली

0: आमा राति छ कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: का फिक्शन है कि वो मिथ। सॉरी बॉस, सॉरी सॉरी।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
5: ओसी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूवी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टीकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 9807106772।
9: स्वास्थ्यका लागि पानी

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रेट।
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन

0: यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली का।

0: ए सुन्थे कि आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरिकन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनर्स्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
0: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: उयो सबै पेपर अर्को सकिया हो?
7: सकियो।
6: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी।
7: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
6: उयो बैंकमी
7: बैंकमी
6: त्यही
7: अद्दु पढ्यो भ?
6: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पर्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ,
7: सतर्क रहौ, ठगी बठेई बचौ।
8: सिद्धार्थ बैंक बठेई जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच कर आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्लेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेन्समा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एन्सेल एपमा गइलिनुहोस् एन्सेल नेपालकै लागि

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइँदैछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: छ सुहा हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
1: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
0: के गर्छ र सन मेडिकेयरले
1: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
0: यति गरेपछि धेरै राहत हुने रहेछ त
1: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
0: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा
2: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
3: आफ्ना कान्छा भाइको बे नगल्जन पनि भएन जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिलै जाउँ एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो बाई जाउँ
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 9868-44-1208 9846-39-261

0: आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-77-72।

0: चेली हेदी धै बालाई लोटी पढ्यो भने के बैंकको विवरण दिया पैसा खातामी आइ जान्छ भन्यो
1: धै धै बा तुमले लोटी भर्राइ थ्या अब
2: आछिन क्या हो चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटी कसरी पढन्छ बा ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन
3: सतर्क रहौ ठगी बटे बचौ
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
5: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
6: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बञ्चरो हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585808

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिनमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिनमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल सैनका लागि रूप सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
7: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
8: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्यासकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ
8: ई सेवा सबै सधैँ सँगै
9: कौनो व्यक्ति है लिंग लैंगिकता यौनिकता सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय दमन दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो
10: कुटपीट धक्का मुक्का चोट पुगैना गाली गलौज धाक धमकी अपमान कैना जबरदस्ती दुराचार अवांछित स्पर्श दबाव ओ शोषण पैसा में नियंत्रण रखना कौनो ठाव में पैसे नाई देना बोले नाई देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई
9: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो तब मारे हिंसा देखले से ओ भोगले से मौन नई बैठबी ओसीएमसी स्थानीय निकाय सुरक्षित आवास गृह महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र महिला सेल में संपर्क करी
10: अथवा पैसा नई लगना नंबर नेपाल प्रहरी के 100 महिला आयोग के 1145 बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी ओ सीधा अदालत में थे जय से जय
9: हिंसा अपने फैनाई करी यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली
11: के तपाईलाई थाहा भयो
12: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ
11: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ
12: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ
11: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ
12: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ
11: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ क्यान्सर हुन सक्छ
12: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ
13: सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौं
14: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत टीकापुर नगरपालिकामा क्षयरोगको जोखिम सम्ममा स्क्रिनिङ तथा खोज पड़ताल शिविर। सामुदायिक वनको सहयोगमा बाख्रा र बंगुर पालनमा लागेका उपभोक्ताको आय आर्जनमा सहयोग। राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित र चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत। खोज खबर अब विस्तारमा। क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत टीकापुर नगरपालिकामा क्षयरोगको जोखिम सम्ममा स्क्रिनिङ तथा खोज पड़ताल शिविर गरिएको छ। असार 1 र 2 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरिएको छ भने असार 2 गतेबाट टीकापुर शासमा रहेको उच्च घरमा कार्यक्रम संचालन भएको छ। थप खबर छपिलाल चौधरीबाट।
1: नेपालमा क्षयरोग मुक्त पालिका बनाउन स्थानीय तह समुदाय स्वास्थ्य संस्थाले विभिन्न प्रयास गरिरहेका छन्। सोही अनुसार टीकापुरमा पनि विभिन्न प्रयास भइरहेका छन्। नेपाल सरकारले 2078-79 शुरू गरेको क्षयरोग मुक्त नेपाल अभियान 150 बढी पालिकामा विस्तार भएको छ। टीकापुरमा क्षयरोग मुक्त पालिका बनाउन प्रत्येक वडामा समस्या पहिचान विश्लेषण प्राथमिकता निर्धारण र कार्ययोजना तयार गर्ने गरिएको छ। यसका साथै पहिचान निदान रोकथाम उपचार प्रेषण र सहयोगका सबै सेवा निशुल्क उपलब्ध गराउने गरिएको छ। हरेक वडामा क्षयरोग निदानका लागि स्वयंसेवक खटाइएको छ। महिला स्वास्थ्य स्वयंसेविका तथा क्षयरोग स्वयंसेवक मीना टमट्टा समुदायमा क्षयरोगी निदानमा अझै समस्या रहेको बताउनुहुन्छ।
2: सम्झाउँदा पनि जानुहुन्न उहाँहरू, धेरै अलि सहज छैन, त्यस्तो गाह्रै छ, उहाँहरू बुझ्नुहुन्न। अनि धेरै पटक उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूलाई सम्झाएर पठाउँछौँ, त्यही पनि आउँदै आउनुहुन्न। अनि कल गरेर धेरैलाई बोलाइरहेछौँ, हामीलाई केही पनि भएको छैन भन्नुहुन्छ घर घर गएर, त्यही पनि घरै घर गएर उनीहरूको घर दैलो कार्यक्रम जस्तै गरे हुन्छौँ, कुनै कुनै चाहिँ आइहाल्छन्।
1: पालिकाले विद्यालय सामाजिक संस्था महिला स्वास्थ्य स्वयंसेविका आमा समूह टोल विकास संस्था बढ़घर मार्फत सचेतना फैलाउने काम गर्दै आएको छ। शहरी स्वास्थ्य केन्द्र सत्तिका गोविन्द कठायतले वडा नम्बर 7 मात्रै क्षयरोगका 15 जना बिरामी भएकाले जोखिममा रहेका समूहको क्षयरोग परीक्षण शिविर गरिएको बताउनुभयो।
3: टीकापुर नगरपालिकामा नगरपालिकाभरि क्षयरोगका बिरामी सबैभन्दा बढी भएको ठाउँ पनि हो हाम्रो वडा नम्बर 7। यसमा पनि अहिले औषधि खानेहरूको संख्याले हाम्रो शक्तिमा दर्ता भएकामा 15 जना छन् होइन, त्यसमा पनि वैदिका पनि तपाईँको यो नयाँ त छँदैछन्, त्यसपछि दोहोरिएका रिल्याप्स केसहरू पनि बढी छन्। यो भएको कारणले गर्दा उहाँहरूलाई हामी खबर त प्रत्येक महिना गरेकै हुन्छौँ होइन, प्रतिमा गाउँकिनी खोपमा भयो, त्यसपछि यो अरू कार्यक्रममा पनि गराए हुन्छौँ खबर त, तर उहाँहरू जानुहुन्न होइन, उहाँलाई सहज हो भन्ने हिसाबले हामी उहाँकै गाउँघरमा आएर यो खगारको नमुना लगिरहेछन् संकलन गरिरहेछन्।
1: उहाँले क्षयरोग संक्रमितहरूले लापरवाही गर्दा समुदायमा रोग सर्ने जोखिम बढ्ने गरेको बताउनुभयो।
3: यसो भेडा हुने एरियामा भयो नजान धेरै कुरा भन्ने आउँछ, तर उहाँहरू सबभन्दा बढी उहाँहरूको के हुँदो रहेछ उद्देश्य भने चिया पसलमा गएर गफ गर्ने होइन, त्यसै गाउँघरमा पनि अरू यसो पल्लो पल्लो घरकोलाई पनि त्यो जानकारी नदिने, त्यसै गरी हामीलाई देखे मात्र जो जोमा हामीसँग त प्रत्यक्ष सम्पर्कमा हुने भयो उहाँहरू, किनकि प्रत्येक हप्ता प्रत्येक दिन औषधि खान जानु पर्यो होइन, तर हामीदेखि मात्रै त्यो मास्क लाउने, हामीलाई देख्ने बित्तिकै हाम्रो नजरबाटले टाढा आउने बित्तिकै बाटो आउने बित्तिकै मास्क खोलिहाल्ने, बाटोमा पुग्ने बित्तिकै मास्क लाउने होइन, अटोमा पनि अब त्यो भिडमा त्यस्तै बसेका छन्, घरको मान्छेलाई पनि धेरैजनाले एकदम जोखिममा पार्नु भएको छ जस्तो लाग्छ।
1: टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाई जोखिममा रहेका समूह र 70 वर्ष माथिका ज्येष्ठ नागरिकको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो।
4: क्षयरोग मुक्त पालिका अभियान शुरू गरेको छन्। अति जोखिममा रहेको समूहहरूमाथि खोज पड़ताल कार्यक्रम चाहिँ सञ्चालन गरेका छन्, जसमा चाहिँ हामी चाहिँ गाउँमा गएर अनि उच्च जोखिममा रहेको समूहहरू जस्तै 70 वर्ष भन्दा माथिको चाहिँ बुढाबुढीहरू जो हुनुहुन्छ उहाँहरूको चाहिँ अहिले चाहिँ हामी खगार परीक्षण चाहिँ गरेर चाहिँ समयमा चाहिँ हामीले यसको निदानको लागि चाहिँ हामीले काम गरिरहेका छन्। अब हामीले चाहिँ यो समयमा नै यो यसमा चाहिँ काम गर्ने हो, क्षयरोगमा चाहिँ काम गर्ने हो भने पछाडि चाहिँ अन्य चाहिँ अरू मान्छेहरूमा चाहिँ यो क्षयरोग चाहिँ फैलिन पाउँदैन। क्षयरोग चाहिँ एक प्रकारको चाहिँ सरुवा रोग हो। अब यसलाई चाहिँ हामीले समयमै चाहिँ पहिचान गरेर चाहिँ यसको चाहिँ औषधि चाहिँ समयमा गर्यौं भनेपछि यो रोग चाहिँ निको पनि भएर जान्छ र अन्य मान्छे अन्य वर्गहरूमा अन्य मान्छेहरूमा पनि चाहिँ यसले चाहिँ असर पार्न चाहिँ सक्दैन।
1: क्षयरोग अर्थात टिबी भएमा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने, राति अत्यधिक पसिना आउने, लगातार थकान महसुस, हल्का ज्वरो र छाती दुख्ने जस्ता समस्या हुन्छन्। यस्ता लक्षणहरू देखिएमा तुरन्तै स्वास्थ्य परीक्षण गर्नुपर्ने स्वास्थ्य कर्मीको सुझाव छ।
0: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपा सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित हुनुभएको छ। यसअघि तदर्थ समितिको सभापति हुनुभएका विष्ट पहिले अधिवेशनबाट निर्वाचित हुनुभएको हो। हिजो राति सम्पन्न मतदानको मतगणना अनुसार विष्टले 358 मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी जनक सिंह धामीले 154 मत पाउनु भएको छ। कुल खसेको मतको 51% कटाउने उम्मेद्वार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भइसक्नु भएको छ। विष्टसँग पराजित भएका धामी प्रतिनिधि सभा क्षेत्र नम्बर 1 कञ्चनपुरबाट विजयी भएका प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। सभापति सहित 16 भूगल र 15 खुल्ला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खुलेको थियो। यसअघि विधायन ऐन 2081 दफा 35 कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य हुँदा कानून रिक्तता भएको थियो। उक्त समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति स्नातकोत्तर तह एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
5: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
6: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
5: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
6: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
5: नरम मुलायम सुतीको कपडा लगाउने।
6: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
5: र बालबालिका, वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
1: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
7: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान। भर्ना सम्बन्धी कार्यक्रमहरू,
7: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
7: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738,
8: 0915614646 9848431 र 9848431377
7: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
7: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: ससानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर, त्रिवी परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गर्ने 4 वर्षे स्नातक तह अन्तर्गत बीए बीएड र बीएससी बीबीएस शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट लिन अनलाइनबाट आवेदन दिने व्यवस्था गरिएको छ। साउन 1, 2083 भौतिक रूपमा आवेदन नलिइने कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ। विद्यार्थीहरूले अनिवार्य रूपमा अनलाइन मार्फत मात्र आवेदन दिन कार्यालयले आग्रह गरेको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पदस्थ सभापति शेरबहादुर देउवाले साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई जेठ 28 गते इमेल मार्फत पत्रचार गर्दै देउवा र उनकी पत्नी डाक्टर आरजू राणाले 2 महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धानमा सदा पूर्वक सहयोग गर्न तत्पर रहेको प्रश्न पार्नुभयो। विभागका महानिर्देशकलाई सम्बोधन गरेर पठाएको 4 पेज लामो इमेलमा स्वास्थ्य उपचारका क्रममा रहेको अवस्थामा आफूलाई देश छाडेर भागेको, अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउपुजी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाई हुने अवस्था नबनाइयोस् भनेर अनुरोध समेत गरिएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 8 स्थित ऐश्वर्य सामुदायिक वन समितिले विपन्न उपभोक्तालाई बाख्रा र बंगुर वितरण गरेपछि उपभोक्ताको आय आर्जनमा सहयोग भएको छ। सामुदायिक वनले केही वर्ष अघि वन समितिका 70 जना उपभोक्तालाई बंगुरका पाठा र बाख्रा वितरण गरेको थियो। थप खबर गीता चौधरीबाट।
9: सामुदायिक वनले 1100 जना उपभोक्ताहरूमध्ये निम्न आय भएका 70 जना उपभोक्ताहरूको आय आर्जनमा सहयोग पुगाउने उद्देश्यले बाख्रा र बंगुरको पाठा वितरण गरेको छ। सामुदायिक वनले 45 जनालाई बाख्रा र 25 जनालाई बंगुरको पाठा र भेडाको पाठा वितरण गरेको वनको कार्यालय सचिव दिनेश चौधरीले जानकारी दिनुभएको छ। वनबाट पाएका बाख्रा पालन गरेर घर खर्च चलाउन र बच्चाहरूको पठन पाठनमा सहयोग पुगेकोले आफू खुशी भएको बताउनुहुन्छ जानकी गाउँपालिका वडा नम्बर 8 पाल बजार कि टुरी डंगौरा थारू। त्यस्तै गुलेली चौधरी पनि बंगुर पालन गरेर प्रत्येक वर्ष बंगुरको मासु बिक्री गरेर घर खर्च सञ्चालन गरिरहेको बताउनुहुन्छ।
10: पहिला त पहिले 6-7 वर्ष हो गेल मन निरन्तर पल्टी बाटो अभिन ऊ ब्यास कफे और पल्टी बाटी आमदानी करती बाटो अभिन त और बाख्रा पौन बाख्रा पहिले स्वर पौन स्वर पहिले हमरा तब अभिन महिनी छोड़ल हेटू पल्टी बाटू। अब 1 वर्ष मन त मरैठू अब 10 महिना कबू 8 महिना मरैठू 1 क्विंटल से कम नहीं हुई कबू भाव घटल रह सूरिक कबू बढ़ल रह हो जीत है 40-50 हजार एक सूरिक यह निरंतरता देना बा फिर उस पल्ला बाट अभी ही मरे इंटर फिर दोसर बच्चा लेठू जा सुरा लेठू सुवर लेठू तो बच्चा पहने रह तो नी लेठू सुवर जा सुवर के लेठू आखिर सुवर हो पहले सुरा सुरा लेनो
9: चन्द्रप्रकाश चौधरी पनि वनबाट पाएको भेडा पालन गरेर आय आर्जनमा सहयोग पुगेपछि निकै खुसी हुनुहुन्छ।
11: अब 3 ठाउँमा चाहिँ लाटौँ। कोही दस मे कोही बाह्र मे कोही तेह्र मे आको लगाउँदैन डाइ फे देनु लगाउँदैन सबको लगाउँदैन डाइ फे तो जन जेकर नके रहे तो वैसा 300 देनु आर जन भाई एक 100 दे ले रहो अब मोर अभी तक 300 जोगेला तुम अभी अभी कर जहाँ सम जिंदगी रहे तहाँ सम अब आधा पुखन के उधर नाइट छोड़ गए कहना अभी जीवा बा हर मन बा सोच ला तो अब काफी थे अब मोर घर से मोर काम चलते बा जब वहीं से
0: रिपोर्ट पछि अब बाँकी प्रसंग अख्तियार दुर्पयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज आर्यलाई पक्राउ गरेको छ। अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा आर्यलाई पक्राउ गरेको हो। यो केसमा आर्यलका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोड़िन्छन्। अर्का एकजना व्यक्ति पनि पक्राउ परेको स्रोतले बताएको छ। उनीहरू सुरक्षा निगरानीमा छन्। यी पासपोर्ट खरिद प्रक्रियामा भेरिएशन आदेशको दुरूपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोप लाग्दै आएको छ। खोज खबरमा एकैछिनको विश्राम विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
12: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
13: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
14: महिनाको महिनावारी गडबडीको समस्या,
13: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
14: पेट सम्बन्धी सम्पूर्ण समस्या,
13: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
14: ईसीजी सेवा,
13: डिजिटल एक्सरे सेवा
14: र प्रयोगशाला ल्याब सेवा।
13: फोन नम्बर 98484-27359 र 98842-7359। सत्कार पोलिक्लिनिक प्राली गुम्बारो टिकापुर जालपा देवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: असार एकदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले बिना अनुमति सड़क खन्न नपाउने भएका छन्। वर्षायाममा धारा ढल बिजुली टेलिफोन लगायत प्रयोजनका लागि सड़क खन्दा तत्कालै मरमत गरी यथास्थितिमा ल्याउन नसकिने र सड़क थप बिग्रिने भन्दै सड़क विभागले यस अवधिमा सड़क खन्न रोक लगाएको हो। भदौ मसान्तसम्म कुनै पनि सड़क डिभिजन कार्यालयले सड़क खन्ने अनुमति नदिने विभागले सूचित गरेको हो। बिना अनुमति सड़क खनेको पाइए सड़क ऐन 2031 अनुसार कड़ा कार्यवाही हुने समेत सूचनामा उल्लेख छ। खोज खबरमा अब पालो जनावाजको: टिकापुर नगरपालिका वार्ड नम्बर 7 हरेक वर्ष बाढ़ीको जोखिममा पर्ने गरेको छ। आजको जनावाजमा हामीले केही नागरिकलाई बर्खा लाग्न थालेपछि कस्तो त्रास रहन्छ भनी सोधेका छौं।
15: नमस्कार, म बोधरा ढुङ्गाना टिका नगरपालिका 7 वैदी। विशेष त अब बर्खा लागेपछि यो क्षेत्र बाढ़ी जन्य किसिमले धेरै जोखिममा रहेको छ र हामीलाई साह्रै अब अप्ठ्यारो पर्ने महसुस हुने होइन। जहिले पनि बाढ़ीको चपेटामा परिराख्ने त्यसलाई सामना गरिराख्नुपर्ने अवस्था देखिन्छ र त्रास त अब किनभने कतिखेर पानी आउने के आउने भन्ने कुरामा पनि अब अहिले त सूचनाको माध्यम भएर त्यो सचेत हुने कुरा त छ। त्यही पनि कति पानी आउँछ त्यो आकलनको कुरा त ठ्याक्कै भन्न त अब अहिले मापदण्ड अनुसार त भइरहेछ। त्यही पनि अब बढ्ने कारणले गर्दाखेरि त्रास अब डर त लागिरहेछ नि त्यो अवस्था।
16: मेरो नाम वासुदेव कोइराला, टिकापुर नगरपालिका वार्ड नम्बर 7 वैदी। म सामुदायिक विपद व्यवस्थापन समितिको कोषाध्यक्ष। बर्खा लागेपछि अब त्रास त सबैमा हुन्छ। अब हामी त लगभग 2040 सालदेखि भन्दा अगाडिदेखि नै झेल्दै आइरहेका छौं र पहिलाको तुलनामा अहिले चाहिँ हामी अब यहाँको समुदाय चाहिँ एकदम जागरूक भइसकेको छ। र धेरै क्षति हुनबाट एकदम हामी क्षति बेहोर्नु परेको छैन. त्यसैले अब त्रास त हुन्छ. अब पहिला चाहिँ अब धेरै पानी आए पनि सर्लक बगेर जान्थ्यो भनेपछि अहिले अब तटबन्धहरू भएको कारणले तटबन्ध पनि अब एकदम मजबुत अवस्थामा नभएको त्यो फुटेर चाहिँ पुरै बस्ती नै सखाप बनाउँछ कि भन्ने एकदम त्रास चाहिँ पहिलाको भन्दा अझ बढेको अवस्था मैले महसुस गरेको छु.
17: नमस्कार, मेरो नाम सुशीला बस्नेत. म यस सामुदायिक विपद व्यवस्थापनको समितिको उपसमितिको पूर्व सूचनाको संयोजक पनि हो. बर्खा लागेपछि त तनावै हुन्छ किनकि खोलाहरू नालाहरू बढिरहेको हुन्छ. नजिकै पथरिया नदी छ, यो बढेर आयो भनेपछि अब हामीलाई तनाव त त्यसै नै हुन्छ. अब नदी पानी बढ्यो भनेपछि अब नदी बढेपछि अब खेतीपाती हुँदैन, धान लगायो धान खेती नहुने, अनि बाल बच्चाहरूलाई पनि त्यस्तै तनाव, अनि विभिन्न रोगहरू रोगव्याधले पनि सताउने कारणले अनि तनावै हुन्छ. अब बाढी आयो भने राति एक्कासी आइदिन सक्छ बाढी भन्ने कुरा, अब एक्कासी आउने हुनाले अब राति सुतेको बेला आए पनि मानवजनले पनि क्षति हुने कारणले त्यस कारणले मान्छेलाई नै तनावै हुन्छ.
0: अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ. बुधबारदेखि सिप परीक्षण नगरी पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्. साउदीले नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण अनिवार्य बनाएको छ. नयाँ व्यवस्था अनुसार बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति नपाउने बताइएको छ. यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि. क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत टिकापुर नगरपालिकामा क्षयरोगको जोखिम समूहमा स्क्रिनिङ तथा खोज पड़ताल शिविर. सामुदायिक वनको सहयोगमा बाख्रा र बंगुर पालनमा लागेका उपभोक्ताको आय आर्जनमा सहयोग. राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित. र चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083. हवस् त अहिलेलाई खोज खबर यति नै. हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला. अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु. नमस्कार.

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो. तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरामी, कहिले कोही बिरामी. म त दिक्क भइसक्यो. कसो कालले छिटो नलाग्ला.
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या. कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके. छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने. म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन.
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो.
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्.
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली.

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रकरण सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने, पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतम पूर्वपक्षका लागि जेल चलान,
1: विभागको महानिर्देशक तुलसीराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ हिजोको मितिदेखि चार दिन म्याद थप भएको छ।
0: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय सात दिनभित्र हटाउन निर्देशन, म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग, मनसून भित्रन अझै केही दिन लाग्ने,
2: मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि।
0: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत, निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो, निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो,
3: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने।
0: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो, फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: संघीय संसदमा बजेटमाथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको बाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन, प्रतिपक्षलाई सरकारको जवाब हितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, कर छली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्ट बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। ई पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% कमिशन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लंघन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानी पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले बताउनुभयो।
1: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथ थपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ चार दिन म्याथ थप भएको छ, हिजोको मितिदेखि चार दिन म्याथ थप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनसेट आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
5: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत

0: 30 तिर नेपाल प्रवेश गर्ने मनसून प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बंगालको खाड़ी तथा आसपासका क्षेत्रमा मनसूनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसून भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्तरमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसूनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसँग बताउनुभयो।
1: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमालय पहाड़ी भूभाग साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसूनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा विभिन्न केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा बित्ने समय लाग्ने देखिएको छ।
0: मनसून भित्रेसँगै देशभर वर्षाको मात्रा बढ़ने, कृषि गतिविधि तीव्र हुने तथा नदी नालामा पानीको बहाव बढ़ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क यस सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
2: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने, किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँ कहाँ निजी अस्पतालमा विशेष रूपमा तपाईँ कहाँ निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँ कहाँ भरिएको छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी, आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संघ संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइन बोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक संघ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौँ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो त्यो, त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
0: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरण माग गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्दा आचार्यले सीआईएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरे।

0: प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानूनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डीएम र एमसीएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी आधार प्राप्त भएको थियो। साझा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी G7 शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल भेट्दैछन्। समूह आईको यो खेल राति पौने 1 बजे शुरू हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्य सामान्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान पौने 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै पौने 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौने 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
1: बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
2: अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो धेरा पालनमा पनि अब ध्वनि नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
1: फस्टाउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्ट सँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
4: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
3: नरम मुलायम सुतीको कपडा लगाउने।
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
3: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन्। नेपालमै आमदानी र अवसर बढ़ाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन्। तर बाजुरामा भने गाउँघरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ़दै गएको छ।
8: बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नुभएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
2: 2058-57 व्यवसायमा थालेको अझै 3 वर्ष भइसक्यो अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो भेडा पाल्ने अनि चौरी पालन घोडाहरू थियो पहिला चाहिँ थियो गर्मी सिजन सुरु भइसकेपछि अशान्तिर जाने चिसो मौसम सुरु भइसकेपछि अशान्तिर बेसीमा झर्ने अनि गर्मी सिजन सुरु भइसकेपछि नाकतिर चढ्ने अन्ति माथि तालाकोटतिर जाने रानी सैनतिर जाने बर्खाको टाइममा अब अहिले चाहिँ हाल हामी पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब तातिर नै व्यवसाय गर्न थालेको छ पहिला चाहिँ अब भेडामाथि ढुवानी चामलहरू ढुवानी गर्ने अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु 20-22 जना परिवार रोजगारी भनेको खासै कोही पनि छैन त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु मतलब
8: बाजुराकै गौमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ दैनिक करिब 40-50 जना ग्राहक पसलमा पुग्ने गरेका छन्
9: ग्राहकहरू दिनमा आज भोलि त 50 जना जान आइराख्छन् गइराख्छन् मेहनत गर्नुपर्छ अलि केही समय वेट पनि गर्नु पर्दो रहेछ होइन संघर्ष गर्नु पर्दो रहेछ गरेपछि सबै कुराहरू हुँदो रहेछ त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरूला अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई त्यो कुराहरू त्यो सोच्दै नसोचेका कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेका थिएँ तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ आफैदेखि आफै खुसी छु
8: प्रविधिको बढ्दो प्रयोगसँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनु भएका टेक बहादुर बुढा कोल्टी पिल्चोर र समीकार्तिक क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ
10: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसे नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजी 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेका छु जस्तो लाग्छ ग्राहकहरूले पनि रुचाउनु भएको छ अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेका छु टिएस मोबाइल ग्यालरीको कोल्टी छ स्वामी कार्तिक छ र पिल्चोर छ समाजको माग नै हो जस्तो लाग्छ यो राम्रो छ व्यवसाय प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेका छ सदुपयोग लगाएको छ जस्तो लाग्छ राम्रो छ यो
8: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन् घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल
11: हाम्रो साना उद्योगमा छ दर्ता हुन्छ 3661 छन् जुन बाजुरा जिल्लामा राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो अहिलेसम्म खासमा त्यस्तो बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन अनि अनुदानका कुराहरू भयो तालिम उद्यमशीलता विकास तालिमहरू भयो व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक कुरामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो
8: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ शर्मिला रुकाया सीआईएन रेडियो बुढी नन्दा कोल्टी बाजुरा
1: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन् साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ नेपाल र साउदी अरब बीच गत वर्ष सम्झौता भएको थियो उक्त सम्झौतामा श्रम भर्ना सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सी परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ धानको उत्पादन बढ़ाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक
12: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर भए हुन्छन्
1: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: फर्क सियाजिनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
13: मौसमले साथ दिए केही दिनमा धान खेती शुरू हुन्छ। धान रोप्नुभन्दा पहिले माटो, पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्री अधिकांश क्षेत्रमा केही दिनमा धान खेती शुरू हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती शुरू पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल, माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गरेका छौं।
12: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने, कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
14: सन्तुलित
12: हुनु हुँदैन।
14: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
12: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक मेटल बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फंगसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फंगसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू,
14: मित्रजीवहरू,
12: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
14: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा? कति
12: एग्रोभेटमा यो अहिले गड्डेवाला मल, त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
14: त्यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
12: हो, नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
14: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
12: ढुसी धेरै किसिमका हुन्छन्। ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्मा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
14: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
12: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीड़ितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन त्यही जात मात्र लगाउनु पर्छ र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो विज्ञहरूको पहुँचमा हुनु पर्यो उनीहरूको सल्लाह मान्नु पर्यो हामीसँग थुप्रै टेक्नोलोजीहरू छन् थुप्रै प्रविधिहरू छन् जसले गर्दाखेरि सुक्खा
14: सरकारसँग थुप्रै प्रविधि छ बिउ पनि छ टेक्नोलोजी पनि छ किसानसँग फेरि पुगेको छैन नि त केही
12: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर हो होइन किसानहरू अगुवा किसानहरू छन् उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन् जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन् अनि त्यसकारण उनीहरू अनभिज्ञ हुन्छन् तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरूक छन् उनीहरू विभिन्न संचार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ
14: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भएर आउँछ नि त त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ
12: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड़ दिनु पर्यो नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई कृषिलाई अनुसन्धानलाई विशेष महत्वको साथ अगाडि बढाइएको छ हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस् होइन त्यहाँ धेरै प्रायोरिटी दिइएको छ अनुसन्धानलाई बजेट त्यही किसिमले छुट्याइएको छ तर यहाँ त्यस्तो छैन नि यहाँ टोटल बजेटको 0.01% मात्र दिइएको छ अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो त्यस्तो भइदिनु पर्यो त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ नार्का भेराइटीहरू लगाइन्छ 74% एरियामा मकै लगाइन्छ 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ यो त ठुलो एरिया भयो जसरी बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ
13: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
1: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ नक्कली भूटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्व पक्षका लागि जेल चलान आदेश जारी गरिएको छ सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ मनसून भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाई छ चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ़दछ फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रम विपद व्यवस्थापन चौतारीमा यहाँलाई स्वागत छ। म दुर्गा देवकोटा। विपद व्यवस्थापन चौतारी प्र्याक्टिकल एक्सन र बी ग्रुपको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमद्वारा उत्पादित कार्यक्रम हो। यो कार्यक्रम सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बेलुका 8:10 प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपालमा वर्तमान समयमा बढ्दै गइरहेका विभिन्न प्रकारका जलवायुजन्य प्रकोपहरू जस्तै बाढ़ी, पहिरो, तातो हावाको लहर वा लू, खडेरी जस्ता प्रकोप, समुदाय स्तरमा सम्भावित जोखिम तथा तिनको व्यवस्थापन बारे सम्बन्धित सरकारवालाहरूसँग छलफल गर्छौं। यो कार्यक्रमले समुदाय आफैले प्रकोप र जोखिमको पहिचान गरी स्थानीय विपद जोखिम व्यवस्थापन तथा स्थानीय स्तरको योजना निर्माण प्रक्रियामा थप योगदान पुर्याउन सक्षम हुन् भन्ने उद्देश्य राखेको छ। गाउँदेखि ओडा हुँदै पालिका स्तरमा छलफल भई निर्माण गरिने वार्षिक योजनामा समुदायको अर्थपूर्ण सहभागिता भएमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सवालमा स्थानीय सरकार र समुदायलाई थप जिम्मेवार र जवाबदेही हुने र उत्थानशील समुदाय निर्माणमा सहयोग पुग्ने देखिन्छ। कार्यक्रममा हामी बाढ़ी, तातो हावाको लहर वा लू, खडेरी लगायत बहुप्रकोपजन्य विपदलाई विकासको मूल प्रवाहमा कसरी ल्याउने गरिएको छ वा सकिन्छ भनी स्थानीय तहका वार्षिक योजनामा विपद जोखिम न्यूनीकरणका सवालहरू कसरी प्रभावकारी रूपमा समावेश गरिएको छ वा गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्छौं। रेडियो कार्यक्रम विपद व्यवस्थापन चौतारीको आज पहिलो श्रृंखला हो। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष सुरेश चौधरी, समुदाय स्तरीय विपद व्यवस्थापन समिति नयाँ लायकपुरका प्राथमिक उपचार समिति संयोजक मीना चौधरी, पूर्व सूचना समितिका संयोजक अनिता चौधरी, विपद व्यवस्थापन समितिका सचिव राजकुमारी चौधरी, समितिका सदस्य उर्मिला चौधरी, बर्गर रमेश थारू सहभागी हुनुहुन्छ। यहाँहरू सबैजनालाई कार्यक्रममा स्वागत छ। कार्यक्रममा सबैभन्दा पहिले म समुदायबाट सहभागी हुनुभएको नागरिकहरूलाई सोध्न चाहन्छु। सबैभन्दा पहिला म बडगरज्यूलाई सोध्न चाहन्छु, हाम्रो समुदायमा विपदबाट हुने जोखिम अथवा चाहिँ क्षतिहरू के कस्तो हुने गरेको छ?
1: यहाँलाई
0: धेरै धेरै धन्यवाद। त्यसै गरी हामीसँग समुदाय स्तरीय विपद व्यवस्थापन समितिका प्राथमिक उपचार समिति संयोजक मीना चौधरी हुनुहुन्छ। म यहाँलाई सोध्न चाहन्छु, समुदायमा कस्तो खालको जोखिम छ?
2: हाम्रो समुदायमा सम्बन्ध जोखिम अहिले त बाढ़ी त छैन, सबभन्दा त्यो जनावर भने बाँदरले धेरै नोक्सान गरेको छ कि केही तरकारी लगाएपछि पुरै जडैबाट उखालेर लग्छ कि बाँदरले। यसको लागि गाउँपालिका र स्थानीय सरकारलाई म भन्न चाहन्छु, केही न केही सुविधा गरिदिनु पर्यो। अनि एउटा कुराहरू, हाम्रो अस्ति नै समुदायमा आग लागेको थियो रे, हामीले दमकललाई फोन गर्यो, आइदिनु पर्यो। दमकलले के भन्नुभयो रे, पहिला स्टेजमा पनि जान्न रे हामी, दोस्रो स्टेजमा पनि जान्न रे, तेस्रो स्टेजमा जान्छौ रे हामीले। मान्छेको घर जरेपछि तब मान्छे त्यो दमकल लिएर आएपछि त त्यो त भएन त, मान्छेको त क्षति भइजान्छ त। त्यहीले हाम्रो मेरो अनुरोध के छ कि हाम्रो जानकी स्थानीय सरकार, जानकी गाउँपालिकाले एउटा हाम्रो गाउँपालिकामा पनि दमकल हुनु पर्ने के। धेरै समस्या छ आग लागेपछि, हामी टिकापुरमा अब कहाँ कहाँ जान्छ त त्यो थाहा छैन। हाम्रो जानकी गाउँपालिकामा एउटा दमकल हुनु पर्ने,
0: दमकल छैन
2: रे, धेरै समस्या छ। आग धेरै लाग्छ, आग लागे हुन्छ, साना केटाकेटी हुन्छन् रे, अब कस्तै केही कहिले काहीँ तारबाट पनि हुन्छ, सर्ट भएपछि आग लागि लाग्छ रे। अस्ति नै भने त मैले अस्ति नै फोन गरेको थिएँ, आएनन् रे। हामीले पुरै समुदायको मान्छेले बाल्टी लिएर पुरै आगो पुरै निभायौँ रे, त्यो आगो ननिभाएपछि हाम्रो घरमा पनि लाग्थ्यो।
0: अनि जस्तो तपाईँहरूले चाहिँ, तपाईँहरू त समुदाय स्तरीय विपद व्यवस्थापन समितिमा बसेर काम गरिराख्नु भएको छ नि,
2: हजुर,
0: अनि यस्तो बेला चाहिँ कसरी काम गर्नुहुन्छ?
2: हामीहरू यस्तो छ कि हाम्रो महिना महिनामा मासिक बैठक हुन्छ रे 4 गते। हामी यसै बैठकमा सबै कुरा सिक्छौ रे, विपदको बेलामा के गर्ने, जस्तै अब बर्खा आयो रे, बर्खाको बेलामा हामीलाई पूर्व तयारी के गर्ने, जस्तै अब हाम्रो घरको वरिपरि नाला हुन्छ, त्यसमा घाँस फुस धेरै जमेको हुन्छ, त्यसलाई सरसफाई गर्ने रे, अनि त्यसको पानीको निकास पनि हुन्छ रे, त्यसबाट हाम्रो बाढी पानी आउन सक्दैन रे हाम्रो घरको वरिपरि। अनि त्यस्तै हाम्रो जस्तै अब बाढीको सम्भावना छ, हामी आज भोलि त हाम्रो मोबाइलमा पनि एसएमएस आउँछ अनि जस्तै फेसबुक सञ्जालमा पनि एसएमएस आउँछ। त्यसबाट बच्नको लागि जस्तै हामीले आफ्नो सामान उच्च ठाउँमा कसरी राख्ने रे अघि नै पुरै पूर्व तयारी गरिराख्ने, किनकि आज भोलि त पहिल्यै सचेत मेसेज दिइहाल्छ कि आज कर्णालीमा यति पानी पुगेछ यति पुगेछ, त हामीहरू पहिल्यै सतर्क हुन्छौँ क्या।
0: समुदायमा पनि
2: छलफल हुन्छ
0: अनि भनेपछि हाम्रो क्षमता बढेको
2: हो। हामीहरूको क्षमता पहिलेदेखि त क्षमता बढेछ, पहिलेदेखि त बढेछ।
0: बाढी आउनु पूर्व जानकारी हुन्छ?
2: पूर्व जानकारी हुन्छ, हाम्रो पूर्व सूचनाको पनि जानकारी दिन्छन् गाउँमा गएर, यस्तो यस्तो छ हाम्रो यहाँ बाढीको विपद जोखिम भयो रे, पुरा जानकारी गर्छौ, पुरा गाउँ गाउँमा गएर माइकिङ गर्छौ।
0: हुन्छ, यहाँलाई धन्यवाद, म फेरि पनि यहाँसँग आउँछु।
1: विपद व्यवस्थापन समितिको सदस्य उर्मिला चौधरीसँग अलिकति कुराकानी गर्छु। जस्तो समुदायमा विभिन्न खालको विपदहरूको सामना गरिरहेछन् त, जंगली जनावरको जस्तो उहाँले बाँदरको कुरा गर्नुभयो, अनि बाढी आउँदा, आगलागी हुँदा अथवा गर्मीको बेला पनि त खेतीपातीलाई असर गर्छ होइन, थुप्रै खाले विपदको सामना गरिरहेछौ। त्यसको लागि तपाईँहरूको तयारी चाहिँ कस्तो हुन्छ अथवा चाहिँ तपाईँहरूले चाहिँ कसरी चाहिँ सुरक्षित रहने उपायहरू अपनाइराख्नु भएको छ?
3: धन्यवाद, मेरो नाम उर्मिला चौधरी हो। हाम्रो समुदायमा उच्च भवन पनि छैन, साँझ बिहान मात्रै जान्छौ खेतबारीमा, दिउँसो धेरै घाम हुन्छ, बाढी आयो भने स्कूलमा बस्नुपर्छ, जमरामा ढल निकासको व्यवस्था छैन, उच्च भवनको पनि व्यवस्था गरिनु पर्यो। धन्यवाद
1: तपाईँलाई, धेरै धेरै धन्यवाद। यसपछि चाहिँ हामी विपद व्यवस्थापन समितिको सचिव राजकुमारी चौधरीसँग कुराकानी गर्छौ। तपाईँले चाहिँ समुदायमा के कस्तो खालको विपदहरू देखिराख्नु भएको छ? अब तपाईँहरू चाहिँ विपद व्यवस्थापनको क्षेत्रमा समुदाय स्तरीय समिति बनाएर काम गरिराख्दाखेरि पहिले र अहिलेमा के फरक छ?
4: धन्यवाद छ। विशेष गरेर हाम्रो चाहिँ अहिले गाउँ समाजमा भन्दाखेरि विशेष गरेर हाम्रो यतातिर भन्नुपर्दा त्यही बाढीको धेरै समस्या भएको कारणले चाहिँ हामीले बी ग्रुपबाट जुन सञ्चालन गर्नु भएको छ समिति, त्यो मार्फत पनि काम गरिरहेका छौँ। बी ग्रुपबाट जस्तै बाढीको लागि पूर्व तयारीको सामानहरू चाहिँ दिनु भएको छ, अनि तालिमहरू पनि दिइराख्नु भएको छ, प्राथमिक उपचारको तालिम दिनुभयो, अनि पूर्व सूचनाको, अनि समिति कसरी चलाउने, कसरी अगाडि बढ्ने, अनि हाम्रो समुदायलाई चाहिँ विशेष गरेर बाढी आयो भने चाहिँ हामीले चाहिँ कसरी चाहिँ समाजलाई चाहिँ उद्धार गर्ने भन्ने विशेष किसिमको तालिमहरू, अनि अहिले भर्खरै चाहिँ हाम्रो कृत्रिम अभ्यास भयो, यस्तो कार्यक्रमहरू चलाइराखेका छौँ। कृत्रिम अभ्यासमा चाहिँ बाढी आयो भने चाहिँ हामी चाहिँ पहिलेदेखि नै सचेत चाहिँ रहनुपर्छ, अनि बाढी आइसकेपछि कुन ठाउँमा जाने, अनि कस्तो चाहिँ सामानहरू चाहिँ हामीहरू चाहिँ आफूसँगै चाहिँ राख्ने, अनि खाजाहरू, त्यस्तो सबै कुराहरू चाहिँ सिकाइन्छ।
0: तपाईँहरू केही दिन अगाडि मात्रै घटना अभ्यास गर्नुभयो
4: होइन? हजुर।
0: के चाहिँ छुटेको रहेछ अथवा चाहिँ के चाहिँ हाम्रो कमजोरी रहेछ भन्ने सिकाइदियो?
4: कमजोरी भन्दाखेरि चाहिँ विशेष गरेर चाहिँ सूचनाको राम्रो चाहिँ प्रवाह चाहिँ हुन सकेको छैन। अहिले चाहिँ जानकी गाउँपालिकाबाट चाहिँ साइरनको व्यवस्था चाहिँ आफै बज्ने साइरनको व्यवस्था गर्छौँ भनिराख्नु भएको छ, त्यो भएपछि अझै राम्रो होला भन्ने मलाई लाग्छ।
0: भनेपछि बाढी आयो, कुनै खालको विपत्ति भयो भने तपाईँहरूलाई छिट्टो सूचना पुगाउनका लागि सुविधा चाहियो। यसबाहेक चाहिँ जस्तो उत्थानशीलता विकासका लागि, जस्तो समुदायको उत्थानशीलताका लागि, जस्तो अब प्रभावित क्षेत्रमा विशेष गरी अब बाढी आउने अथवा चाहिँ विपद आउने ठाउँमा त कमजोर नागरिक, विपन्न नागरिक अथवा चाहिँ त्यो ठाउँबाट अर्को ठाउँमा जान नसक्ने नागरिकहरू पनि हुनुहुन्छ नि, उहाँहरूको आय आर्जन उत्थानशीलताका क्षेत्रमा के कस्तो सहयोग भएको छ?
4: त्यस्तोमा विशेष गरेर चाहिँ अहिले चाहिँ भवनै छैन विशेष गरेर, अनि हाम्रो चाहिँ दुईटा समुदायको चाहिँ एउटैमा हामीहरू समिति बनाएर अनि सिकिराखेका छौँ, अनि अलग अलग भइदिएको भए अझै प्रभावकारी हुने थियो, अनि त्यहाँ चाहिँ भाग्दाखेरि चाहिँ जुन बाढी आयो भने पनि चाहिँ भाग्दाखेरि हामी चाहिँ उच्च भवन पनि छैन, अनि त्यहाँ हामीहरू चाहिँ स्कूलमा भाग्छौँ, अनि स्कूलमा धेरै समस्याहरू पनि छन्, त्यही भएर त्यो विशेष गरेर
0: बाढी आयो भने बस्ने उच्च घर
4: छैन,
0: धाराहरू
4: त्यो पनि छैन।
0: कति परिवार जति विस्थापित हुन्छन् तपाईँको समुदायको बाढीको बेला?
4: विशेष गरेर 150-200 जति हुन्छ होला, यता 83 अझ उता दुईटा समुदायको एउटैमा हुन्छ। जुन पोइडी चटिया छ नि त्यो ठाउँमा विशेष गरेर चाहिँ त्यहाँ अझै राम्रो केही व्यवस्था भइदिएको भए उताबाट सायद बाढी पस्ने थिएन होला, किनभने त्यो ड्याङ मात्रै बनाएको छ, अब तारबार गरिदिएको भए राम्रो हुन्थ्यो होला।
0: अनि विपदबाट बस्न तपाईँहरूले जुन सहयोग मागिराख्नु भएको छ नि,
4: हजुर,
0: हामीलाई उच्च घर चाहियो, उच्च धाराहरू चाहियो, अनि दुईटा समुदाय एउटा विपद
5: व्यवस्थापन समितिका लागि एउटा छुट्टै भवन बैठक बस्ने विभिन्न खालको छलफल गर्ने भवन अर्को लागि छुट्टै भएको भए हुन्थ्यो भन्नुहुन्छ नि यो मागहरू यो सहयोगहरूका बारेमा स्थानीय सरकारले चासो देखाएको जस्तो लाग्छ
4: स्थानीय सरकारले हाम्रो वार्डाबाट चाहिँ सहयोग गर्नु भएको छ गरिराख्नु भएको छ पहल अनि खासै गाउँपालिकाबाट त्यसको सुनवाई भयो जस्तो मलाई लाग्दैन वाडामा पनि छैन अनि भर्खरै हाम्रो विपद व्यवस्थापन समिति जुन गाउँपालिकामा पनि छ त्यहाँ पनि कुनै बजेट राम्रोसित चाहिँ यो विपद व्यवस्थापनको लागि चाहिँ छुट्याएको छैन
5: हुन्छ यहाँलाई धन्यवाद
1: अर्को सहभागी हुनुहुन्छ कार्यक्रमको सहभागी पूर्व सूचना समितिको संयोजक अनिता चौधरी हुनुहुन्छ तपाईँले विपदको बेलामा चाहिँ सूचना प्रवाह कसरी गरिराख्नु भएको छ
6: धन्यवाद मेरो नाम चाहिँ अनिता चौधरी अहिले हामी सूचना चाहिँ हामी हाटे माइकले अहिले सूचना दिइरहेछौँ बाढी आउनुभन्दा अगाडि सतर्क गराउनलाई हाटे माइकले सूचना दिइरहेछौँ अनि हामीलाई अगाडि नै म्यासेज आइरहन्छ मोबाइलमा
5: मेसेज आएपछि तपाईँले समुदायलाई खबर गर्नुहुन्छ
6: हजुर
5: अनि तपाईँहरूको सूचना संयन्त्रमा विपद व्यवस्थापन समितिको कार्यदलको विभिन्न विभिन्न उपसमितिहरूको सबैजना हुनुहुन्छ नि सर सबैलाई यसरी खबर गर्नुहुन्छ
6: अब एकैचोटि
5: हाती माइक प्रयोग गरेर समुदायमा सूचना गर्दाखेरि कसको सहयोग लिनुहुन्छ
6: महिला कार्यदलहरू छन् उनीहरूले पनि मलाई सहयोग गर्नुहुन्छ वर्गहरूले पनि गर्नुहुन्छ सबैले गर्नुहुन्छ
5: त्यसमा चाहिँ अझ प्रभावकारी सूचना प्रवाह गर्नका लागि विपद व्यवस्थापनमा सजिलोसँग काम गर्नका लागि के
6: अब सूचना ठुलो गाउँ छ ठुलो गाउँमा हिँडेर अलि गाह्रो हुन्छ साइकल भइदियो भयो
5: हुन्छ यहाँलाई धन्यवाद
1: समुदायमै विपद आइटो सबसे पहिले के गर्छन्
7: चिरकिया गाउँबाट दसैँ बटै बाढ आइत कहिले जाऊ भने अलिक खबर देऊ कहिले भने बाढको खबर पहिला सुरु बर्खाइ खबर आइट अब सरकार का करदे हमार जमरा में तो फेन तार वोर नहीं लगाएल हो जमरो काटो तो बहुत काट सके साल फेन हमारा जो फेकन की दमा जी में हमारा जमरा काट करें ठीक बा कहके का नहीं अब उससे कर पानी बाढ़ गिलस फिर कामे नहीं हुई रस
5: किसान
7: की समस्या बा एक्चुअली नर्सरी लगा थी मैडम हमारे हम जमर किनारे नर्सरी बा बच्चे कुलोबा और जमर नर्सरी बा हमार तो उठे से ऊपर जाके माटी फेको थे मन माटी फिर सब ले कहाँ सब चौकीदार फिर वहाँ लागल थे गाँव भर बेगारी करा के फिर बस भटक पड़ल पोसल से उठे झाड़ झाड़ भटका के सब पूरा भटेली तो कम फिर सीजन हो तो फिर काठी चोर चोर ले जाने जमर पोहा पोहा फिर तरबंधन के लग में कहूँ की उठे से तरबंधन लगा पुल उठे से पक्की पुल उठे से ऊपर तक का कहते मोहन नगर के बंद होटक कैसे हमारे फिर डर नहीं रही बाढ़ उठे से कहो डर तो नहीं रही हमारे बाढ़ नहीं काटी फेनाई डर फिर माटी फेनाई को नहीं माटी कोर थे माटी को रात की कहाँ से जोर रात के चोर तो चौकीदार से रात भर रही करे दिन की भर हो
5: माटी
7: को मर सके दुईटा मर
5: सकते
7: जोखिम से का करना तब अब गाँव पालिका से यहाँ फिर बैठक गए अरे सिंचाई पे सिंचाई फिर निबेन देन सर मैं वहाँ जमरा वहाँ कागज क्या की फिर पढ़ नहीं पाए थे सब विपद तो जमरे विपद हमारे कारत हुए विपद बाबाई नहीं कह सकते नायल हो अशोक साल तो अब पोसल फिर कहो बाढ़ बीमा फिर भर ली फिर बाढ़ नायल तो फिर बंद हो गया फिर गए नहीं भरे मैं गाँव कन चौकीदार से जला दो तो चौकीदार फिर नहीं जला दे नहीं बाढ़ बीमा भर ली कह के
5: नहीं
7: भर ले मैडम इस साल
5: टाइम
7: हो रहा तो गिला सब मैं गए नहीं सूचना दे मैंने खबर देने कह के मैंने बाढ़ बीमा भरा ली कह के जला देवी कह के बरघर जी जाए कह दी उठा चिड़के फिर आई मई फिर हूँ तो चिड़के कनू जना देवी गुरु भाई कनू वो नहीं जना दे नहीं
5: सूचना
7: नहीं पाई नहीं अब चौकीदार फिर थोड़े नहीं मैं जना देवी आज सांस के मैं कहूँ कल मैं कहूँ कई बजे थे मैं भर दी कह के भरा ली जेकर जेकर मन बटे करते तो नाई बात माने
5: इस पाली बारी आयो अब गाह्रो हुन्छ
7: हजुर गाह्रो गाह्रो माने हजुर गाह्रो हो अब बारी भर नै त काठमाडौँ
1: हजुरलाई धेरै धेरै धन्यवाद फेरि पनि म प्राथमिक उपचार समितिको मिना चौधरीसँग अलिकति कुराकानी गर्छु विभिन्न खाले विपदहरूको सामना गरिराख्नु परेको छ यहाँहरूको क्षमता पनि विकास भएको छ गैर सरकारी संस्था अब जस्तो स्थानीय पालिकाले पनि विभिन्न खालको लगानी त गरेको छ नि त होइन तर पनि यहाँहरूको अपेक्षा यहाँहरूको माग पूरा हुन सकेका छैन होइन मुख्य विपदहरूबाट जोगिन अब चाहिँ के गरिदिएको भए राम्रो हुन्थ्यो
2: सबभन्दा त मैले भने त त्यो बाँदरलाई केही न केही गर्नु पर्यो क्या धेरै नोक्सान क्षति दिन लाग्छ क्या पुरा किसानहरू पुरा रात दिन त्यही बसी हुन्छन् कि खेतमा पुरै कोही तरकारी कोही जे तरकारी लगाएपछि त्यो बाँदरहरू राख्न पनि राख्दैनन् के धान लगाएपछि धानको पुरा उखालेर लग्छन् पुरै जे पनि उसमा तरकारी खेती गरेपछि ऊ सबै चिज लाग्छन् के सबभन्दा त त्यही भने अनि एउटा छाडा गोरु छन् के छाडा गोरु कस्तो छन् जस्तै हाम्रो यो पल्लो टोल टिकापुर शक्तिनगर भन्छन् विशाल नगर भन्छन् गाई गोरु पाल्छन् अनि छाडा छोडिदिन्छन् के दुध खाएपछि छाडा छोडिदिन्छन् त हाम्रो पुरा धान खाइदिन्छन् धान तरकारी पुरै खाइदिन्छन् अब रातिसम्म त हामी खेतमा बस्न सक्दैनौ धेरै समस्या छ त्यही मै अघि नै भनिसके आग लागेको लागि त्यही हाम्रो जानकी गाउँपालिकामा दमकलको धेरै आवश्यकता छ सबभन्दा अगाडि दमकलको आवश्यकता छ हुनु पर्यो एउटा सबै गाउँपालिकामा नगरपालिकामा एउटा एउटा दमकल हुन्छ हाम्रो यहाँ पनि एउटा त दिनु पर्ने हाम्रो जानकी गाउँपालिका पनि त ठुलो एरिया छ अचानक विपद आएपछि के गर्ने अब समुदायको मान्छे त यति आगो निभाउन सक्दैनौ त्यहीले मैले भन्न चाहन्छु जानकी गाउँपालिकालाई एउटा केन्द्रबाट हुन्छ कि संघबाट हुन्छ कि प्रदेशबाट हुन्छ एउटा दमकलको लागि ऊ गर्नु पर्यो
5: विपदजन्य जोखिममा धेरै यसो किसानहरू पनि परिराख्नु भएको छ बाढी आउँदा पनि किसानलाई गर्मीमा पनि किसानलाई क्षति हुन्छ शीतलहरको बेला पनि किसानलाई क्षति हुन्छ ध्यान गएको जस्तो लाग्छ
2: यस्तो छ अब आज भोलि हामीहरू धानको बिउ रोपेछौ अब आज भोलि त पानी पर्न लाग्छ त हाम्रो पानी पुग्न लाग्छ अब यो सिँचाइको पनि एक हप्ता भइसकेको छ पानीको बन्द कुलाको नहर बन्द गरेको थियो अरे अब यिनीहरूको काम समयमा हुँदैन के ठ्याक्कै यो असार मसान साउन लाग्छ त यिनीहरू पुरा काम पेलपेल गर्छन् कि यिनीहरू आफ्नो काम पनि समयमा गर्नु पर्यो किसानहरूको दुःख हुन्छ कि कसैको अब खल्ला हुन्छ खेत अगाडि लगाउनु पर्छ त खल्ला खेतमा पानी पाउँदैन कि अब मोटर पनि छैन त्यसको सुविधै छैन बिचराको त्यो के गर्ने पानी बन्द गरिदिन्छन् के त्यस्ता त्यस्ता समस्या छ त्यहीले उनीहरू के सिँचाइ यो जमरा नहरको सिँचाइ के भन्न चाहन्छु यिनीहरू जस्तै ठेक्क पट्टा दिन्छन् त अगाडि यो हाम्रो असारको यतै काम सक्नु पर्यो कि जेठे महिनामा काम सक्नु पर्यो हामी किसानहरूलाई समयमा पानी दिनु पर्ने के पानीको धेरै अभाव छ पानी बन्द गरिदिन्छन् हामीहरू कहाँबाट खेतमा पानी हालौ हाम्रो बिउ कस्तो पुरा जमिन दरार फाटिसकेको छ
5: खेत रोप्ने बेला पानी पाइँदैन
2: त्यही हो समस्या त धेरै छ हाम्रो किसानहरूको धन्यवाद मेडम
1: अब हामी सहभागीको कुरा सुनिसकेपछि वडा अध्यक्ष ज्यू तर्फ लाग्छौ वडा अध्यक्ष सुरेश चौधरी ज्यू उहाँहरूको कुरा सुनेपछि तपाईँलाई के भन्न मन लाग्यो के भन्नुहुन्छ
8: अब यो विपदको कुरा आइसकेपछि खास गरी विपद भन्ने विभिन्न किसिमका हुन्छन् र त्यसमा विशेष गरी अहिले हामीले कुरा गर्दाखेरि बाढीको कुरा गरौँ र योभन्दा अगाडि अब गर्मीको समयमा लू थियो अब लू लगभग अब पानी परिरहेछ केही राहत भयो र यो सँगै अब यसपछि बाढी आउने असार भन्दा पछि साउन भदौतिर पानी बढी पर्यो भने बाढी आउँछ र यसमा विगत लगभग चार वर्ष यता चाहिँ खासै हाम्रो तीन नम्बर वडामा ठूलो बाढी आएको अवस्था छैन र योभन्दा पहिले चाहिँ लगभग 78 सालतिर एउटा ठूलो बाढी आएको थियो र त्यतिखेर हाम्रै नयाँ लायकपुर अहिले जुन हाम्रो यो सिडिएमसी छ त्यही क्षेत्रमा जमराको पारीमा लगभग धेरै घरहरूमा क्षति भएको थियो र एउटा संस्थालयसँग हामीले समन्वय गरेर त्यहाँ 13 घर पनि निर्माण गर्यौं र यसपछि जमरा रानी कुलरियाको त्यो सिँचाइ योजनाले चाहिँ त्यहाँबाट पानी ल्याउने एउटा सीमित मात्रामा बढी भएपछि त्यहाँ बन्द गर्ने र आवश्यकता अनुसार खोल्ने एउटा संयन्त्र बनाइसकेपछि चाहिँ त्यस्तो बाढी आएको अवस्था छैन तर पनि यो अब माथिबाट आकाशबाट परेका बाढीहरूले चाहिँ कहिले काहीँ सटाउने गरेको अवस्था छ र उताबाट आयो भने कहिले काहीँ अलिअलि फुटे तापनि यतातिर चाहिँ हामीले एउटा साइफन र खोलबाटको राम्रो व्यवस्था गरेर त्यहाँबाट अहिले पास भएकोले त्यस्तो बाढीको चाहिँ जोखिम त्यत्रो खासै भएको छैन र उच्च भवन चाहिँ हामीसँग छैन उहाँहरूले भने जस्तै र योभन्दा अगाडि विपद आएको बेला 2078 सालमा त्यहाँ उहाँहरूले स्कूल नै प्रयोग गर्नुभएको थियो र अहिले चाहिँ एउटा सामुदायिक भवन पनि बनिसकेको छ त्यहाँ पनि प्रयोग गर्न सकिने अवस्था छ र त्यस्तो आयो भने अब बजेट हो हामीले माथिल्लो निकायमा पहल गर्दैछौँ र त्यो भयो भने उच्च भवन पनि बनाउनको लागि हामीले विभिन्न निकायसँग पहल गरिरहेका छौँ त्यो भयो भने बनाउँछौँ र अर्को कुरा थियो हाम्रो दमकलको दमकल चाहिँ हामीले अहिलेसम्म जानकी गाउँपालिकामा दमकल किन्नको लागि धेरैचोटि चाहिँ छलफल त भयो तर विभिन्न कारणले बजेट व्यवस्थापन गर्न नसकेर चाहिँ दमकल किन्न सकेको अवस्था छैन र टिकापुर र यो हाम्रो लम्की चुहाको दमकलबाट अहिलेसम्म हामीले उहाँहरूकै उसमा बस्नुपर्ने अवस्था छ उहाँहरूले पठाइदिएपछि हामीले उद्धार गर्ने पठाएन भने उहाँहरूलाई कुर्नुपर्ने उहाँहरूलाई रिक्वेस्ट गर्नुपर्ने अवस्था छ र जानकी गाउँपालिकामा भर्खरै एउटा सब वाहन चाहिँ हामीले खरिद गर्न सफल भएका छौँ त्यो सँगै एउटा कृषि एम्बुलेन्स पनि आएको छ र दमकलको पनि सित्तै हामीले व्यवस्थापन गर्छौँ भन्ने कुरा चाहिँ कुरा भइरहेछ तर त्यो अलिक बजेटकै कमीले गर्दा र हामीले विभिन्न सामुदायिक वनलाई पनि पहिला भनेको थियौँ तपाईँहरू आफ्नो तर्फबाट कति कन्ट्रिब्युट गर्न सक्नुहुन्छ त्यो रकम पहिल्यै हामीसँग कार्ययोजना बनाएर छुट्याउनुहोस् त्यसपछि पालिकाले पनि त्यो अनुसार छुट्याउँछ यसरी गर्यो भने दमकल किन्न सहज हुन्छ सामुदायिक वनमा पनि विभिन्न समयमा आग लागि भइराख्ने तर त्यहाँ पनि दमकल पठाउनु पर्ने त्यहाँ पनि दमकलको अभावले यसरी समन्वय गरिराखेका थियौँ तर त्यो पनि हुन सकेको अवस्था छैन र यो सँगै अब अघि नै त्यो तटबन्ध जमरा निर भन्नुभयो त्यहाँ सबभन्दा ठूलो समस्या भनेको त्यही चोरी हो माटो चोरी भएर त्यसपछि पानीले नगाटे पनि मान्छेले नै ओडार काट्ने हो त्यो माटो चोरीलाई नै यसरी काट्दै गएको अवस्था छ र अब त्यो क्षेत्रमा काम गर्नको विशेष अब हामीले त स्थानीय सरकारले पनि हामीले पहल गर्छौँ तर विशेष गरी सिँचाइले विभिन्न त्यस्ता तटबन्धहरू गर्ने हुनाले हामीले सिँचाइलाई पहल गरेका हौ तर त्यहाँ अलिकति पनि त्यो ठाउँलाई जुन चोरी भइरहेछ त्यसलाई नियन्त्रण गर्न सकियो भने त्यसपछि त्यहाँ जैविक तटबन्ध लगाएर पनि बचाउन सक्ने अवस्था छ तर त्यहाँ सबभन्दा समस्या भनेको त्यही चोरी हो कटान त्यो पानीले भन्दा पनि हजुरको त्यो मान्छेले चोरेर त्यसलाई खनेर लग्ने त्यस्तो भएर त्यो अलिक बढिरहेछ त्यसलाई नियन्त्रण गर्न अब समुदायले पनि पहल गर्नु पर्यो र यताबाट पनि हामीले गर्न सक्ने सहयोग गर्छौँ त्यो नियन्त्रण भयो भने अस्ति बी ग्रुपका साथीहरूले आएर पनि त्यहाँ हेरेछन् हामीले जैविक तटबन्ध लगाइदिन्छौँ त्यो भयो भने पनि त्यसलाई बचाउन सकिन्छ हजुर अब यदि हामीले त्यहाँ तपाईँको ग्यामिन लगायो भने पनि उनीहरू चोरी गरी भने यताबाट खनेर पनि त्यसलाई निकालेर लैजान्छन् त्यही भएर अब सबभन्दा पहिले त्यहाँ चाहिँ नागरिकले त्यहाँबाट माटो उठाउन छोड्नु पर्यो र त्यहाँ कन्ट्रोल हुनु पर्यो त्यो अवस्था छ घरमा लिपपोटकै लागि हो त्यो अब घरमा अलिकति लिपपोटको लागि नलैजाऊ भनेर फेरि समुदायको मान्छे भन्छन् तर उनीहरूलाई पनि नभएन भने राति चोरेर पनि लाग्छन् अब राति कसरी कुद्ने त्यो अलिकति त्यही समस्या छ अब जङ्गली बाँदर विशेष गरेर अब त्यहाँ नजिकै जंगल छ अब तिनीहरूलाई कसरी कन्ट्रोल गर्न सक्ने त्यो एउटा छलफलको बाटो रह्यो अहिले पनि एउटा महावीर पुनले चाहिँ त्यो जंगली बाँदर कसरी कन्ट्रोल गर्न सक्छ भन्ने सँगमा पनि एउटा बहस चलाएका थिए र त्यो सँगै अब माथिल्लो निकायले संयन्त्र बनायो र यता पनि अब कसरी गर्न सकिन्छ अब त्यो देखेको अब उनीहरूलाई भगाउनको लागि एउटा संयन्त्र पट्किने बन्दुक जस्तो पटाका जस्तो हुन्छ त्यो गर्न सकियो भने केही समय त हुन्छ तर त्यो एकदमै निर्मूल गर्नको लागि चाहिँ के गर्ने भन्ने एउटा बहसको विषय छ अब माथिल्लो केन्द्रले गर्यो भने त्यो अनुसार यता पनि के गरौँला भन्ने हो
9: जस्तो यो आगामी वर्षको लागि त यहाँले बजेट ल्याउँदै हुनुहुन्छ नि विपदलाई चाहिँ कतिको ध्यानमा राख्नुभएको छ
8: अब बजेट सिलिङ चाहिँ पठाएको अवस्था छ तर हामीले अहिले बजेट त्यसरी विनियोजन गरेका छैनौँ वडामा र एउटा बजेट आइसकेपछि हामीले पाँचवटा क्षेत्र हुन्छ आर्थिक विकास सामाजिक विकास र वन वातावरण तथा विपद सम्बन्धी भनेर अनि त्यही क्षेत्रमा 80% छुट्याउने भनेर त्यो टोकिएकै हुन्छ त्यही अनुसार हामीले छुट्याउनु पर्छ अब बजेट कति आउँछ त्यसमा कति पर्सेन्ट पर्छ त्यही अनुसार हामीले छुट्याउने हो
9: अनि जस्तो अब यो विपद व्यवस्थापन समुदायकै अथवा चाहिँ ओडाकै पालिकाकै मुख्य समस्याका रूपमा देखिएको छ नि त होइन विपद व्यवस्थापनका क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता छ यसलाई चाहिँ जस्तो अहिले पछिल्लो समय चाहिँ विभिन्न संघ संस्थाहरूको सहयोग जस्तो प्र्याक्टिकल ग्रुपकै सहयोगमा पनि उहाँहरूले चाहिँ हाम्रो क्षमता विकास भएको छ समुदायमा हामीलाई सक्षम बनाउन थुप्रै अभ्यासहरू भएका छन् सामग्री दिनुभएको छ हामीलाई चाहिँ कृत्रिम घटना अभ्यास जस्ता कुरामा सघाइराख्नु भएको छ भन्नुभएको छ नि अझै उनीहरूलाई चाहिँ विपद व्यवस्थापनका लागि समुदाय आफैलाई सक्षम बनाउनका लागि के गर्न पाए हुन्थ्यो भन्ने लागेको छ तपाईँलाई
8: अब जुन किसिमको यो एउटा अभ्यासहरू एक्सर्साइजहरू भइरहेछ त्यो चाहिँ उद्धारको क्षेत्रमा धेरै राम्रो छ यसका लागि बी ग्रुपले चाहिँ हाम्रो यता उहाँहरूले भने जस्तै सञ्चालन गरिरहेको छ र विशेष गरेर अब उहाँहरूले चाहिँ बाढीको क्षेत्रमा मात्रै काम नगरेर अन्य विपदका क्षेत्रहरूमा जस्तै बाँदरको कुरा हो बाँदरलाई कसरी नियन्त्रण गर्न सकिन्छ होइन त्यो सँगै अब पालिकाबाट र वडाबाट सम्बन्ध गरेर बहुप्रकोपका कुराहरू अब त्यो सँगै अब विद्यालयहरूमा चाहिँ यो ट्राफिक नियमका कुरा सबभन्दा ठूलो क्षति भनेको मानवको मृत्यु हुने हो र अहिलेसम्म विपदमा मानवको मृत्यु त भएको भनेको त्यही एक्सिडेन्टबाट हो र त्यो एक्सिडेन्टबाट कसरी कसरी बस्न सकिन्छ त्यो कुराहरू पनि उहाँहरूले गर्न सक्यो भने एउटा ठूलो उपलब्धि हुनेछ भन्ने हामीले सोचेका छौँ।
9: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। अन्त्यमा के भन्नुहुन्छ?
8: 3 नम्बर वडामा आएर यसरी एउटा बहस चलाइदिनु भयो, विपद सम्बन्धी कुरा जनता सामु पुर्याउने जुन सहयोग गर्नुभयो यसको लागि धन्यवाद। र विपद भनेको कति बेला कहिले कसरी आउँछ भन्ने थाहा हुँदैन, सबैले यसका लागि सचेत हुनुपर्छ र यसमा हामीले सबैले आफ्नो ठाउँबाट सक्ने सहयोग गर्यो भने पक्कै पनि आएको विपदलाई हामीले केही राहत दिन सक्छौ भन्ने कुरा राख्दै अहिलेलाई बिदा हुन्छु। धन्यवाद।
1: हुन्छ, वडा अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम विपद व्यवस्थापन चौतारीमा आज हामीले कैलालीको जानकी गाउँपालिका वडा नम्बर 3 मा छलफल गर्यौं। छलफलमा वडा अध्यक्ष सुरेश चौधरी, समुदाय स्तरीय विपद व्यवस्थापन समितिको प्राथमिक उपचार समितिका मीना चौधरी, त्यसै गरी प्राथमिक उपचार समितिका सदस्य, विपद व्यवस्थापन समितिको पनि सदस्य हुन्छ उर्मिला चौधरी, बडगर रमेश थारू, समुदाय स्तरीय विपद व्यवस्थापन समितिका सचिव राजकुमारी चौधरी, समुदाय स्तरीय विपद व्यवस्थापन समितिका पूर्व सूचना संयोजक अनिता चौधरीसँग छलफल गर्यौं। छलफलमा सहभागी हुनुभएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। कार्यक्रम विपद व्यवस्थापन चौतारीको पहिलो श्रृंखलाबाट म दुर्गा देवकोटा पनि बिदा हुन्छु। नमस्कार।

0: भ्रमणका क्रममा केही बेर अघि हामीले बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी सुरुमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौं।
1: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सड़कहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
2: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रम अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चीनको सोच धारणा कस्तो पाइयो?
1: चीनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ द्विपक्षीयको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तीनप्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
2: जस्तो बिआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बिआरआईको खासै उल्लेख बिआरआई शब्द उल्लेख गरेको पनि देखिदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
1: बिआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बिआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छन् फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
2: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
1: भएको छैन।
2: अनि एउटा अन्तिममा कार्यवाहक राजदूतज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढ़ी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चीनले नरुचाइरहेको भन्ने संकेतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
1: त्यसलाई चाहिँ अब नेपाल र चीनको सम्बन्ध चाहिँ छिमेकी भइसके पछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
0: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिश सरकारले ध्यान मोड्न खोजेको ब्रिटिश गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिश रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
3: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिश सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिश रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एण्ड पीपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने सैन्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिश सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तीनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक मा ब्रिटिश सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
4: 11 बुढे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
3: ब्रिटिश गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिश गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
5: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
3: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्यूज नेपालीले युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिश सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। संजय ढकाल, बीबीसी काठमाडौँ।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरूद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिले पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढ़ी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लड़ाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्स बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वाशिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहू इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वाशिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहूले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम एक से एक मेगाहर्ट्ज
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
2: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772।
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध
5: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: नेपालको संविधानको भाग तीन मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन साथै धूम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली। लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम, मुलायम, सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
0: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्त रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं, आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं,
5: सतर्क रहौं, ठगी बटिए बचौं।
4: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश,
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेन्समा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस् एन्सेल नेपालकै लागि

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 MHz।
5: राजन, अब महाप्रलय भनेको कहिले हुन्छ त्यही कुरा राजा परीक्षितसँग सुझाउँदै हुन्छ भन्ने सम्बन्धको कथा हे सद्याबाट
6: प्राणको
5: महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो। लौ त सरकार, यसै प्रसंगमा यो महाप्रलय भनेको कहिले हुन्छ राजा परीक्षितले सोध्नु भएको थियो। महाप्रलय भने कहिलेलाई मान्नुहुन्छ? संसार सबै डुबिया दिनलाई
6: हो।
5: संसार सबै डुबेपछि महाप्रलय भन्छन्, तर होइन, त्यो महाप्रलय त्यसलाई मानिँदैन। महाप्रलय भनेको आफू मरेको दिनलाई महाप्रलय, आफू मरि सकेपछि अरू बच्नु कि खाउन् कि जाउन् कि बस्नु कि जेसुकी होस् कि चाहिएको छ, आफू मरिहाल्यो। कोही कोही भन्छन् मेरो छोरा छैनन्, छोरी पनि छैन, कोही पनि छैन, म मरेपछि मेरो घर ढोका लाग्ने भयो, के गर्ने होला भन्छन्। के छोरा छन् भन्दैमा फेरि के बाबु कुन कुन ढोका उगारेको छौ, म फेरि आई भन्ने आउनु पाउने होइन। ढोका लाउने कि धुवाने कि पालसम्म थोनेर बस्नु कि जेसुकी गर्नु के चाहिएको छ, यसै कारणबाट कोही आवश्यक छैन। मानिस मरेकै दिनमा महाप्रलय हुन्छ महाराज। आफू मरिसकेपछि संसारको प्रलय भयो। आफ्नो मृत्यु पश्चात कोही बचुन जाउन खाउनको कुनै सवाल नहुने हुनाको कारणले आफू मर्नु नै महान प्रलय हो, यसमा फरक पर्दैन भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, प्राण अन्तको घडी हुन आँट्यो प्रभु, अब जाने बेला भयो। संसार सारा सम्पूर्ण डुबेको होइन, म आफू डुब्नु नै संसार डुब्नु हो भन्ने महसुस गरे। आज मेरो अन्तिम दिन, मेरो प्राण अन्तको घडी हुन आँटेको छ, अब मैले कसरी उद्धार हुने हो मेरो प्रभु। राजा परीक्षितले डाँको छोडेर रुन लाग्नु भयो। अनि यस प्रकारबाट राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ, राजन सबै तपाईँले संसार छोडिसक्नु भयो, अब भगवानको चरणमा यो विश्व ब्रह्माण्ड सबै प्रभुलाई सम्झाउनु पर्यो, बाहिर होइन। अरे यो पनि रामको, त्यो पनि रामको, सारा संसार राम।

0: यहाँ परीक्षितका उपरमा सुखदेवले बताउनु भयो. अब अन्तिम चरणमा भन्ने कुरा के हो, त्यो आज्ञा गरिबक्सोस् भनिकन राजा परीक्षितले सुखदेवसँग बडा प्रेम प्रभाज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्याबाट
1: श्रीमद् भागवत महापुराण
0: महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भएको छ. यसै प्रसंगमा लौत सरकार यहाँलाई मैले जुन कथा बताइराखेको छु. अब राजा परीक्षितलाई सुखदेव स्वामीले अन्तिम चरणमा मर्ने बेलामा के भन्ने हो भनेर गुरुलाई सोध्नुभयो. राजा परीक्षितले मर्ने बेला भन्ने मन्त्र के रहेछ ल सोच्नुहोस्. सबैले मर्न परिहाल्छ सम्झनुहोस् त, मर्न त परिहाल्छ नि, ढिलो र चाँडो मात्रै. मर्ने बेलामा भन्ने के हो यो पो जान्नु पर्ने छ त भनेको. जान्न पाए हुन्थ्यो जस्तो लागेछ. लाछ हुन्छ त नि ल उसे साथ. यसै कारणले मर्ने बेलामा भन्ने कुरा अहम् ब्रह्म परम धाम ब्रह्माहम परमम पदम हरे विश्वात्मनम चेष्टम किम भूय श्रुतिमिक्षसे. यही हो मर्ने बेला सके सम्झे भन्ने. सयवटा बिचले डसे समानको पीडा हुन्छ अरे अय्या भन्ने कि त्यतातिर भन्ने. लौने बाबु लौन कहाँ बुढी भन्ने होला के, कहाँ बुढा लौ अब म जाने बेला भयो भन्ने होला. अहम् ब्रह्म परम धाम ब्रह्माहम परमम पदम हरे विश्वात्मनम चेष्टम किम भूय श्रुतिमिक्षसि. महाराज अहम् भनेको म, ब्रह्म भनेको अविनाशी, परम पद भनेको कहिल्यै पनि अब मर्न र जिउन नपर्ने ठाउँमा म गए. यो प्रकारले श्वासको गति मिलाऊ त भनिदिनु भएको थियो. टक्क मिल्यो अनि राजा परीक्षित मुक्तिको लाभको लागि तयारी हुनुभयो. अब बाँकी केही रहेन. अहम् ब्रह्म परम धाम ब्रह्माहम परमम परम भन्नुहोस् त. आयो आयो आयो जस्तै छ यतापट्टि कण्ठै भा. महाराज परीक्षित यही प्रकारबाट अन्तिम चरणमा जब भगवान प्रभुका प्रतिमा ध्यान गर्ने, मनन गर्ने, कीर्तन गर्ने, प्रभुमा अर्पित हुने यो मैले हजुरलाई बताए. लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा मेरो परमात्मा मरिन्छ कि भनेर औषधि खानु पर्ने, अजरा मर्गै बुटी प्राप्ति भइसकेपछि अरू प्रकारको सामग्री किन चाहियो, अब मलाई भो औषधि चाहिएन भनेर सबै कुरा परित्याग गरी भगवानमा भजन गरे. अहिले जब गुरुका चरणमा ध्यान गर्नुभयो, गुरु विदा भएर आफ्नो धामपट्टि जानुभयो, सुखदेव स्वामी पाल्नु भएपछि राजा परीक्षित यही प्रकारले अहम् ब्रह्म परम धामको निर्णय गर्दै हुनुहुन्थ्यो. तक्षक नाम गरेको नागराजा राजा परीक्षितलाई डफनाउनु, कश्यप नाम गरेको ब्राह्मण बचाउन जानु, दुईजनाको बाटोमा भेटघाट हुनु, एउटा बचाउन गएको एउटा मार्न गएको दुईजनाको बाटोमा भेट, अनि त्यसदेखि पछाडिबाट दुईजनाको सम्वादका लागि बचाउने र मर्नेको बारेमा जब एउटा भन्छ म बचाउँछु, एउटा भन्छ म मारिदिन्छु, मार्नेले सारा सम्पूर्ण बहरको वृक्ष भस्म खरानी बनाएर डढायो, बचाउनेले तुरन्तै गन पानी छर्केर बचाइदियो, महाराज यो पक्का बचाउन सक्ने रहेछ भनेर ब्राह्मण सु ब्राह्मण हो गति, ब्राह्मणको सम्मान ब्राह्मणले गर्नुपर्छ, ब्राह्मणको श्रापले म तपाईँलाई तपाईँ यहाँ डस्नाएको मेरो महाराज जसरी हुन्छ कृपा राखी बक्सोस् भनेर विन्ती गरिसकेपछि अनि राजा परीक्षित महाराजको आज मृत्यु छ कि छैन भनेर हेर्दा सात दिनका दिनमा राजा परीक्षित मर्नै पर्ने, कुनै हालतमा बचाउन नसक्ने भएपछि के भयो. अब यस प्रभावबाट इज्जत पनि जाने, मर्म पनि पर्ने, राजा तक्षकसँग आफ्नो विरोध पनि किन जनाउने, यसको लागि ठिक छ भनेर सम्पत्ति लिएर मणिको माला लिएर बाहुन फर्क्यो. त्यहीको माला दिन्छु मलाई चरण दिनुहोस् भनेर प्रार्थना गरिसकेपछि ल ठिकै छ भनिकन त्यो मणिको माला लगाएर ब्राह्मण विदा भएर गए. अनि तक्षक नाम गरेको नागराजालाई डस्नको लागि खुल्यो र अहिले सरकारको प्रतिमा गएर जब मार्चिन्छु भन्ने विचार गरेर गएको थियो. डर लाग्दो प्रकारको सर्पले बेरेर बसेको हुन्छ कि भन्ने उनीहरूलाई शंका थियो. तर सूक्ष्म यन्त्रको प्रभावबाट फूलको केशमा गएर बसेर त्यो फूललाई माझीले मालीले ब्राह्मणलाई दियो र ब्राह्मणले हात पार गर्दै गर्दै गर्दै गर्दै राजा तक्षक नाम गरेको नागराजा अहिले राजा परीक्षित उषाण निधिमा डस्नाको लागि तयारी भएर पुगिसक्यो भन्ने सम्मको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत महापुराणको.
0: अब महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिबक्स्यो. लौ त राजा परीक्षित सरकार तपाईँ के सुन्न चाहनुहुन्छ. अब महाराज परीक्षित गइहाल्नुभयो भने सुखदेव स्वामी अब सात दिनको दिन पनि आयो, मर्ने बेला भयो. मर्ने भनेपछि कलै डर नलाग्ने भनेको यहाँ त ख्याल ख्याल भने पो त मर्न पाएन हुन्थ्यो नि भन्छन् नि कोही कोही. मलाई काल कहाँ गयो होला म मर्दिने बेर लाउन्न है अब भन्छन् नि त्यो घुर्किएर आफ्नो तह पार्नलाई मर्ने भए सजिलो छ उत्ती एउटा खुत्रुको भनिदिनु के अप्ठ्यारो छ. त्यसै कारणले त्यो आफूलाई त मिलाएर पार्नलाई मर्न पाएन भने म त मर्दिने बेर लाउन्न है त्यसै कत पार हुन्छ पहिले पत्याउँछ त्यही पनि त्यो नबर नबर म छु भन्छ नि क्या त्यो कत पार हुने त्यो हुँदै होइन. त्यसै राजा परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ त्यो मर्दिने सल्लाह गरिन्छ कि हो त कसैले नदेखि ठाउँ गएर भप्प भइहाल्छ म त मर्दिने गरेर लाउन्न है अघि कसलाई के हुने त गए. महाराज परीक्षितलाई सुखदेव आज्ञा गरी बस्नुहुन्छ यहाँ देख्नु प्रान्तका लागि अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ. राजा परीक्षित सात दिन को दिन पुग्यो अहम ब्रह्म परम धाम ब्रह्म हम परमम पदम हरे विश्वात्मनम चेष्टम किम भूय श्रुतमीक्षसि यही भन्दे हुनुहुन्थ्यो तक्षक नामको नागराज सानो किरो बनेर आयो त त्यहाँ फूलमा यदि सत्य वचन होस् प्रभुको कृपा होस् मलाई यही नै तक्षक भन्ने नागराज बनेर यो किरोले मलाई टोकोस् भनेर राजा परीक्षित आफ्नो गलामा स्वाट रेट्नु भएको थियो। चारैपट्टिबाट सैनिकले बेरेको जोरदारसँग बाण वज्र प्रहार गर्दाखेरिमा भुत्तुकै मरे। अब डरलाग्दो सर्व बनेर आफू यस किसिमबाट जब सर्पराज गयो अनि कसैले बाण वज्र छोड्न सकेन परम धाम राजाको सवारी भयो। श्रीमद् भागवत सप्ताह सुनेर आउनु भएको कारणले स्वर्गमा राजा परीक्षितको बास भयो। जय बोलो महाराज परीक्षितको आकाशमा नगर बजो। अनि त्यति भएपछि उहाँका छोरा जेठा जन्मे जय नामको राजाले राज्य चलाउनु भयो। अनि त्यसपछिबाट चार भाइ छोरा मध्येमा जेठा छोरा जन्मे जय महाराज गद्दीमा जानुभयो। स्वर्ग श्रीमद् भागवतको प्रतापबाट स्वर्ग प्राप्तिको राजा परीक्षितलाई अनि सब बडो आरामदायकसँग प्राप्त भइसकेपछि एक दिन के भएछ भने उत्तङ्क रात्रि भने गएर आज्ञा गरिबक्सु सरकार जन्मेजी महाराज तपाईँ यज्ञ गर्नुहोस् भन्नुभयो। कस्तो यज्ञ भनेर सोद्धाखेरिमा सर्प जति मार्ने तपाईँको पिताजीको शत्रु सर्पलाई मार्ने त्यो प्रकारको आश्वासन दिए। ए बाबा मेरो पिताजीलाई मारेको त सर्पले होइन नि भन्नुभयो। कसले त भन्दाखेरिमा ब्राह्मणको श्रापबाट मरे। त्यो ब्राह्मणले बीच बाटोमा घुस दिएर अर्को बाहुनलाई किन पठाएको त्यो त्यो सुने सर्पले। त्यसै कारणले पक्का तपाईँको शत्रु भनेको त्यही सर्प हो भन्ने निर्णय भएपछि बल्ल बुझे त्यति मात्रै होइन आफ्ना बाबुका बैरी सान्नका लागि आफू तयारी भएका यता महान प्रतापी पुरुष वा यस्ता प्रकारले गरिकन त्यस्तो बहादुर तयारी भएका जसको नाम थियो यहाँलाई थाहा छँदै छ कृष्ण भगवानलाई मार्ने बालिका छोरा अङ्गद अघिल्लो जन्मको अहिलेको चरा ब्याट छोडिदिनुहोस् मार्नै पर्छ भनेको हुनाले ल ठिक छ भनेर राजा परीक्षित यस प्रकारबाट उहाँका जन्मे जे राजाले राज्य गराउनु भयो। सारा सम्पूर्ण सर्प जति आएर होमिन लागे सारा सम्पूर्ण सर्प होमिसकेपछि लास्टमा अन्तिममा एउटा सर्प तक्षक नाग आएन नआएपछि अब तक्षक कहाँ गयो भनेर विचार गर्दाखेरिमा म इन्द्र महाराजको शरण लिएर मित लाएर पो स्वर्गमा बसेछ। हेर्नुहोस् ठुलाको मित्र ठुलै हुन्छ फेरि अब इन्द्र समेत तक्षकलाई हवन गर्ने भनेर स्वाकार मन्त्र लगाएका थिए। इन्द्र समेत तक्षक होमी नआउँदा अनि मितका थाप्लामा लात फड्काएर भागिदिनु भयो राजा इन्द्र। अन्तै लामलाई मित मितका नामले डर्ने भएपछि त्यस्ता मित नै सिद्ध अन्तै लाम। अनि जरद कारुको छोरा आस्तिकले गएर अलग जगाए अलग भनेका थिए म प्रसन्न भए तिमी जे माग्छ त्यही दिन्छु भन्दा मलाई केही चाहिँदैन मेरो मामालाई बचाइकन यज्ञ पूरा गराइ पाम मात्र के भन्नुभएको थियो तथास्तु भन्नासाथ ठक्कै बचाइदिइहाले। त्यसै कारणले त्यस्तो भानिज भयो भानिज हेर्नुहोस् मामा बचाइछ। त्यसै कारणले सारा कसुरदार सर्प जति मै बिना कसुरका सर्प जति मरे कसुरदारलाई केही भएन। त्यसै कारणले ठोलालाई कानून लाग्दैन यहाँ उहाँ पनि उहाँ त नलाग्ने यहाँ के लाग्ने। वेदको स्तुति निर्गुण अवलम्बन प्रकरण वेदको भागको विभाजन विविध प्रकारको वेदको महिमाको वर्णन लौत महाराज परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महिमाको बारेमा सारा सवत नीतिगत कुराहरू यथार्थ प्रकरणले आज्ञा गरिसके बक्सो भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद् भागवतमा प्राणको
0: श्री पुराणको संख्याको वर्णन विस्तार हजुरलाई मैले बताए। अब अर्को कुरा तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा लो मेरो भगवान माथि हजुरको दया भाव हुन्छ भनेदेखि भनेर एउटा प्रश्न राख्नुभयो राजाले के होला प्रभु भनेर सोध्नु भएको थियो। सबै कुरा ठिक छ भन्दा तर विशेषमा अन्ततो गत्वा उहाँले निर्णय गर्नुभयो यस प्रभावबाट आज्ञा गरिबक्सु सकल मनोरथ पूर्ण गर्ने प्रकारको महिमाको वर्णन यहाँलाई मैले प्रस्तुत गरे तर लास्टमा गएर राजाले के आज्ञा गर्नुभयो भनेदेखि सरकार एउटा उपाय छ भन्नुभयो के होला परमात्मा मृकण्डुका पुत्र मार्कण्डे चिरञ्जीवी कसरी भए यो कुरा सुन्न पाऊ भन्नुभयो। मृकण्डुका पुत्र मार्कण्डे चिरञ्जीवीको लक्षण चिरञ्जीवी भनेको के हो कहिल्यै नमर्नेलाई चिरञ्जीवी भन्छ हाम्रो यहाँ जस्तो आज को मर्यो भने चिरञ्जीवी मर्यो भन्छ यहाँ चिरञ्जीवी भनेको कहिल्यै नमर्नेलाई चिरञ्जीवी भन्छन् त्यस्तो हो। मृकण्ड ऋषिको जम्मा गर्न जब सन्तान भएर यज्ञ गरे यज्ञको प्रभावबाट छोरा पाउनको लागि यज्ञ गर्दै गर्दै गर्दै गएको अहिले छोरो जन्माउने कोशिशका लागि म अनप्रत प्रयत्न गर्दाखेरिमा एकदम ठूलो तपस्याको प्रभावले छोरो जन्मियो जन्मन्त ज्योतिषहरूलाई हेराए ल मेरो छोरो कहिले कतिसम्म बच्छ भर्खर भर्खर पाएको छोरो एउटा मात्रै आयु सोच्छन् धेरै छोराछोरी भयो भने के फाप्छ र के फाप्छ भन्न थाल्छ अब यो कति वर्ष बाँच्छ भन्नुहोस् भनेर भन्दाखेरिमा यसको पूर्ण आयु एघा भने बाह्र वर्ष छ भनेर बताइदिए। बाह्रै वर्षमा मर्यो भने त बर्बाद भयो के गर्ने भन्दाखेरिमा देखिया जतिलाई ढोगिँदै जाने ढोगेपछि कमसे कम एउटाले जब आशीर्वाद दिएको लाग्छ कि सारालाई ढोग्न लागे ढोग्दै ढोग्दै जाँदा कुकुरलाई भेटभाइन ढोकेछ, स्याललाई भेटभाइन ढोकेछ, देखिया जतिलाई हेर्नुहोस् त, सारा ढोक्दै ढोक्दै ढोक्दै ढोक्दै ढोक्दै जाँदाखेरि मा सारालाई ढोकिसके। अनि मृकण्डका पुत्र मार्कण्डले गएर कोलाई जब ढोक्ने भन्ने विषयमा सपलाई ढोकिसके, मेरो महाराज अब चार दुने दुई घडीको समय मात्र बाँकी, त्यही बेलामा गएर ढोकेछन् कलाई, सातवटा चिरञ्जीवी लाए, त्यतिखेर मैले त बचाउन सक्दिनँ भनेर ब्रह्मलोकमा लिएर गएर, ब्रह्मलोकमा लैसकेपछि सातवटा चिरञ्जीवीको माझमा राखेर लिएर गए। पहिलो चिरञ्जीवीले भन्नुभयो बाबु चिरञ्जीवी, दोस्रोलाई भन्नुभयो ब्रह्माजीले चिरञ्जीवी, तेस्रोलाई भन्नुभयो चिरञ्जीवी, अब दुई घडी पछाडि मर्ने वालाको पालो आयो चिरञ्जीवी, सबै चिरञ्जीवी नै भए। अनि त्यति भइसकेपछि ओहो केलाई पाल्नुभयो भनेर भन्दा, जुन कामले हामी आएका छौँ त्यो त ढोक्दैमा पूर्ण भयो पिताजी, यसै कारणले ब्राह्मणलाई ढोकिदिइसकेपछि झट्टै मर्नेवाला पनि कहिल्यै नमर्ने हुँदो रहेछ, यस्तो बाहुनको गोडो, त्यसो भएर ढोकिदिन्थे अहिले अहिले हाल छोडे छोडे उँदोर नै चाँडै मर्दैन, हामीलाई के हुन्छ रे गणेशजी है, अघि गणेश हाँसेर पर्लै छ, तैँले ढोकिदिन्छन् कि भएर, यसरी ब्राह्मणलाई ढोकिदिएपछि चिरञ्जीवी हुँदो रहेछ। सुन्नु महाराज परीक्षित, हरे ब्रह्माजीका पाउ परे चिरञ्जीवी, सात भएर मार्कण्डका मृकण्डका पुत्र मार्कण्डे चिरञ्जीवी हुनुभयो, अब संसारको माया कस्तो रहेछ भनेर माया देख्ने कोसिस गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: श्रीमद् भागवत महापुराणको
0: कति सुहाको कति सुहाको नाको माला बाको।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर सहरी स्वास्थ्य प्रबोधन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठेक्कै अगाडि। सम्पर्क नम्बर 9849858808।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
6: समस्याहरू: किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
7: महिनाको महिनावारी गडबडीको समस्या,
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
7: पेट सम्बन्धी सम्पूर्ण समस्या,
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
7: ईसीजी सेवा,
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा।
6: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
8: ए रोक रोक रोक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
10: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
8: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।
12: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

ਤੀਸਰਾ ਗੁਰੂ ਸਾਕਸ਼ਾਤ ਪਰ ਬ੍ਰਹਮ ਤਸਮੈ ਸ੍ਰੀ ਗੁਰੂ ਗੇ ਨਮਾ। ਵਿਕਰਮ ਸੰਵਤ 2084 ਸਾਲ ਆਸਾੜ ਮਹੀਨਾ ਕੋ 3 ਗਤੀ ਬੁੱਧਵਾਰ ਆਸਾੜ ਸ਼ੁਕਲ ਪਕਸ਼ ਕੋ ਤ੍ਰਿਤੀਆ ਤਿਥੀ ਜੂਨ 17 ਤਾਰੀਖ 2026 ਨੇਪਾਲ ਸੰਵਤ 1146। आजको यो शुभ घडीमा सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जद्वारा प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रमलाई सुनिरहेका सम्पूर्ण आध्यात्मिक प्रेमी महानुभावहरूमा म महादेव भण्डारीको तर्फबाट कोटिबार नमस्कार प्रणाम। आदरणीय श्रोता महानुभावहरू, आज पनि केही शब्दको सहारा लिएर उपस्थित भएको छु। तीन लोक नौ प्रकृति जो चलायमान छन्, जो आपआफ्नो समयमा आपआफ्नो सेवा निभाइरहेका छन्, सबैको ऊर्जा शक्ति एकै परब्रह्म परमात्मा जो निरन्तर एक नाश एक रस, न कहिले सानो हुने न ठूलो हुने न बिग्रने न भत्कने न रूप हुने न रंग हुने निराकार आकार रहितको जसलाई टीका धेरै नाम छन्, परब्रह्म परमात्मा, त्रिलोकी नाथ, सचिदानन्द, नित्यानन्द, परमानन्द। हामी सुन्छौं यज्ञमा महायज्ञमा नित्यानन्द भगवान की जय, सचिदानन्द भगवान की जय, परमानन्द भगवान की जय। हामी जय भन्छौं, वास्तवमा नित्यानन्दको अर्थ क्या हो, सचिदानन्द भनेको क्या हो, परमानन्द भनेको के हो, त्यो बुझ्नु पनि जरुरी हुन्छ। परमात्मा नित्यानन्द छ, नित्यानन्द परमात्माकै नाम हो। सचिदानन्द सत्य चित्त आनन्द, सत्य ईश्वर चित्त आफ्नो मन, आनन्द खुशी, यो तीन शब्दलाई जोडेर त्यसमा पनि परमात्माकै अधीन भएको हुनाले सचिदानन्द। परमानन्द अहिले पनि आनन्द, हिजो पनि आनन्द, भोलि पनि आनन्द, सधैं आनन्द रहनेको परमात्मा। त्यसर्थ परमात्मा यस्तो किसिमको छ जो नभइकन कोही एक मिनट हिँड्न सक्छ, एक शब्द बोल्न सक्छ, कुनै हातले समात्न सक्दैन, कुनै स्वाद टेस्ट गर्न सक्दैन, पगबिन चलैन सुनबिन काना, कर्म करबिन कर्म करैविधि नाना, अनन रहित सकल रसभोगी बिन बाढी वक्ता प्रयोगी, यस्तो परमात्मा छ। तीन लोकको रचना गर्ने रचनाकार व्यापक सबैमा छ, जसको आदि र अन्त छैन, आकारको आकारको छैन, त्यो पूरै जगतका अनेक जीवहरू समेतको रक्षक छ, जसको शक्ति बिना रहँदैन कोही, सोही त परब्रह्म हो। जुन जुन बखतमा यस पृथ्वीमा पापहरू बढ्दै गई मानवमा वै मनुष्यता हुन्छ, त्यसै बेला धर्मको रक्षक भए अवतार लिनुहुन्छ परमात्मा हरिले, मानिसकै रूपमा गई भूको भार हरि भगतलाई तारी कुनै भूभागमा गई, त्रेता युग महादशरथका पुत्र भई अवतार लिनुभयो। जब वनवासकै क्रममा बाली जस्तालाई मुक्त गराई गराउनुभयो, उद्धार सुग्रीवको गरेर प्रभुले जसै अगाडि गय काँसकुसको
ઝુંપડીમાં વાસ કરીને પ્રભુ ત્રિલોકીનાથ ભયા. પરમાત્માની લીલામાં કે કરે ન, આજ્ઞા માતા પિતા કો આજ્ઞા લાઈ માનેર પૃથ્વી કો ભાર લાઈ કમ કરન લીલા દેખાવન કાંસકુસ કો ઝોપડીમાં વનવાસ પણ બસનુભો. તે મૌકા છોપેર રાવણ, અહંકારી રાવણલે સીતા માતા કો અપહરણ કર્યો, ચોરી કર્યો, હાથમાં કમંડલું લીએર પુગ્યું. ભને પછી અંતમાં ક્યાં ગતિ ભયો તો જો ભાઈ આવું ભંડા કાંસો ભાઈ દાદુ રામ ત્રિલોકીનાથ ભગવાન હું જગત જનની સીતા માતા હું યો પ્રયાસ નગર્નોસ ભંડા તિમી મલાઈ ન શીખાવ. મ જાણદુ ભગવાન કહી તો ઝૂંપડીમાં બસ હોય ના, અને આપને ધર્મપત્ની મંદોધરીલે અનેક પ્રદર્શન કરીને શરણમાં પરીને વિનંતી કરીને માને ના. હે પતિદેવ નગર તી જગત જનની માતા સીતા હું અપહરણ નગર ભંદા ભંદા उनले मानेन. अन्तमा तपाईँ कसरी गर्नुहुन्छ त, मैले सीता कहाँ बस्छिन्, को संरक्षक छ सबै पत्ता लागिसकेको छु. अब म जोगी भएर कमण्डलू लिएर सीतालाई अपहरण गरेर यसरी लङ्कामा ल्याउँछु देख्लिस. त्यति बेलै हे पतिदेव, जगत जननी माता सीतालाई अपहरण गर्ने बेला तपाईँ जोगी पनि जानुहुन्छ भने त्यसपछि श्रीलङ्कामा सीताजीको चरण परिसकेपछि सीताजीको श्रापले श्रीलङ्का क्या होला, कहाँ श्रीलङ्का जाला, कहाँ तपाईँ हामी जाउँला भन्दा उल्टो उनले कडा भएर जवाब दियो, मानेन. त्यसैले प्रत्येक युग युगमा जब जब भए धर्मकी हानि बाढे असुर बिरावी मानी तब तब प्रभुजी धरी विविध शरीर काटे सहजै सन्तन की पीड़ा. यस पृथ्वीमा जब यस्तो किसिमको धर्ममाथि भगवानमाथि भगवानै छैन आफै बनेको हो यो सृष्टि आफै सञ्चालन छ, हुन त दृष्टिमा देख्दा आफै भएको छ कोही छैन, तर जो कोही छैन केही छैन आफै छ जसलाई हामी प्रकृति भन्छौं. पर भनेको परमात्मा हो, कृति भनेको परमात्माद्वारा रचिएको रचना भएको आँखाले देखिने सारा सृष्टि हो, अनि त्यो परमात्मा कहाँ छ त जसको नाम प्रभा भन्यो, जसलाई नित्यानन्द सच्चिदानन्द परमानन्द परमेश्वर पर पनि भएको स्वर पनि भएको ममा पनि भएको जसलाई भागवत कृष्णचरित्रमा उल्लेख गरिएको छ, घरका भित्र र बाहिर जन्तरहले देखिन्छ आकाश यहाँ बरमै व्यापक छ उसै तरहले सम्पूर्ण गडगडमा आकाश नाश हुँदैन जन्तरहले भत्किएर खरी हो खरी बरमै ज्ञान पनि उसै तरहले नाश हुन्न देहै मरी. त्यो त्यो परमात्माको हो त. त्यही परमात्मा जान्नको लागि जब अवतार हुन्छ समयमा परमात्माको अवतार भइसकेपछि जो निन्दा गर्छन् भगवानै छैन भन्छन् उन शरणमा आउँदैनन्, निन्दा गरिरहन्छन्. जो पूर्ण भक्त हुन्छ अर्थात त्रिकालदर्शी हुन्छ उनले तीन लोक तीन कालकै कुरा जानेको हुन्छ, उसले मान्दछ वास्तवमै अवतार आयो अब केही न केही शान्ति छाइन्छ, मान्य मानवलाई शान्ति कायम हुन्छ, नमान्य त ऊ आफ्ना कर्मले जान्छ. तसर्थ भनेको यी कुराहरू पौराणिक कालदेखि अहिलेसम्म परमात्मा दुई चार दश आठ छैन. जति बेला जुन आपत्ति विपत्ति संसारमा पर्दछ कसै बेला
भगवान के अवतार में कस बेला गुरु को रूप में कस बेला देवी को रूप में कस बेला देवता को रूप में आएर अहंकारी दानवमती को दमन करें सत्य को धर्म को रक्षा करी पृथ्वी को भार कम कर सोही सन्दर्भ में एक दिन सौनकजी ऋषि अंगिरा को आश्रम में पुगे जब नम्र भाव भई ऋषि सौनकले जिज्ञासा राख्या तब यस्तो कौन होला ऋषिवर जुन जानी सके यहाँ अन्य जानु पर्ने यस संसारमा रमदैन कुनै त्यहाँ यस्तो कुरा सुन्दा सौनकजीले भन्छन् अंगिरा तहाँ सुनी लौ अब सौनक तिमीले भन्छु संक्षेपमा यहाँ जसको आदि र अन्त छैन जसको कोही छैन रूपगुणहरू जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चिजहरू आगोले पनि जलाउँदैन जसलाई पानीले भिज्दैन जो हावाले पनि उडाउँदैन जसलाई ससले काटिन्न जो भौतिक दृष्टिले देख्न जसलाई देखिन्न जसलाई हातले समातिन्न जो तीन लोक नौ प्रकृति सम्पूर्ण शक्तिमा छ जो यस्तो पूर्ण शक्ति परमात्माहरूलाई पहिचान जसले गर्यो उसै पुरुषले जानकारी पूर्ण पायो संसार सागर तर सोही परमात्माको जानकारी भई सके हे सौनकजी यहाँ सोही भित्र सबै पाइसकेपछि अन्य जान्नलाई त्यहाँ बाँकी रहँदैन हे सौनकजी तिनै लोक व्यापक छ जो सोही जनाई दिएर पार तराउने एउटै सद्गुरु हो एउटै सत्यको गुरु जसले सत्यको पहिचान गर्दछ उसले मात्रै यावत कुराहरूको व्याख्या गरिकन यो त्रिलोकीनाथ परब्रह्म

अन्त स्थान छैन। सागर बिना पानी कहाँ रोकिसकिन्छ र पानी सागरमा भएर मात्रै ठिर हुन्छ, सागर नभई अनेक ठाउँमा वर्षन्छ कसरी, सागरबाटै अन्त प्रत्येक स्थानमा पानी वर्षन्छ। ठिक त्यस्तै प्रकार परमात्मा बिना सृष्टिको उत्पत्ति हुँदैन, परमात्माले सृष्टिको उत्पत्ति सारा जीव प्राणीको बोट बिरुवाको जुन स्थानमा जस्तो किसिमको मौसम छ त्यही किसिमको ऊर्जा शक्ति भएको हुन्छ। कहीँ कति बेला ठण्डीको मौसम हुन्छ कुनै भूभागमा, त्यस भूभागमा कुनै पनि बिरुवाको पालुवा देखिन्न, जहाँ जति बेला गरम र पानी हुन्छ त्यही बिरुवाहरूले पालुवा हाल्छन्, नयाँ नयाँ नयाँ तिनको पातहरू बदलिन्छन्। ठिक त्यस्तै प्रकारले र सूर्य चन्द्रमा तारा आगो पानी माटो जीव आकाश वायु पनि परमात्माकै शक्तिमा अधीनमा छ। कहीँ दिन भनिन्छ त्यहाँ सूर्यको किरण हुन्छ त्यसलाई रात भनिँदैन, जहाँ सूर्यको किरण हुँदैन त्यहाँ रात हुन्छ, तारा र चन्द्रमा देखिन्छन्। जब सूर्यको प्रकाश भइसकेपछि तारा र चन्द्रमा देखिन्न, किन उनको पावर यिनको ज्योति कम हुन्छ। यो सबै सृष्टिको सञ्चालक त्रिलोकीनाथ परमात्मा बिना त्यसै आफै भएको छैन, तर यो अज्ञान अवस्थामा देख्दा मात्रै आफै भएको छ, कोही छैन, किनभने देखिन्न। परमात्मा त अनुभूति, सत्यको अनुभूति त सत्यका सत्पुरूषबाट मात्रै हुन्छ, त्यसै अनुभूति हुन सकिँदैन। हातले पग्रिन पग्रिन नजरले हेरिन्छन् त देखिने, यस्तो परमात्मालाई जसलाई तत्त्व तत्द्वारा तोको परिभाषा बुझिन्छ, बिन देखे मन मानत नहीं, बिन मन माने प्यार नहीं, बिन प्यार न हो पावे भक्ति, बिन भक्ति नैया पार नहीं, जब देखा तब तो गावा गावा तो फल पावा। जब देखेकै छैन क्या गाउने क्या नाम उच्चारण गर्ने, त्यसैले पहिले देख गाओ चिन अनि गाओ, त्यसपछि भयो भजन कीर्तन भयो नाम स्मरण भयो। जसलाई मैले देखेकै छैन नाम त जपिरहन्छु, अन्तमा मेरै घरमा त्यो साथी आयो मलाई पैसा नै छैन। त्यसर्थ जान्नु जरुरी छ, जानेर मान्नु जरुरी छ, परमात्मा एक छ अनेक छैन। जसलाई श्रीमद् भागवत गीता लेख्नेले नैनन छेदान्ति ससरानी नैनन देहादि पावक नचैनो कलो उद्यान्त पुनर्सृष्टि मारु, त्यसैले परमात्मा को रूप छैन, रंग छैन, सत्रले काटिन्न, आगाले जल्दैन, पानीले भिज्दैन, खण्ड खण्ड हुँदैन, यी खण्ड खण्ड परमात्मा हुँदैन। खण्ड खण्ड भौतिक संरचनाहरू छन्, पहाड छ, पर्वत छ, हिमालय छ, तराई छ, साना नदी छन्, ठूला नदी छन्, भूभाग अनुसारको वातावरण अनुसारको बिरुवाका अनेक नाम छन्, अनेक अनुहार र चेहरा छन्। ठिक त्यस्तै प्रकार मानिसको पनि भूभाग अनुसारको वर्ण छ, भूभाग अनुसारको चेहरा छ, त्यस्तै बोली भाषा छ, बोली अलग छ, तर अन्तमा एक मिल्दछ, दुईटा शब्दहरू मिलिरहन्छन् विश्वका मानव प्राणीको। हाँसो र आँसु यो मिलिरहन्छ, हाँसोमा सबै मुस्कुराहट हुन्छ, बाहिर आवाज पनि आउँछ। कुनै घटना पर्दा कसैको रातो कसैको सेतो कसैको निलो आँसु हुँदैन, आँसु सबैको पानी जस्तै हुन्छ। ठिक त्यस्तै प्रकार परमात्मा सृष्टिमा एक छ, मानिसको रूपरङ मिल्दैन, तर परमात्मा मिल्दछ, परमात्माको रूपरङ छैन। आदरणीय श्रोता महानुभावहरू, जो नभइकन केही गर्न सक्दैन, जो नभएर बोल्न सकिँदैन, खान सकिँदैन, उठ्न सकिँदैन, केही